हार्दिक नमस्कार प्रिय श्रोता साथीहरूलाई आजको शुभ एवं रमाइलो बिहानीमा समय बेला बिहानको 6:25 अनि 25 सेकेन्ड भइरहेछ। एफएमएसी 3.5 मेगाहर्समा यो प्रसारण आकाशवाणी खरसाङको। श्रोता आज बुधबार विक्रम सम्वत 2083 6 गते अनि सन् 2026 20 तारिक महिना आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसके किचु मधकसीका प्रतिमा हजुर सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ FM 102.2 मेगा साथै न्यूज अन एर एपमा पनि सुन्न सक्नुहुनेछ।

सबै श्रोता वृन्दलाई म सुषमा सुब्बाको तर्फबाट नमस्कार अनि अभिवादन। प्रिय श्रोता मित्रहरू, आजको यस विशेष आध्यात्मिक कार्यक्रममा म तपाईँहरूसँग एउटा अत्यन्त महत्त्वपूर्ण विषय मन वचन अनि कर्ममा सामञ्जस्यता बारे केही विचार साझा गर्न चाहन्छु। हाम्रो दैनिक जीवनमा हामी धेरै कुरा सोच्छौँ, बोल्छौँ र धेरै कामहरू गर्छौँ, तर के हामीले कहिले ध्यान दिएका छौँ कि हाम्रो सोच, बोली र व्यवहार एक अर्कासँग मेल खान्छ? अधिकांश अवस्थामा हामी सोच्ने एउटा हुन्छ, बोल्ने अर्को र गर्ने अर्कै हुन्छ। यही असामञ्जस्यता नै जीवनका धेरै समस्याहरूको जड हो।

मानौ हामी मनमा कसैप्रति रिस राख्छौँ तर बाहिर म तपाईँलाई धेरै मान्छु भन्छौँ वा म सधैँ सत्य बोल्छु भन्छौँ तर सानो फाइदाका लागि झुट बोल्छौँ। यस्तो हुँदा के हुन्छ? हाम्रो मनभित्र अशान्त हुन्छ, हामी आफैसँग सन्तुष्ट हुन सक्दैनौँ। साँचो खुसी बाहिरबाट होइन, भित्रबाट आउँछ र त्यो तब मात्र आउँछ जब हाम्रो मन वचन र कर्ममा एक रूपमा आउँछ। अब प्रश्न आउँछ, कसरी सम्भव छ यो? सबैभन्दा पहिले मनको शुद्धता। सबै कुरा मनबाट सुरु हुन्छ। यदि मनमा नकारात्मक सोच छ भने त्यसले हाम्रो बोली र व्यवहारलाई पनि असर गर्छ। त्यसैले दिनको केही समय राम्रो सोच्न, ध्यान गर्न वा नाम स्मरण गर्न लगाऊ। जति मन शान्त हुन्छ त्यति जीवन सन्तुलित हुन्छ। दोस्रो, वचनको पवित्रता। हामीले बोल्ने शब्दहरू अत्यन्त शक्तिशाली हुन्छन्। बोल्न अघि हामीलाई सोधौँ, के यो सत्य हो? के यो आवश्यक छ? के यो प्रेमपूर्वक भनिएको छ? यदि होइन भने कहिलेकाहीँ मौन नै उत्तम हुन्छ। तेस्रो, कर्मको शुद्धता। केवल राम्रो सोच्नु र बोल्नु पर्याप्त हुँदैन, त्यो व्यवहारमा पनि देखिनु पर्छ। हामी घरमा, कार्यस्थलमा अनि समाजमा जहाँ भए पनि इमानदारी, सेवा भावना र प्रेम देखाउनु पर्छ।

अब अझै गहिरेर हेर्नु हो भने वा यसको कथनको दार्शनिक पाटा केलाउनु हो भने मनको शुद्धता, वचनको शुद्धता अनि कर्मको शुद्धता एक अर्काका पूरक हुन भन्दा दुई मत नहोला। मन स्वच्छ भए वचन स्वत विशुद्ध हुन्छ औ विशुद्ध मनले गरेको कर्म निष्काम कर्म बन्न जान्छ। उसरी नै असल कर्मले मनमा शुद्धि आउँछ औ वचन कठोरहीन बनेर नम्र बन्न पुग्छ। फेरि असल वचन बोल्ने बानी बसाले मन अनि कर्ममा शुद्धि हुन पुग्दछ। निस्वार्थ सेवाले अहम नाश गर्नमा सहायता पुर्याउँछ औ अहम नाश हुँदै गए मन स्वत निश्चल बन्दै जान्छ। अहम नाश भएको कारणले वचनमा पवित्रता आउने गर्दछ। मन स्वच्छ अनि निश्चल बने त्यहाँ आत्मा प्रतिबिम्बित भएर प्रेम आनन्द शान्ति देखा पर्दछ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ मन वचन अनि कर्ममा सामञ्जस्यता विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गरिरहनु भएको छ सुषमा सुब्बाज्यूले।
1: जहाँ प्रेम आनन्द अनि शान्ति उपस्थित रहन्छ त्यहाँ कठोर बानी औ स्वार्थपूर्ण कर्मले जग्गा नै पाउँदैन। यसको सट्टा मधुर बानी औ निस्वार्थ कर्मले स्वत जग्गा ओगट्ने गर्दछ। समग्रमा भन्नुपर्दा मन वचन अनि कर्मको सामञ्जस्यताले हाम्रो व्यक्तित्व अनि चरित्रमा कस्तो प्रभाव पार्न जान्छ भन्दा, जब मन वचन र कर्म एक हुन्छन् तब व्यक्तिमा आत्मविश्वास जाग्छ, भित्री द्वन्द्व अन्त्य भएर मानसिक शान्ति प्राप्त हुँदछ। जुन व्यक्तिको बोली र व्यवहारमा एकरूपता हुन्छ उसले समाजमा सबैको विश्वास र सम्मान कमाउँछ। सोचेर बोलेको र बोलेर त्यही अनुसार मेहनत गरेको कारण जुनसुकै क्षेत्रमा पनि सफलता निश्चित हुन्छ। तर यसको विपरीत भए यदि कसैको मनमा एउटा कुरा, बोलीमा अर्को र व्यवहारमा अर्कै कुरा छ भने उसको विश्वसनीयता समाप्त भएर जान्छ। बेमानी वा दोहोरो चरित्रले मानिसलाई सधैँ तनाव र डरमा राख्छ, यसैले सम्बन्धहरू पनि बिगार्छ। यसैले हामीले दैनिक जीवनमा साँचो बोल्ने, अरूलाई दिएको वचन पुरा गर्ने र नैतिकवान बन्ने अभ्यास गर्नुपर्छ। रिस वा स्वार्थमा परेर गलत नबोल्ने र आफूले गर्न नसक्ने कामको वाचा नगर्ने बानी बसाल्न पर्छ।

निष्कर्षमा भन्न पर्दा मानिसको सुन्दरता उसको बाहिरी रूपमा नभई उसको आचरणमा हुन्छ। त्यसैले वास्तविक र सफल जीवन जिउनका लागि मन वचन र कर्ममा एक रूपमा र सफल हुन अपरिहार्य छ। यी तिनको तालमेल नै एक आदर्श र सुसंस्कृत मानवको सबैभन्दा ठुलो पहिचान हो। अन्त्यमा एउटा सानो सन्देश, आजबाट हामीले सबैले सानो प्रयास गरौँ राम्रो सोच्ने, मिठो बोल्ने र सही काम गर्ने। यस प्रकारले हामी भित्र र बाहिर एउटै हुन्छौँ, यही नै साँचो आध्यात्मिकता हो। यी सारा कुरोहरूलाई मध्यनजर राखेर हामीहरू सबैले भगवान प्रति प्रार्थना चढाउने बानी बसालौँ कि भगवान हामीहरूको मन वचन र कर्महरू सधैँ पवित्र तुलाइदिनुहोस्। हाम्रो मन वचन र कर्मले कसैलाई चोट नपुगोस् औ हामीलाई पनि कसैले चोट नपुर्याउ। यही सानो अभ्यासले हाम्रो जीवनलाई ठुलो परिवर्तन दिन सक्छ। हाम्रो मानव जीवनलाई साकार तुल्याउन कैयौँ शिक्षाहरूको अभ्यास गर्न अनिवार्य हुन्छ। ती अभ्यासहरूमध्ये मन वचन र कर्मको पवित्रता पनि एक साधना नै हो। यस साधनालाई साध्ने सबैलाई अनुरोध गर्दै यिनै शब्दहरू सहित म हजुरहरूबाट बिदा चाहन्छु। धन्यवाद।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो मन वचन अनि कर्ममा सामञ्जस्यता विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्नुभयो सुषमा सुब्बाज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, प्राविधिक पक्षबाट पनि समयावधि पूर्ण भएको सङ्केत मिलिसकेकोले आजलाई अर्चना कार्यक्रमबाट प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

श्रोता यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा र यहाँलाई पुनः स्वागत गरे म प्रतिमाले त आउनु श्रोता के छन् आनन्द लिनेछौँ भजनहरू सुनेर आजको कलाकार रहेको छ अजनेश विश्वराय प्रसाद अनि भावना थापा सङ्गीत रहेको छ शान्ति ठटालको

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्वीडेन, नेदरल्यान्ड्स र युएईको भ्रमण पूरा गरी पाँच देशको आफ्नो भ्रमणको पाँचौँ तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा 79 विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कभरेज, डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य एकबद्धताप्रति भारतको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको तीन दिने भ्रमणमा पुगेका छन्। र आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेपछि प्लेअफमा पुग्ने सम्भावना यथावत राखेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्वीडेन, नेदरल्यान्ड र युएईको भ्रमण पूरा गरी पाँच देशको आफ्नो भ्रमणको पाँचौँ तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। उहाँको नर्वे भ्रमणको सारांश छ, जहाँ उहाँले प्रधानमन्त्री जोनास गहर स्टोरसँग द्विपक्षीय सम्झौता गर्नुभयो र तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुभयो। ओस्लोबाट हाम्रो संवाददाताको एक रिपोर्ट।
2: द्विपक्षीय बैठकों में प्रधानमंत्री नरेंद्र मोदी ने हरित परिवर्तन, नीली अर्थव्यवस्था, जहाज निर्माण, स्वास्थ्य और रक्षा जैसे क्षेत्रों में निवेश के लिए नॉर्डिक देशों को आमंत्रित किया। नेताओं ने पहलगाम में हुए आतंकवादी हमले सहित सभी प्रकार के आतंकवाद की स्पष्ट और कड़ी निंदा की। सारे प्रधानमंत्रियों ने भारत नॉर्डिक देशों के सहयोग को और गहरा करने की अपनी प्रतिबद्धता दोहराई। अगला शिखर सम्मेलन फिनलैंड में हेलसिंकी में आयोजित किया जाएगा। संगीता गोडबोले, आकाशवाणी न्यूज, ओस्लो, नॉर्वे।
1: केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा 79 विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कभरेज, डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य ऐक्यबद्धताप्रति भारतको प्रतिबद्धतालाई पनि पुष्टि गर्नुभयो। हिजो वैश्विक स्वास्थ्यलाई नयाँ रूप दिन एक साझा जिम्मेवारी भन्ने विषयवस्तुमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै श्री नड्डाले सम्पूर्ण सरकार र सम्पूर्ण समाज दृष्टिकोणमा आधारित विश्वव्यापी स्वास्थ्य कभरेजतर्फ भारतको प्रगतिमाथि प्रकाश पार्नुभयो। स्वास्थ्य मन्त्रालयले विश्वव्यापी सम्मेलनलाई यो पनि जानकारी दिनुभयो। भारतले देशभरि 1,85,000 भन्दा बढी आयुष्मान आरोग्य मन्दिरहरू सञ्चालन गरेको छ, जसले समुदाय स्तरमा व्यापक प्राथमिक स्वास्थ्य सेवाहरू प्रदान गर्दछ। उहाँले यो पनि जानकारी दिनुभयो, आयुष्मान भारत डिजिटल मिसनले 88 करोडभन्दा बढी अद्वितीय डिजिटल स्वास्थ्य पहिचानहरू सृजना गरेर भारतको राष्ट्रिय डिजिटल स्वास्थ्य इकोसिस्टमलाई बलियो बनाउँदैछ।
3: The Ayushman Bharat Digital Mission is strengthening India's national digital health ecosystem by creating over 880 million unique digital health identities which facilitate longitudinal health records and seamless continuum of care. Also, India has the world's largest public health assurance scheme for the most vulnerable and covering 600 million beneficiaries.
1: सभाको अवसरमा श्री नड्डाले आफ्नो भुटानी समकक्षी लियोन्पो तान्डिन वाङचुकलाई भेट्नुभयो र भारतको छिमेकी पहिलो नीतिमा पुनः पुष्टि गर्नुभयो। दुई नेताहरूले दुई देशबीचको बलियो र बहुआयामिक साझेदारीलाई प्रकाश पार्नुभयो। श्री नड्डाले नेपालकी स्वास्थ्य मन्त्री निशा मेहतासँग द्विपक्षीय बैठक पनि गर्नुभयो। उहाँले पदभार ग्रहण गरेकोमा बधाई दिनुभयो। उहाँले भारत र नेपाल बीचको गहिरो सभ्यता र सांस्कृतिक सम्बन्धलाई सम्झे र समयदेखि सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। यो उहाँको भारतको पहिलो भ्रमण हुनेछ। अमेरिकी विदेश मन्त्रालयले श्री रुबियो कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने बताएको छ। नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने घोषणा गरेको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिका समावेश छन्। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको तीन दिने भ्रमणमा पुगेका छन्। पीपी चौधरीको नेतृत्वमा समितिका सदस्यहरूले हिजो गान्धीनगरमा वरिष्ठ राज्य अधिकारीहरूसँग भेट गरे। गान्धीनगरमा पत्रकारहरूसित कुरा गर्नुहुँदै समितिका अध्यक्ष पीपी चौधरीले भन्नुभयो, एक देश एक चुनाव पहलले गुजरातको लागि 7 लाख करोड बचत गर्नेछ। आज संयुक्त संसदीय समितिका सदस्यहरूले एक देश एक चुनाव मुद्दामा छलफल गर्न मुख्यमन्त्री भूपेन्द्र पटेल र विभिन्न राजनैतिक दलका नेताहरूसँग भेट गर्नेछन्। समितिमा लोकसभाका 27 सांसद र राज्यसभाका 12 जना सहित जम्मा 39 सदस्यहरू छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कलकत्ता उच्च अदालतको आदेशपछि पश्चिम बङ्गाल सरकारले राज्य सरकारभित्र आरक्षणको लागि अन्य पछाडिएका वर्ग ओबिसीका 66 श्रेणीहरूलाई अधिसूचित गरेको छ। यसबाहेक ओबिसी एकका लागि 10% आरक्षण र ओबिसी बीका लागि 7% आरक्षण खारेज गरिएको छ। पश्चिम बङ्गाल सरकारको पछाडिएका वर्ग कल्याण विभागद्वारा जारी गरिएको अधिसूचनामा 7% आरक्षणका लागि योग्य 66 ओबिसी श्रेणीहरूको सूची प्रकाशित गरिएको छ। पश्चिम बङ्गाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानको लागि मासिक 3,000 आर्थिक सहायता प्रदान गर्ने अन्नपूर्ण योजनालाई अधिसूचित गरेको छ। महिला तथा बाल विकास तथा समाज कल्याण विभागद्वारा प्रकाशित यो योजना 1 जुनदेखि लागू हुनेछ। यस योजना अन्तर्गत योग्य लाभार्थीलाई उनीहरूको आधार लिङ्क गरिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ स्थानान्तरण मार्फत सहायता वितरण गरिनेछ। 25 देखि 60 वर्ष उमेरका महिलाहरू यस योजनाका लागि योग्य छन्। योग्य महिलाहरू आयकर तिर्ने व्यक्ति हुनु हुँदैन र कुनै पनि स्थायी सरकारी जागिरमा कार्यरत हुनुहुँदैन। आजदेखि नयाँ दिल्लीस्थित प्रधानमन्त्री सङ्ग्रहालयमा आगन्तुकहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित महात्मा गान्धीको 3D अवतारलाई खोलिनेछ। आगन्तुकहरूले महात्मा गान्धीको 3D अवतारसँग संवाद गर्न सक्नेछन् र अत्याधुनिक प्रविधि मार्फत बापूको आत्मालाई जीवन्त बनाउन सक्नेछन्। यो सङ्ग्रहालयमा स्थापना गरिने तेस्रो AI सञ्चालित इन्टरेक्टिभ होलोबक्स हुनेछ। भारतीय रेलवेले 99.6% ब्रोडगेज नेटवर्कको विद्युतीकरणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस वर्षको मार्चसम्म 69,873 किलोमिटरभन्दा बढी ब्रोडगेज रेलमार्गहरूको विद्युतीकरण भइसकेको छ। यो उपलब्धिसितै भारतले युरोपेली सङ्घ, बेलायत र संयुक्त राज्य अमेरिका लगायत धेरै प्रमुख देशहरूलाई पछि छोडेको छ। उत्तर प्रदेश हाल भीषण लोको चपेटमा छ, जहाँ बढ्दो तापमानले प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
4: राज्य के बुंदेलखंड इलाके का बांदा जिला लगातार तीसरे दिन भी देश का सबसे गर्म क्षेत्र बना हुआ है, जहां अधिकतम तापमान 48.2 डिग्री सेल्सियस तक पहुंच गया। राज्य के अन्य हिस्सों में भी भीषण गर्मी से राहत नहीं मिली है और कई स्थानों पर दिन का अधिकतम तापमान 44 से 47 डिग्री सेल्सियस के बीच बना हुआ है और रात के समय भी तापमान 30 डिग्री के आसपास पहुँच रहा है। पारा बढ़ने से आम जनजीवन पर तो असर पड़ा ही है, पशु पक्षी भी सबसे ज्यादा प्रभावित हुए हैं। मौसम विभाग ने अगले 2 दिनों के लिए राज्य में भीषण लू का रेड अलर्ट जारी किया है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
1: आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गर्यो। यो जितसितै राजस्थानको प्लेअफमा पुग्ने सम्भावना यथावत राखेको छ। राजस्थान रोयल्सले 5 बल बाँकी छँदै 7 विकेट गुमाउँदै 221 रनको लक्ष्य सफलतापूर्वक प्राप्त गरेको थियो। वैभव सूर्यवंशीले 93 रन, ध्रुव जुरेलले 53 र कप्तान यशस्वी जायसवालले 43 रन बनाएका थिए। वैभवलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो। यसअघि लखनऊ सुपर जायन्ट्सले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 220 रन बनाएको थियो। मिचेल मार्सले 96 रनको इनिङ खेले भने जोस इङ्लिसले 60 रन बनाए। राजस्थान रोयल्सका लागि यशराज पुञ्जलाई 2 विकेट लिए। यस प्रतियोगितामा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। यो म्याच कोलकातामा साँझ 7:30 बजे सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्विडेन, नेदरल्यान्ड र UAEको भ्रमण पूरा गरी 5 देशको आफ्नो भ्रमणको 5औँ तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा उन्नाइसौँ विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कभरेज, डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य एकव्यताप्रति भारतको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको तीन दिने भ्रमणमा पुगेका छन् र आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेपछि प्लेअफमा पुग्ने सम्भावना यथावत राखेको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा समय बेला बिहानको 7:35 अनि 29 सेकेन्ड भइरहेछ र अब पालो सङ्गीत प्रभाको श्रोता सङ्गीत मानव जीवनको अभिन्न अङ्ग हो। यसले हाम्रो मन मस्तिष्क र आत्मामा गहिरो प्रभाव पार्छ। सङ्गीतले दुःखमा सान्त्वना र सुखमा उल्लास प्रदान गर्छ। जब शब्दहरू पर्याप्त हुँदैनन् सङ्गीतले भावनाहरूलाई अभिव्यक्त गर्छ। त कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ श्रोता।

श्रोताहरू, यस समय हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवामा र समय बेला बिहानको 8:30 अनि 16 सेकेन्ड भइरहेछ।

श्रोता साथीहरू, कार्यक्रम कथा सफलताको आजको यस अङ्कमा उपस्थित छु म प्रतिमा। सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि अभिवादन। यो सुन्

आज हामी कुरा गरिरहेछौँ एक यस्ता शिक्षकको, जसले आफ्नो मेहनत, नवीन सोच र समर्पणले ग्रामीण विद्यालयलाई विश्व मञ्चमा चिनाउन सफल भएका छन्। उहाँ हुनुहुन्छ रञ्जित सिंह दिसाले।

रञ्जित सिंह दिशाले भारतका एक प्रेरणादायी शिक्षक हुन् जसले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा ठूलो परिवर्तन ल्याएका छन्। उहाँ विशेष गरी डिजिटल प्रविधिको प्रयोग गरी शिक्षालाई सरल, रोचक र प्रभावकारी बनाउने कार्यका लागि विश्वभरि परिचित हुनुहुन्छ। रञ्जित सिंह दिशाले भारतको महाराष्ट्र राज्यको एक साधारण किसान परिवारमा जन्मिनु भएको हो। सानो गाउँमा हुर्किएका उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीहरूले भोग्ने शैक्षिक कठिनाई नजिकबाट अनुभव गर्नुभयो। उनी आइटी इन्जिनियर बन्न चाहन्थे र इन्जिनियरिङ कलेजमा पनि भर्ना भए, तर कतिपय कारणले गर्दा इन्जिनियरिङको कोर्स पूरा गर्न नसकेका दिशाले आफ्नो बुबाको सल्लाहमा शिक्षा तालिम सुरु गरे। उहाँपछि शिक्षक बन्नुभयो। 2009 उनले महाराष्ट्रको सोलापुरको परितेबाडी जिल्ला परिषद प्राथमिक विद्यालयमा शिक्षकको काम पाए। जब उहाँ पहिलो पटक विद्यालय जानुभयो, उनले त्यो विद्यालय नै नभएको पाए। विद्यालयको अवस्था निकै चुनौतीपूर्ण थियो, एउटा भण्डार कक्ष जस्तै थियो। विद्यार्थीहरूको उपस्थिति धेरै कम थियो, विशेष गरी बालिकाहरू विद्यालय छोड्ने गम्भीर समस्या थियो, जहाँ बालिकाहरूको कम उमेरमा विवाह हुने चलन थियो। तर उहाँले हार मान्नु भएन। उहाँले सोचे, यदि शिक्षकले हार मान्यो भने विद्यार्थीको भविष्य कसले बनाउने। रञ्जित सिंह दिशाले परम्परागत शैक्षिक शैलीमा परिवर्तन ल्याउने निर्णय गरे। उहाँले पाठ्य पुस्तकमा क्युआर कोड समावेश गरे। कक्षा एकदेखि कक्षा चारसम्मका पुस्तकहरूलाई विद्यार्थीहरूले राम्रोसँगले बुझ्न सकुन् भनेर पुनः डिजाइन गर्ने जिम्मा लिए। विद्यार्थीहरूले मोबाइल स्क्यान गरेर अडियो, भिडियो र कथाहरू हेर्न सक्थे। यसले गर्दा विद्यार्थीहरूको पढाइप्रति रुचि बढ्यो, कठिन विषय सजिलै बुझ्न थाले। उहाँले बालिकाको शिक्षाको विशेष जोड दिए। ग्रामीण समाजमा बाल विवाहको समस्या रहेको अवस्थामा उहाँले अभिभावकलाई शिक्षा आवश्यक भएको बुझाए। उनको प्रयासको परिणाम स्वरूप उनको विद्यालयमा बालिकाहरूको उपस्थिति 100% भयो। उनको यो नवीन प्रयास र सफल योजनाबाट प्रवाहित भएर महाराष्ट्र सरकारले 2017 घोषणा गरेको थियो कि राज्यका सबै कक्षाका लागि क्युआर कोड प्रयोग गरी पाठ्य पुस्तकहरू समावेश गर्ने। यसबाहेक मानव संसाधन विकास मन्त्रालयले 2018 घोषणा गरेको थियो कि भविष्यमा सबै NCERT पाठ्य पुस्तकहरूमा क्युआर कोडहरू समावेश गरिनेछ। उहाँले अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य सुरु गरे। भारतका विद्यार्थीहरूलाई अन्य देशका विद्यार्थीहरूसँग अनलाइन संवाद गराउने कार्यक्रम सञ्चालन गरे। यसले विद्यार्थीहरूको आत्मविश्वास र दृष्टिकोण फराकिलो बनायो। उहाँको यही प्रयासको कदर गर्दै सन् 2020 उहाँले विश्वकै प्रतिष्ठित पुरस्कार ग्लोबल टिचर प्राइज जिते। यो पुरस्कार विश्वभरिका हजारौं शिक्षकहरू मध्येबाट उत्कृष्ट शिक्षकलाई प्रदान गरिन्छ। तर सबैभन्दा प्रेरणादायी कुरा के थियो भने उहाँले प्राप्त गरेको $1,000,000 पुरस्कार रकम मध्ये आधा रकम अन्य उत्कृष्ट शिक्षकहरूसँग बाँड्ने घोषणा गरेका थिए। यसले उहाँको नेतृत्व क्षमता, सहकार्य भावना र उदार सोचलाई देखाउँछ। उनको उपलब्धि विश्वमा यसको विशाल प्रभावको हिसाबले असाधारण मात्र होइन, शिक्षक पेसामा लागेकाहरूको लागि सबै

शिक्षकको रूपमा उनको समर्पण, प्रतिबद्धता र नवीन सेवाले भारतको सम्पूर्ण शिक्षक समुदायलाई उत्साहित बनाएको छ। उनको अनौठो उदाहरणले केवल एक शिक्षकमा मात्र नभएर समाजमा पनि परिवर्तन ल्याउने अपार शक्ति छ भनेर देखाएको छ। आज रञ्जित सिंह दिसाले केवल एक शिक्षक मात्र होइन, शिक्षामा परिवर्तनका प्रतीक बने। उहाँले देखाउनुभयो, प्रविधिको सही प्रयोगले ग्रामीण विद्यालय पनि आधुनिक बन्न सक्छ। शिक्षकको समर्पणले समाजको सोच परिवर्तन गर्न सक्छ। शिक्षा नै सशक्तिकरणको सबैभन्दा बलियो माध्यम हो। दृढ संकल्प र नवीन सोच भए असम्भव केही छैन। रञ्जित सिंह दिसालेको जीवन कथा सबै शैक्षिक विद्यार्थी र युवाहरूको लागि प्रेरणाको स्रोत बनेको छ। उहाँ केवल एक शिक्षकको सफलता मात्र होइन, यो शिक्षाको शक्ति र समर्पणको उदाहरण हो। शिक्षा केवल पाठ पढाउने व्यक्ति होइन, समाज परिवर्तन गर्ने शक्ति हो। उहाँको जीवनले हामीलाई सिकाउँछ, समर्पण, नवीन सोच, दृढ इच्छा शक्ति भएमा सानो गाउँबाट पनि विश्व परिवर्तन गर्न सकिन्छ। उहाँको सन्देश यही छ कि शिक्षक भविष्य निर्माण गर्ने शिल्पी हो। प्रिय श्रोताहरू, रञ्जित सिंह दिसालेको जीवन कथा हामी सबैको लागि प्रेरणाको स्रोत हो। जहाँ हामी छौँ, जस्तो परिस्थितिमा छौँ, यदि दृढ इच्छा शक्ति र सकारात्मक सोच छ भने परिवर्तन सम्भव छ। आजको कार्यक्रम यतिमा नै, फेरि अर्को प्रेरणादायी व्यक्तित्वको सफलताको कथा लिएर भेट्ने नै छौँ। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म प्रतिमा पनि अहिलेलाई बिदा चाहन्छु। नमस्कार।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

एफएमएससी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 22 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति सन्दर्भ 7 समावेश रहनेछ हिन्दी चलचित्रका गीतहरू। त प्रथममा सागर चलचित्रको यस गीतलाई राखिरहेछौँ किशोर कुमारको स्वरमा, जसमा सङ्गीत रहेको छ आरडी बर्मनको नि शब्द जावेद अख्तरको।

कार्यक्रम सन्दर्भमा आज हामी कुरा गरिरहेछौँ यस्तो ऊर्जाको बारे जसले वातावरण जोगाउँछ, स्वस्थ सुरक्षित राख्छ र भविष्यलाई अझ सुन्दर बनाउँछ। त्यो हो हरित ऊर्जा अर्थात् ग्रिन एनर्जी। हरित ऊर्जा भन्नाले प्रकृतिबाट प्राप्त हुने वातावरणलाई कम हानि पुर्याउने ऊर्जालाई बुझिन्छ, जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत र जैविक ऊर्जा। यी ऊर्जाका स्रोतहरू कहिले सकिँदैन र धुवाँ तथा प्रदूषण पनि कम फैलाउँछन्। आज संसारभरि प्रदूषण, जलवायु परिवर्तन र तापक्रम वृद्धि ठूलो समस्या बनेको छ। पेट्रोल, डिजल र कोइला जस्ता इन्धनले वातावरणलाई हानि पुर्याइरहेका छन्। यस्तो अवस्थामा हरित ऊर्जा हाम्रो लागि आशाको किरण बनेर आएको छ। यदि हामीले सौर्य प्यानल प्रयोग गर्ने, बिजुलीको बचत गर्ने र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन हो भने हामी स्वच्छ र स्वस्थ समाज निर्माण गर्न सक्छौँ। हरित ऊर्जाका केही फाइदाहरू: वातावरण स्वच्छ राख्छ, हावापानी परिवर्तन कम गर्न मद्दत गर्छ, दीर्घकालीन रूपमा सस्तो पर्छ नि गाउँ गाउँसम्म ऊर्जा पुर्याउन सहयोग गर्छ, भविष्यका पुस्ताका लागि सुरक्षित वातावरण बनाउँछ। आज विश्वभरि तापक्रम बढ्दै गएको छ, हिमाल पग्लिरहेका छन्, बाढी, पहिरो, खडेरी र प्रदूषणका समस्या बढिरहेका छन्। यसको मुख्य कारणमध्ये एक हो जीवाश्म इन्धनको अत्याधिक प्रयोग। कोइला, पेट्रोलियम र डिजलले हावा प्रदूषित बनाइरहेका छन्। यही समस्याको समाधानको रूपमा संसारले अप्नाउन थालेको छ हरित ऊर्जा। हरित ऊर्जा अप्नाउन केवल सरकार मात्र जिम्मेवार छैन, हामी सबैले आफ्नो ठाउँबाट योगदान दिन सक्छौँ। अनावश्यक बत्ती बन्द गर्ने, ऊर्जा बचत गर्ने उपकरण प्रयोग गर्ने, सौर्य ऊर्जाबाट अप्नाउने, सार्वजनिक यातायात प्रयोग गर्ने अनि रुख रोप्ने जस्ता साना कामबाट पनि ठूलो परिवर्तन ल्याउन सक्छौँ। हरित ऊर्जा केवल एउटा विकल्प होइन, आवश्यकता हो। यसले वातावरण जोगाउँछ, स्वस्थ सुरक्षित राख्छ र भविष्यलाई उज्यालो बनाउँछ। यसैले स्वच्छ वातावरण र उज्यालो भविष्यको लागि हरित ऊर्जालाई अपनाऊ।

0: अब समय भएको छ 9 बजेको समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् प्रमुख समाचार।

0: प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्वीडेन, नेदरल्यान्ड र युएईको भ्रमण पुरा गरेपछि पाँच देशको आफ्नो भ्रमणको पाँचौँ तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। उहाँको नर्वे भ्रमणको सारांश जहाँ उहाँले प्रधानमन्त्री जोनास गहरस्टोरसँग द्विपक्षीय बैठक गर्नुभयो र तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा हिजो राति रोम पुग्नु भएको छ। इटलीका विदेश मन्त्री एन्टोनियो ताजानीले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। यस भ्रमणको क्रममा दुई देशबीच व्यापार, रक्षा, यातायात, समुद्री सुरक्षा, बन्दरगाह सम्बन्धित सहयोग र स्वच्छ ऊर्जा लगायत प्रमुख क्षेत्रहरूमा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। त्यसपछि इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले श्री मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको थियो। अनन्तरा पलाज्जो नैयादी होटलमा पुग्नुभएपछि भारतीय प्रवासीहरूले उत्साहपूर्वक श्री मोदीको जय जयकार र नाराका साथ स्वागत गरेका थिए। प्रधानमन्त्री श्री मोदीले भारतीय प्रवासीहरूसित हात मिलाएर अभिवादन गर्नुभयो। उहाँले इटालियन कलाकार जियाम्पो ओलो टेमा सेट्टीद्वारा सृजना गरिएको चित्रको पनि अनावरण गर्नुभयो। यो कलाकृति विशेष गरी वाराणसीको घाटहरू चित्रण गर्न र भारतको प्राचीन र शाश्वत सहरको सांस्कृतिक र आध्यात्मिक सार प्रतिबिम्बित गर्न सृजना गरिएको थियो। इटली भ्रमणको बारेमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणको प्राथमिकता भारत र इटली बीचको सहयोगलाई अझ गहिरो बनाउन बताउनु भएको छ। यस भ्रमणको क्रममा छलफल विशेष गरी भारत मध्य पूर्व युरोप आर्थिक करिडोरमा केन्द्रित हुनेछ। उहाँले भन्नुभयो, यस समयमा 2025-2029 अवधिको लागि संयुक्त रणनीतिक कार्ययोजनाको पनि समीक्षा गरिनेछ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, उहाँले संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयको भ्रमण गर्नुहुनेछ। उहाँले भन्नुभयो, यो भ्रमण बहुपक्षीयता र विश्वव्यापी खाद्य सुरक्षाप्रति भारतको प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज परमवीर चक्र प्राप्त कम्पनी हवलदार मेजर पिरो सिंह शेखावतलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्टमा श्री बिरलाले भन्नुभयो, 1947-48 युद्धमा पिरो सिंहको अदम्य साहस, असाधारण वीरता र सर्वोच्च बलिदान भारतीय सैन्य इतिहासको स्वर्णिम अध्यायमा सदैव अमर रहनेछ। उहाँले भन्नुभयो, युद्धभूमिमा गम्भीर घाइते भए पनि पिरो सिंह आफ्नो अन्तिम सासम्म शत्रुको विरुद्ध दृढ रहे र आफ्नो कर्तव्य निर्वाहमा कहिल्यै डगमगाउनु भएन। लोकसभा अध्यक्षले भन्नुभयो, यस्ता अमर बलिदानहरूको कारणले नै देशको सिमाना सुरक्षित रहन्छ र देशले यस विरासतमा सधैँ गर्व गर्नेछ। श्री बिरलाले भन्नुभयो, उहाँको बलिदान, वीरता र देशप्रतिको समर्पण आज पनि प्रेरणाको रूपमा काम गरिरहेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। यो उहाँको भारतको पहिलो भ्रमण हुनेछ। अमेरिकी विदेश मन्त्रालयले रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने बताएको छ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने घोषणा गरेको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र संयुक्त राष्ट्र अमेरिका समावेश छन्। तेलङ्गाना उच्च अदालतले पैदल यात्रीहरूको सुरक्षाको सम्बन्धमा ग्रेटर हैदराबादमा महानगरपालिका र ट्राफिक पुलिसलाई कडा निर्देशन जारी गरेको छ। अदालतले फुटपाथ र पक्की पैदल मार्गहरूमा अवैध अतिक्रमण तुरन्तै हटाउन आदेश दिएको छ। यो मुद्दा वरिष्ठ नागरिकहरूको समूहले अदालतमा ल्याएको थियो। उनीहरूले हैदराबाद र अन्य सहरहरूमा सडक र फुटपाथहरू जीर्ण अवस्थामा रहेको गुनासो गरेका थिए। उनीहरूले फुटपाथहरू फोहोर, अवैध पसल र अनाधिकृत रूपमा पार्क गरिएका सवारी साधनहरूले भरिएका छन् भनी बताएका थिए। उत्तर पश्चिम भारतमा तीव्र गर्मीलाई ध्यानमा राख्दै मौसम विभागले दिल्ली, पन्जाब र हरियाणाका धेरै भागहरूमा गर्मीको लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, मध्य प्रदेश र विदर्भका लागि गम्भीर गर्मीको लागि रेड अलर्ट जारी गरिएको छ। हिमाचल प्रदेश, उत्तराखण्ड, राजस्थान, दक्षिण पश्चिम बिहार, छत्तिसगढ, तेलङ्गाना, तटीय आन्ध्र प्रदेश, यानम, मराठवाडा र ओडिसामा आगामी दुई दिनसम्म गर्मीको अवस्था कायम रहने सम्भावना छ। यसैबीच अन्डमान र निकोबार, तमिलनाडु, पुदुचेरी, कराइकल, केरल, माहेर, लक्षद्वीपमा भोलिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। जम्मू कश्मीर, उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम, आन्तरिक र तटीय कर्नाटक, मध्य महाराष्ट्र, कोंकण, गोवा र उत्तर पूर्वी राज्यहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। 9:25 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्स 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्स 10.2 मेगा साथै न्यूज अन एयर एपमा।
2: मन की बात है जन जन की, सभी की कुछ अपनी सी, संघर्षों के कुछ किस्से, कहानी कुछ सफलताओं की, अनकही विरासत की, उम्मीदें नए भारत की। महीने के आखिरी रविवार का

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार रिले गरी सुनाइरहेछौ। त्यसपछि 9:25 मिनटमा यस केन्द्रबाट सुनाउनेछौ प्रादेशिक समाचार। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

0: लगायत चार शहरहरूलाई समावेश गर्ने निर्णय गरिएको छ। कोलकाता उच्च अदालतको आदेशपछि राज्य सरकारले आरक्षणको लागि ओबीसीका 66 श्रेणीहरूलाई अधिसूचित गरेको छ। सांसद राजु विष्टले हिजो खरसाङ खण्डको दुधेमा निर्माणाधीन पुलको निरीक्षण गर्नुभयो र पश्चिम बङ्गाल नगर मामला विभागले हिजो उत्तर बङ्गालका 4 नगरपालिकाहरूको बोर्डलाई भङ्ग गर्ने घोषणा गरेको छ। अब समाचार विस्तारमा। फल्टा विधानसभा क्षेत्रमा आगामी 2 मईमा हुने मतदान अघि मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो भाजपा प्रत्याशी दिव्यांशु पाण्डेको समर्थनमा व्यापक रोड शो गर्नुभयो। प्रचार अभियानको अन्तिम दिन मुख्यमन्त्री श्री शुभेन्दु फेरि एकपटक फल्टामा पुग्नुभयो अनि शक्ति प्रदर्शनको माध्यमबाट चुनाव प्रचार गर्नुभयो। रोड शो पूर्व मुख्यमन्त्रीले फल्टाको शिव मन्दिरमा पूजा अर्चना गरी आशीर्वाद लिनुभयो। त्यसपछि बङ्गङ नगर 2 पञ्चायत क्षेत्रको हासिम नगर स्थित कालीतला मैदानमा रोड शोको सुरुवात गर्नुभयो। मुख्यमन्त्रीलाई हेर्नका लागि सड़कका दुवै किनारामा व्यापक रूपमा मानिसहरू भेला भएका थिए। कतिपय स्थानहरूमा पुष्पवर्षा गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि लगातार हात हल्लाएर मानिसहरूको अभिवादनलाई स्वीकार गर्नुभयो। भाजपाको आरोप छ वर्ष 2021 भएको चुनावपछिको हिंसामा स्वपन मण्डलको हत्या गरिएको थियो। राज्यमा राजनैतिक परिवर्तनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी पहिलो पटक उत्तर बङ्गालको भ्रमणमा आउँदै हुनुहुन्छ। उहाँ आज सिलिगुडी आउनुहुनेछ। साथै उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। प्रशासनिक सूत्रहरू अनुसार यस बैठकमा उत्तर बङ्गालका विभिन्न जिल्लाका वरिष्ठ अधिकारीहरू सामेल हुनेछन्। बैठकमा कानून व्यवस्थाको स्थिति, सरकारी योजनाहरूको प्रगति र क्षेत्रीय विकाससित सम्बन्धित धेरै महत्वपूर्ण मुद्दाहरूमा चर्चा गरिनेछ। मुख्यमन्त्रीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कठोर गरिएको छ। उत्तरकन्या परिसरलाई प्लेक्स फेस्टुन र अन्य सजावटले सजाइएको छ। हिजो धेरै वरिष्ठ भाजपा नेताहरू उत्तरकन्या पुगेर तयारीको समीक्षा गरे। उत्तर बङ्गालको विकास प्रशासनिक गतिलाई तीव्र पार्ने सन्दर्भमा यो बैठक धेरै महत्वपूर्ण सिद्ध हुन सक्ने राजनैतिक विशेषज्ञहरूको भनाइ छ। कोलकाता उच्च अदालतको आदेशपछि पश्चिम बङ्गाल सरकारले राज्य सरकारभित्र आरक्षणको लागि अन्य पछाडिएका वर्ग ओबीसीका 66 श्रेणीहरूलाई अधिसूचित गरेको छ। यसबाहेक ओबीसी एको लागि 10% आरक्षण र ओबीसी बीको लागि 7% आरक्षण खारेज गरिएको छ। पश्चिम बङ्गाल सरकारको पछाडिएका वर्ग कल्याण विभागद्वारा जारी गरिएको अधिसूचनामा 7% आरक्षणको लागि योग्य 66 ओबीसी श्रेणीहरूको सूची प्रकाशित गरिएको छ। पश्चिम बङ्गाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानको लागि मासिक 3,000 आर्थिक सहायता प्रदान गर्ने अन्नपूर्ण योजनालाई अधिसूचित गरेको छ। महिला तथा बाल विकास तथा समाज कल्याण विभागद्वारा प्रसारित यो योजना 1 जुनदेखि लागू हुनेछ। यस योजना अन्तर्गत योग्य लाभार्थीहरूलाई उनीहरूको आधार लिङ्क गरिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ स्थानान्तरण मार्फत सहायता वितरण गरिनेछ। 25 देखि 60 उमेरका महिलाहरू यस योजनाको लागि योग्य छन्। योग्य महिलाहरू आयकर तिर्ने व्यक्ति हुनुहुँदैन र कुनै पनि स्थायी सरकारी जागिरमा कार्यरत हुनुहुँदैन। नयाँ आदेश अनुसार लक्ष्मी भण्डार योजनाका सबै हालका लाभार्थीहरू स्वचालित रूपमा अन्नपूर्ण योजनामा स्थानान्तरण हुनेछन्। नयाँ आवेदकहरूका लागि अन्नपूर्ण योजनाको लागि अनलाइन पोर्टल 1 जुन 2026 सुरु हुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचारलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। केन्द्र सरकारको स्वच्छ भारत मिशन योजनाको पाइलट परियोजनामा पश्चिम बङ्गालका 4 शहरहरूलाई समावेश गर्ने निर्णय गरिएको छ। राज्यमा हालै भएका राजनीतिक परिवर्तनपछि यो पाइलालाई केन्द्रीय योजनाहरूमा राज्यको सक्रिय सहभागितातर्फ एक महत्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ। स्वच्छ भारत मिशन सम्बन्धी एक उच्च स्तरीय बैठक हिजो नयाँ दिल्लीमा केन्द्रीय शहरी विकास मन्त्री मनोहर लाल खट्टरको अध्यक्षतामा सम्पन्न भयो र विभिन्न राज्यका प्रतिनिधिहरूले भाग लिए। सुन्नुहोस् एक रिपोर्ट।
1: पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुहुँदै राज्यकी मन्त्री अग्निमित्र पहलले बैठकमा भाग लिनुभयो। लगभग 10 वर्षमा पहिलो पटक राज्यका मन्त्रीले यस्तो केन्द्रीय स्तरको भेलामा भाग लिनु भएको हो। बैठकपछि मन्त्री अग्निमित्र पहलले भन्नुभयो, अघिल्लो राज्य सरकारको कार्यकालमा स्वच्छ भारत मिसन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएन। उहाँले दावी गर्नुभयो, अन्य राज्यहरूको तुलनामा यस योजना अन्तर्गत विनियोजन गरिएको रकमको लगभग 16% मात्र बङ्गालमा प्रयोग भएको। उहाँले भन्नुभयो, प्रारम्भिक चरणमा राज्यका 4 शहरी क्षेत्रहरू दुर्गापुर, आसनसोल, कालिम्पोङ र दार्जिलिङमा पाइलट परियोजनाहरू सुरु गरिनेछ। उहाँको अनुसार स्वच्छ भारत अभियान अन्तर्गत बङ्गालले लगभग 200 करोड मूल्यका परियोजनाहरू प्राप्त गर्ने सम्भावना छ। आकाशवाणी खरसाङको लागि भूपेन्द्र शर्माको रिपोर्ट।
0: सांसद राजु विष्टले हिजो खरसाङ खण्डको दुदेमा निर्माणाधीन पुलको निरीक्षण गर्नुभयो। गत 4 अक्टोबरमा आएको विनाशकारी भलले यहाँको फलामे पुललाई भत्काइदिएपछि अहिले त्यहाँ नयाँ पुलको निर्माण कार्य धमाधम भइरहेछ। उक्त पक्की पुल निर्माण नभइन्जेलसम्मको निम्ति अस्थायी पुल बनाइएको छ, तर हाल लगातार परिरहेको पानीले उक्त अस्थायी पुललाई पनि भत्काउने सम्भावनाले मानिसहरू चिन्तामा परेका छन्। यस कुरालाई ध्यानमा राख्दै सांसद विष्ट हिजो खरसाङको एउटा कार्यक्रम सकेर दुधे पुगेर निर्माणाधीन पुलको निरीक्षण गर्नुभयो। प्रस्तुत छ एक रिपोर्ट।
2: 7 महिना बितिसक्दा पनि पुल निर्माण कार्य पूर्ण नभएकोमा सांसद राजु विष्टले आश्चर्य प्रकट गर्नुहुँदै यसको मुख्य कारणहरूबारे सम्बन्धित विभागीय अधिकारीहरूसँग जानकारी लिनुभयो। उहाँले पश्चिम बङ्गालको पिडब्ल्युडी प्रमुख अभियन्तालाई पुल निर्माणको कार्यलाई चाँडो पूरा गर्ने निर्देश दिनुभएको छ। उहाँले सिलगढी, मिरिक लगायत वरपरका क्षेत्रलाई जोड्ने यस मार्गलाई सहज बनाउन चाँडो पुल निर्माण कार्य समाप्त गरिनुपर्छ भन्नुहुँदै, पुल निर्माण कार्य चाँडो पूरा गर्न वर्तमान राज्य सरकार अनि आफ्नो व्यक्तिगत पक्षबाट सहयोग प्रदान गर्ने बताउनु भएको छ। उहाँले यसै अवधि बाढी पीडितहरूलाई पनि सहयोग प्रदान गर्ने वचन दिनुभएको छ। हनोक थापा, आकाशवाणी खरसाङ।
0: यो जित भाजपाको मात्र होइन, सम्पूर्ण पहाड़ र गोर्खा जातिको जित हो। खरसाङको जनतालाई नमन गर्न आएको हुँ। यो जित खरसाङको जनतालाई समर्पित गर्न चाहन्छु। उक्त कुरा दार्जीलिङका सांसद एवं भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले भन्नुभएको छ। खरसाङमा आयोजित विजयी उत्सव र्यालीपछि खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न पथसभालाई सम्बोधन गर्नुहुँदै सांसद विष्टले आफ्नो सम्बोधनमा गोर्खा जातिलाई मास्न खोज्ने, गोर्खा जातिलाई हेप्ने, अन्याय र अत्याचार गर्ने ममताको सरकार गएको बताउनुभयो। सांसद विष्टले भन्नुभयो, गोर्खा जातिलाई न्याय दिने भाजपा र मोदी सरकार हो। भाजपा सरकारले गोर्खा जातिलाई अवश्य पनि न्याय दिनेछ। यसपालि विधानसभामा 5 जना गोर्खा विधायकहरू पुगेका छन्। अब जेएनजीको समस्या समाधान हुनेछ, चालकहरूको पनि समस्या समाधान हुनेछ। उहाँले अघि भन्नुभयो, अन्यायमाथि न्यायको जित भएको छ, गोर्खाको स्वाभिमानको जित भएको छ, पहाड़मा भाजपा र मोदी सरकार छ, अब भ्रष्टाचार बन्द हुन्छ, अब भ्रष्टाचार गर्ने नेताहरूलाई जनताले नै कुट्नेछन्, अब जनताले न्याय पाउनेछन्। उहाँले भन्नुभयो, स्थायी राजनैतिक समाधानको काम अब सुरु भएको छ। स्थायी राजनैतिक समाधान भनेको संवैधानिक अधिकार हुनेछ। पश्चिम बंगाल नगर मामलाको विभागले हिजो उत्तर बंगालका 4 वटा नगरपालिकाहरूको बोर्डलाई भंग गर्ने घोषणा गर्यो। यी नगरपालिकाहरूमाथि पछिल्लो लामो समयसम्म चुनाव नगराई प्रशासनिक बोर्डको माध्यमबाट अवैध रूपमा सञ्चालन गर्ने आरोप लाग्दै आएको थियो। राज्य सरकारले यी नगरपालिकाहरूको प्रशासनिक निमन्त्रणलाई अस्थायी रूपमा नोकरशाह प्रशासकहरूलाई सुम्पिएको छ। नयाँ व्यवस्था अन्तर्गत सम्बन्धित महकुमा शासक एसडीओले यी नगरपालिकाहरूको कामकाज सम्हाल्नेछन्। जबसम्म नयाँ चुनाव गराएर नयाँ बोर्ड समिति गठन हुँदैन। नगर मामलाको विभागद्वारा जारी अधिसूचना अनुसार यो फैसला राज्यपाल आरएन रविको कार्यालयको सल्लाहपछि लिएको हो। अन्तमा प्रमुख समाचार पुनः एकचोटि। फल्ता विधानसभा क्षेत्रमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो भाजपा प्रत्याशीको समर्थनमा रोड सो गर्नुभयो। आज सिलीगुडी आउने र महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। कोलकाता उच्च अदालतको आदेशपछि राज्य सरकारले आरक्षणको लागि ओबीसीका 66 श्रेणीहरूलाई अधिसूचित गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौँ।
3: आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति रहेको छ खेल संसार।
4: आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसार कार्यक्रम लिएर म कार्यक्रम

0: सञ्चालक निगम उपस्थित भइसकिसकेको छु। आउनु श्रोताहरू, यस हप्ता घटेको खेलहरूको घटनामाथि जानकारी लिइहालौँ। आरम्भ गरौँ फुटबलको खबरबाट। दोस्रो हाफको खेलमा एन्टोनी सेमेनियोले दिलाएको गोलको दममा म्यान्चेस्टर सिटीले प्रतिष्ठित एफए कप फुटबल टुर्नामेन्टको खिताब जित्न सफल बनेका छन्। इङ्ग्लिस फुटबलको यस प्रतिष्ठित टुर्नामेन्टको फाइनलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई 1-0 अन्तरले पराजित गर्न सक्षम बने। वेम्बले स्टेडियममा खेलिएको फाइनलमा दुई टोलीको बीच रोमाञ्चक प्रतिस्पर्धा हुन गयो। दुवै टोलीले आक्रामक फुटबल खेले पनि पहिलो हाफको खेलमा कुनै गोल हुन सकेन। दोस्रो हाफको खेलमा चाहिँ सिटीलाई एन्टोनी सेमेनियो बढत दिलाए। यसअघि टोलीले मार्चमा आर्सेनललाई पराजित गरी लिग कप पनि जितेको थियो। यस बाहेक म्यान्चेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगमा पनि च्याम्पियन बन्ने रेसमा कायम रहेको छ। श्रोताहरू, यता इटालियन ओपनमा स्वेतोलिना च्याम्पियन बनेका छन्। सातौं वरियता प्राप्त एलिना स्वेतोलिनाले असाधारण प्रदर्शनको क्रम जारी राख्दै इटालियन ओपन टेनिस टुर्नामेन्टमा महिलाको एकल खिताब जित्न सफल बनिन्। युक्रेनकी यस अनुभवी खेलाडीले लगभग 2 घण्टासम्म चलेको रोमाञ्चक फाइनलमा अमेरिकाकी कोको गोफलाई 6-4, 6-7, 6-2 ले पराजित गरिन्। यता आइपिएलमा पन्जाबलाई पिटेर आरसिबी प्लेअफमा पुग्न सफल बनेका छन्। वेङ्कटेश अय्यर, अवजी 73 र विराट कोहली 58 रनको अर्धशतकपछि पेस बलरहरूका प्रभावशाली प्रदर्शनको दममा गत सत्रको च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरूले पन्जाब किङ्सलाई आइपिएल 2026 68 म्याचमा 23 रनले पराजित गरी प्लेअफमा आफ्नो स्थान बनाउन सफल बनेका छन्। आइतबार एचपिसिए स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गर्दै आरसिबीले 20 ओभरमा 4 विकेटको नोक्सानमा 222 रन बनाउन सफल बने भने जवाफमा निराशाजनक सुरुवातपछि अन्तसम्म लडाइँ गर्ने पन्जाब किङ्सले 20 ओभरमा 8 विकेट गुमाएर 199 रन मात्र बनाउन सके। र श्रोताहरू, यो त थियो तपाईँहरूको समक्षमा यस हप्ता घटेको खेलको केही छोटो जानकारीहरू। श्रोताहरू, आज खेल संसारको अङ्कमा हामी समक्षमा एक यस्ता व्यक्तित्व उपस्थित हुनुहुन्छ जसले आफ्नो सानो कलिलो उमेरमा नै धेरै उपलब्धिहरू प्राप्त गर्नुभएको छ बिलियर्ड्स स्नुकर खेलको क्षेत्रमा। र सेवाङ लामा पाखरिङ भाइलाई, जो खरसाङ चौकी डाँडाको निवासी हुनुहुन्छ, उहाँलाई निम्त्याएका छौँ। आउनुहोस्, उहाँसँग उहाँको यात्रामा चर्चा गरौँ र तपाईँहरू पनि यस यात्रामा सहभागी भई हाम्रो यस चर्चाको आनन्द उठाइदिनुहुन्छ भन्ने हामी तपाईँहरू समक्ष निवेदन टक्राउँदछौँ। र आउनुहोस्, स्वागत गरौँ सेवाङ लामा पाखरिङ भाइज्यूलाई। आकाशवाणी खरसाङको स्टुडियोमा स्वागत छ।
1: थ्याङ्क यू भेरी मच दा। फर्स्ट अफ अल त म अल इन्डिया रेडियो खरसाङलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: र 1.5 वर्ष हामी बिचमा ग्याप पनि रहेको थियो है, तपाईँ आउनु पाउनु भएन आफ्नो व्यस्तताको कारणले गर्दाखेरि। र यो बिचमा के उपलब्धिहरू प्राप्त गर्नुभयो, कुन च्याम्पियनसिपहरू खेल्नुभयो, यो हाम्रो श्रोताहरूले जान्नु इच्छुक हुनुहुन्छ होला है, विस्तारपूर्वक बताइदिनुहोस्।
1: 1.5 वर्षको अन्तरालमा त्यसमा 2 ओपन च्याम्पियनसिप कलकत्ताको विनर भए, वेस्ट बेङ्गल स्टेट च्याम्पियनसिप अन्डर 21 च्याम्पियन हुन सफल भए, र बङ्गाल स्नुकर लिगमा मैले मेरो टिमलाई फाइनलसम्म पुगाउन सक्षम भएको थिएँ, र त्यो टुर्नामेन्टको म आउटस्ट्यान्डिङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएको थिएँ। फर्स्ट अफ अल चाहिँ 2023 सबभन्दा पहिला बङ्गाल स्नुकर लिगको पहिलो एडिसनमा मैले मेरो नाम दिएको थिएँ, र त्यो नाम दिँदाखेरि मेरो अक्सनमा अब लाइभ भएको थियो, त्यो अक्सन
0: लाइभ
1: भएको थियो। लाइभ हुँदाखेरि चाहिँ त्यो ठुलो एउटा प्रोजेक्टरमा आफ्नो अचिभमेन्टसँग आफूले के अचिभ गरेको छ त्योसँग, अन्त त्यो ओनर्सहरूले त्यहाँ बेटिङ लाउनुहुन्छ आफ्नो टिमलाई स्ट्रङ बनाउनुको लागि, र त्यो टाइममा चाहिँ आई वाज इन्डिया नम्बर 6। त्यति बेला मलाई लाग्दै थियो कि म सेलेक्ट हुने रहेछु भनेर, तर अनफर्चुनेटली म सेलेक्ट भइनँ। र त्यो इन्सिडेन्टले भनौँ न म डिमोटिभेट भएको थिएँ, र नेक्स्ट इयर चाहिँ 2024 जब म यहीँबाट इन्टरभ्यू गरेर जब कलकत्ता गएको थिएँ, त्यति बेला फेरि यो सेप्टेम्बरमा नेक्स्ट इन्टरभ्यू हाम्रो यो म्याच भएको थियो बङ्गाल स्नुकर लिगको सेकेन्ड एडिसन, र सेकेन्ड एडिसन हुँदाखेरि पनि मैले मेरो नाम त दिएको थिएँ, तर म त्यति बेला चाहिँ आई वाज 100% स्योर कि मेरो सेलेक्सन हुँदैन त्यसमा। र मेरो डिनर गरेर म रेस्टमा बेडमा थिएँ, र यतिकै फोन स्क्रोल गर्दै गर्दाखेरि म्यासेज आयो क्या, कङ्ग्रेचुलेसन्स यु आर इन द टिम रकेट्स भनेर। र बाई द वे टिम रकेट्स चाहिँ बङ्गाल स्नुकर लिगको तपाईँको वान अफ द मोस्ट सक्सेसफुल टिम्सहरूमा एउटा
0: टिम रकेट्स
1: र त्यति बेला मलाई 20

0: विश्वासै भएन क्या, र अब त्यो बाई मिस्टेकले आएको रहेछ भनेर म एकदम नर्मल भएँ क्या, मलाई अब विश्वासै छैन. र एकछिन बाद चाहिँ अब त्यतिकै फोन स्क्रोल गर्दै थिएँ र त्यो मनमा हलचल चल्दै थियो क्या, र फेरि एउटा मेसेज आयो र अब त्यो मेसेज चाहिँ त्यो को को प्लेयरहरू सेलेक्ट भएको छ अल्टिमेटली डल्ले टिममा लिस्ट आयो, त्यसमा चाहिँ स्योङ लामा पाखरिन देखेँ क्या. र त्यो देख्दाखेरि चाहिँ म एकदम खुसी भएँ. र त्यो चाहिँ फर्स्ट इयर थियो बङ्गाल सुनकर लिगको जति बेला प्रोफेसनल प्लेयरहरू आएको थियो क्या टुर्नामेन्टमा, युकेबाट र थाइल्यान्डबाट पनि इन्टरनेसनल प्लेयर्सहरू आउनुभएको थियो. जो चाहिँ अब स्टिफिन ली जो चाहिँ मेरो पार्टनर थियो डबलमा, ऊ मेरो टिममा थियो, लाइक ही वाज 5-time वर्ल्ड च्याम्पियन र डेचावटपोमा चाहिँ थाइल्यान्डको पनि थाइल्यान्डलाई रिप्रेजेन्ट गर्नुहुने प्लेयरहरू थियो. र सबभन्दा पहिला त त्यो टुर्नामेन्ट खेल्नु नै मेरो लागि ठुलो कुरो थियो है, र म त्यो टुर्नामेन्ट खेलेर सबभन्दा पहिला चाहिँ अब म यो सानो जग्गाबाट गएर त्यो टुर्नामेन्ट खेल्नु, त्यो लेभलको इन्डियाको टप प्लेयर्सहरूसँग खेल्नु मेरो लागि एउटा ठुलो सौभाग्य ड्रिमको कुरो थियो. र गएँ म त्यहाँ खेलेँ र मेरो फर्स्ट म्याचमा चाहिँ आई वाज जस्ट प्लेइङ वान म्याच, यस्तो बेस्ट अफ 7 को म्याच हुन्छ, त्यसमा चाहिँ मेरो टिमबाट म एउटा म्याच खालि खेल्दै थिएँ र त्यो म्याच चाहिँ मेरो वेस्ट बेङ्गल स्टेट नम्बर 1 सिनियर स्टेट नम्बर 1 म्याच थियो र दो युवर स्टेट नम्बर 1 त्यही भएर युवर्स फ्यान्स फेभरेट अब क्राउड त्यत्रो अरिनामा होइन सबैले उहाँलाई चेयर अप
1: गर्नु
0: र अब त्यो मेरो फर्स्ट म्याचमा एज अ 18 इयर्स ओल्ड यङ किड मैले उसलाई डोमिनेटिङ पाराले जितेँ क्या. अब
1: क्रस गर्नुभयो एकदम
0: हजुर, अब फर्चुनेटली बाई गड ग्रेस भनौँ न डोमिनेटिङ पाराले सायद उहाँको अब त्यो एकदम त्यो नराम्रो डिफिट पनि हुनसक्छ, अब त्यस्तो डिफिटमा मैले उसलाई जितेको थिएँ र त्यो मेमोरिजहरू एकदम दामी छ. अनि त्यसरी अगाडि त्यहाँबाट टुर्नामेन्ट खेल्दै गएँ. त्यति बेला चाहिँ मेरो टिमको सिनियर्स प्लेयरहरूले पनि त्यो पर्फर्म त्यस्तो राम्रो गर्नु सकेको थिएन क्या, र त्यति बेला चाहिँ मैले मेरो टिमलाई क्यारी गरेर फाइनलसम्म पुऱ्याएको थिएँ. त्यो फाइनलसम्म पुऱ्याउँदाखेरि चाहिँ त्यसको अब ब्याक स्टोरीहरू धेरै थियो रहेछ, त्यो म तपाईँलाई बादमा भन्दैछु. र फर्मल 6-rate वर्ल्ड च्याम्पियन ऊ चेन्नईबाट हाम्रो इन्डियाको लागि गोल्ड मेडल ल्याउनु भएको 6-rate वर्ल्ड च्याम्पियन हो, उहाँलाई मैले जितेको थिएँ. र नेसनल मल्टिपल टाइम नेसनल च्याम्पियन उहाँलाई पनि जितेको थिएँ अघि, स्टेट नम्बर 1 त भनिहाल्यो. र त्यो पर्फर्मेन्स देख्दाखेरि चाहिँ त्यो टुर्नामेन्टको त्यस्तो अब इन्डियाभरिको इन्टरनेसनल प्लेयर्सहरूको त्यो मध्येमा मैले बेस्ट प्लेयर अफ द टुर्नामेन्ट पाउनु मेरो लागि एउटा ठुलो एउटा उपलब्धि थियो. अनि अब त्यसको ब्याक स्टोरी पनि एकदम दामी छ. त्यो मेरो म्याचमा फाइनल म्याचमा अब फाइनल म्याच चाहिँ कलकत्तामा भएको थियो स्याटरडे क्लबमा, अन्त त्यो त्यति बेला हुँदाखेरि अरिना वाज एक्सट्रिमली फुल थियो, अब एकदम जग्गै थिएन क्या, अब त्यो हाउसफुल थियो, एकदम प्याक थियो. त्यति बेला चाहिँ आई वाज प्लेइङ माई फाइनल्स र बिस्तारी बिस्तारी आयो आयो लामा आयो आयो आयो गोर्खाली भन्दै आवाज आउनु थाल्यो. त्यो तपाईँको त्यस्तो कलकत्ता जस्तो ठाउँमा जहाँ चाहिँ हाम्रो नेपाली मान्छेहरू एकदम कम्ती नै हुन्छ,
1: प्रेजेन्स कम्ती
0: हजुर प्रेजेन्स कम्ती हुन्छ, र अब त्यो ठाउँमा आउनु त अब एकदम त्यो एकदम सरप्राइज भयो क्या. अन्त आयो आयो लामा आयो आयो आयो गोर्खाली
1: भन्दै
0: हजुर स्लोगन त्यो चियरिङ भयो क्या. अन्त त्यो साउन्ड चाहिँ बिस्तारी बिस्तारी बिस्तारी बिस्तारी बिस्तारी बिस्तारी हुँदै ठुलो ठुलो ठुलो हुँदै गयो क्या. आयो आयो लामा आयो आयो आयो गोर्खाली भन्दै त्यो त्यहाँबाट त्यो डल्लै स्टेडियम जस्तो मतलब डल्लै अरिना थियो, अरिनाले डल्लैले चियर अप गर्न थाल्यो हजुर, डल्लै गुन्जियो. अब अहिले भन्दाखेरि लाइक आई एम फिलिङ गुज बम्स र अब त्यो हुँदाखेरि त्यो म्याच मैले त्यति बेला पनि त्यो 6-rate स्टेट नम्बर 1 हाम्रो कलकत्ताको थियो, उहाँलाई मैले त्यो म्याच जितेको थिएँ र त्यसरी चियर अप भएको थियो मेरो लागि. र त्यति बेला त्यो मेरो म्याच हुँदाखेरि चाहिँ त्यो ब्याक स्टोरी हो, फेरि मेरो म्याच सक्यो र त्यो एउटा टेक्निकल एउटा केटा थियो क्या टेक्निकल काम गर्ने, उसले आएर चाहिँ मलाई कङ्ग्रेचुलेट गर्यो र उसले मलाई भन्यो क्या तिमीले एउटा कुरा थाहा छ भनेर. मैले के भनेर सोद्धाखेरि चाहिँ तिम्रो लागि डेचावट पुमा ज्याङले लाइफ सोमा ठुलो एउटा प्रिडिक्सन गर्नुभएको छ भनेर भन्यो लाइफ म्याचमा. र त्यो प्रिडिक्सन चाहिँ मैले के हो भनेर सोद्धाखेरि चाहिँ यो केटा इन्डियाको लागि यो केटा चाहिँ इन्डियाको लागि भोलिको दिनमा गएर ठुलो एउटा उपहार हुनेछ स्नुकरमा भनेर उहाँले भन्नु
1: स्टेटमेन्ट दिनुभयो.
0: हजुर स्टेटमेन्ट दिनुभयो टेचावटपोमा चाहिँ हि वाज टप 16 त्यति बेला वर्ल्डमा
1: वर्ल्डको
0: हजुर उहाँले त्यो स्टेटमेन्ट दिनुभएको थियो. र त्यसरी नै त्यो आउटस्ट्यान्डिङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएँ मैले. र ब्याकमा आई गट अ चान्स टु स्पिक विथ सुरी सर, उहाँ चाहिँ चेन्नईबाट हो, जुन चाहिँ 6-rate वर्ल्ड च्याम्पियन थियो ऊ चाहिँ उहाँको ड्याड हो सुरी सर भन्ने. र उहाँले चाहिँ धेरै

0: इन्डियालाई मेडल ल्याउने प्लेयर्सहरू बनाइसक्नु भएको छ क्या. इज अ कोच, इन्डियाको धेरै राम्रो कोच हो उहाँ. र उहाँ म भएकोमा आउनुभयो र हामी बात गरेँ, र बात गर्दाखेरि चाहिँ उहाँले मलाई भन्नुभएको कुरो अझै मैले मेरो मनमा उनेर राखेको छु. र उहाँले भन्नुभएको थियो, यु आर नट मेड फर नेसनल मेडल, नेसनल मेडलको लागि खालि तिमी यहाँ बनिएको होइन, यु आर मेड फर इन्टरनेसनल मेडल एन्ड आई विल नट बी सरप्राइज इफ इट्स गोल्ड. म हैरान हुने छुइनँ त्यो
1: अन्तर्राष्ट्रिय स्तरमा तिमीले स्वर्ण जितेर हामी आश्चर्य हुने छैनौँ
0: हजुर भनेर उहाँले मलाई भन्नुभएको थियो. त्यो कुराहरू छ एकदम मेरो अहिले मनमा छुने कुरोहरू. र एकजना अझै त्यही स्टोरीको, र अब यो टुर्नामेन्टमा चाहिँ म मेरो लाइफ चेन्जिङ टुर्नामेन्ट पनि भन्छु क्या. र यसमा किन भन्दाखेरि एकजना कृष्ण प्रसाद, जस्तै कृष्ण प्रसाद तामाङ के थियो उहाँको नाम, र सेमी फाइनल क्वार्टर फाइनलको मेरो म्याच देखेर चाहिँ उहाँको अस्ट्रेलियाको फ्लाइट थियो रहेछ क्या. त्यो फ्लाइटलाई उसले क्यान्सल गरेर चाहिँ मेरो फाइनल म्याच हेर्नु बस्नुभएको थियो. ऊ चाहिँ लेखक हुनुहुँदो रहेछ, र उहाँको अब उहाँ अब कलकत्तामै सेटल हुनुभएको रहेछ. र जस्तो मेरो त्यति बेला म्याच सकेको थियो, उहाँ म भएकोमा आएर एउटा उहाँले त्यो एउटा मेरो लागि एउटा कविता लेख्नु भएको थियो है. त्यो कविताको त्यो उहाँको त्यो जुन चाहिँ टाइटल छ त्यो टाइटल चाहिँ मलाई भनिराख्नु भएको थियो क्या. हजुर, शीर्षक चाहिँ उहाँले मलाई भनिराख्नु भएको थियो. शीर्षक चाहिँ थियो तपाईँको ए छोरा तिमी को हौ भन्ने एउटा शीर्षक थियो.
1: र जुन चाहिँ तपाईँले अघि एरिनाको कुरा गर्नुभयो, एरिनामा आयो आयो गोर्खालीको स्लोगन है, र वर्ल्डको टप प्लेयरहरूले तपाईँलाई यस्तो प्रशंसाको स्टेटमेन्टहरू उहाँहरूले आफ्नो दिनु, अब यसले इन्सपिरेसन त हुन्छ, यसले एउटा प्रोत्साहन त हुन्छ, तर कहीँ न कहीँ एउटा नर्भसनेस एउटा प्रेसर पनि त दिमागमा दिन्छ होला.
0: अब त्यहाँबाट म खेलेर फेरि आए आएर हाम्रो यहाँ पनि लोकल टुर्नामेन्टहरू हुन्छ, त्यसमा जब म खेल्छु यहाँ त मलाई अब लोकल टुर्नामेन्ट हुँदाखेरि प्रायः सबले एज अ नेसनल प्लेयर भनेर चिन्नुहुन्छ होइन. र त्यसले गर्दाखेरि चाहिँ मलाई प्रेसर हुन्छ म्याचमा, किनभने उहाँले मेरोबाट निकै राम्रै एक्सपेक्ट गरिराख्नु भएको हुन्छ, त्यसले गर्दा प्रेसर हुन्छ खेल्दाखेरि. र जति बेला पनि प्रेसर हुन्छ, सुरी सरले भनेको कुरा म जहिले पनि त्यो मलाई जुन चाहिँ भनेको थियो त्यो कुरा म जहिले पनि याद गर्छु क्या.
1: यो त हामी सबै गोर्खा जातिको निम्ति सौभाग्यको कुरो हो कि तपाईँले जुन आफ्नो नाम, जातिको नाम अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा बनाउनु हुँदैछ, यो यसको त हामी पनि कृतज्ञता पनि ज्ञापन गर्दछौँ र हामी गर्व पनि गर्दछौँ कि तपाईँले यो सानो कलिलो उमेरमा है यतिका नाम कमाउनु हुँदैछ. कुरै कुरामा है सुरी सरको नाम लिनुभयो, सुरुवातमा त तपाईँको यताबाट तपाईँको मेन्टरहरू पनि हुनुहुन्छ नि तपाईँलाई सिकाउने, तपाईँलाई हात पक्राएर यसरी पक्रिनुपर्छ है, बल यसरी हाल्नुपर्छ पकेटमा भन्ने है, तपाईँको कोचहरू हुनुहुन्छ है, कस्तो प्रकारको सम्बन्ध छ कोच सरहरूसँग, अहिले बातचितहरू हुन्छ या अहिले पनि उहाँहरूसँग बात मारेर है टेक्निकको बारेमा कुरा गर्नुहुन्छ या मेरो कहाँ गल्ती हुँदैछ कुराहरू गर्नुहुन्छ, उहाँले फिडब्याकहरू दिनुहुन्छ, कस्तो प्रकारले बात गर्नुहुन्छ.
0: र फर्स्टमा चाहिँ हुँदै यो स्पोर्ट मैले क्यु स्पोर्ट चाहिँ एकदम यङ एजदेखि नै खेलेको, म जब 6 वर्षको थिएँ त्यति बेला मेरो बाबाको चाहिँ एउटा पुल पार्लर थियो र त्यहाँबाट म खेल्नु स्टार्ट गरेको. र त्यति बेला अब दुवै वर्ष केट त्यतिकै खेल्थेँ त्यो स्पोर्ट म. र जब म 14 वर्षहरूको भएँ त्यति बेला चाहिँ कैसङमा ओसल स्नुकर हाउस भन्ने छ, म त्यहाँ गएको थिएँ. र त्यहाँ जाँदाखेरि विशाल गोले भन्ने हुनुहुन्छ दादा एकजना, र म त्यहाँ त्यति बेला खेलेको देख्दाखेरि उहाँले यु सुड कम फर प्र्याक्टिस फ्रम टुमरो भनेर उनले भन्नुभयो मलाई. र त्यतिकै अब उहाँले मलाई बेसिक कुरोहरूदेखि लिएर सबै सिकाउनु भयो. र अब नेसनल स्टेट च्याम्पियनसिप कसरी खेल्छ, त्यो त्यसको पाथ के हो, त्यो सबै उहाँले मलाई बताउनु भएको. र त्यसको लागि उहाँलाई म अब अहिले लाइक वाट लिटल लाइफ अचिभ टु डेट इल नाउ, उहाँहरूलाई म धेरै मेरो
1: क्रेडिट दिन्छु,
0: हजुर क्रेडिट दिन चाहन्छु, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु म.
1: श्रोताहरू, अहिले हामीले चर्चा गर्दैछौँ क्यु स्पोर्टमा देश विदेशमा नाम कमाउनु हुने हाम्रो गोर्खाली छोरो सेवाङ लामा पाखरिङ भाइसँग, र उहाँको यो क्यु स्पोर्टमा के कस्तो यात्रा रहेको छ त्यो हामी तपाईँहरू समक्षमा साझा गर्दैछौँ. र सेवाङ लामाज्यू, अगाडिको च्याम्पियनसिपहरू अब के कस्तो रहेको छ, कस्तो कस्तो च्यालेन्जेसहरू छ अगाडिपट्टि, र अहिले के कस्तो प्र्याक्टिसहरू चल्दैछ त्यो बताइदिनुहोस् न.
0: र अहिले त म ग्यापमा छु, अलमोस्ट 3 मन्थ्सहरू भयो स्नुकरदेखि अलिक टाढो छु. र यसको

0: अब सायद केही राम्रो कुरो आउने छ होला, त्यही भएर म ग्यापमा हुनसक्छु। म भगवान्माथि धेरै विश्वास राख्छु र उहाँले केही राम्रो मेरो लागि रचिदिनु भएको छ होला, सायद त्यही सोच्दै मैले ग्यापमा छु। आफ्टरवर्ड्स अब यही योपालिको नेसनल च्याम्पियनसिप स्टेट च्याम्पियनसिपदेखि म कन्टिन्यू गर्नेछु। फेरि
1: कन्टिन्यू गर्नुहुन्छ है। हामीले तपाईँको लास्ट टाइम तपाईँसँग चर्चा गर्दाखेरि तपाईँको एजुकेसनको पनि कुरा गरेको थियौँ है। अहिले एजुकेसनलाई पर्स्यु गर्नुहुँदैछ या एजुकेसनलाई तपाईँले आफ्नो स्थगित राख्नुभएको छ अनि स्पोर्ट्समा मात्रै ध्यान दिनुहुँदैछ कि?
0: र एजुकेसनको चाहिँ यही अरे, मैले मेरो क्लास टेनको एक्जाम कम्प्लिट गरेँ एनआइएसबाट। अब मेरो फर्दर स्टडिज पनि म अगाडि क्यारी गर्नेछु।
1: सो पढाइलाई चाहिँ छोड्नु चाहिँ हुँदैन,
0: छोड्नु चाहिँ हुँदैन
1: है। र अहिले भनिहाल्नुभयो कि तपाईँ 3 महिनाको ग्यापमा हुनुहुन्छ र यो ग्यापमा तपाईँ प्र्याक्टिस पनि गर्नुहुन्छ कि या अहिले टोटली अहिले अलिकति आउट अफ टच हुनुहुन्छ?
0: प्र्याक्टिस भन्दाखेरि पनि त्यो नर्मली खेल्छु म, त्यस्तो जति पहिला खेल्थेँ त्यति त होइन, तर अब नर्मली खेल्छु।
1: हजुर हजुर। अनि यहाँनिर तपाईँ लोकली यहाँनिर यहाँको जो लोकल प्लेयर्सहरू छ यहाँहरूसँग खेल्दाखेरि उहाँहरूको फिडब्याक के हुन्छ? भाइ त नेसनल प्लेयर्स हो, अलिकति भाइको त अप्पर ह्यान्ड नै हुन्छ कि भन्ने पो हुन्छ कि, या उहाँहरूले पनि तपाईँसँग नै प्र्याक्टिस गर्नुहुन्छ? कस्तो प्रकारको प्र्याक्टिस हुन्छ यहाँनिर?
0: हजुर, अब कतिजना हुन्छ जसले चाहिँ मसँग खेल्नु रुचाउनुहुन्छ, उहाँलाई अब मसँग खेल्नु मजा लाग्छ र अब कतिजना खेल्नु मान्नु हुँदैन, त्यही हो अब, किनभने फ्रेमको प्राइस इट्स टु एक्सपेन्सिभ। एउटा फ्रेम सपोज कोही मसँग हार्नुहुँदैछ भने उहाँले अब त्यो फ्रेमको मनी विच इज 150 रुपिस त्यो पे गर्नुपर्ने हुन्छ।
1: अनि अब स्पोर्ट्सको त हामीले कुरा गरिहाल्यौँ है, स्पोर्ट्स खेल्नुहुन्छ, एजुकेसनमा तपाईँले एनआइएसबाट क्लास टेनको एक्जाम परीक्षा दिनुभएको छ, बाँकी समयमा के गर्नुहुन्छ?
0: बाँकी समयमा चाहिँ मेरो स्नुकरदेखि अर्को सबसे अब मलाई मनपर्ने कुरो बिजनेस, म बिजनेसमा रुचि राख्छु, मलाई बिजनेस गर्नु मनपर्छ र अहिले चाहिँ म त्यही मेरो बिजनेसै रन गर्दैछु।
1: बिजनेसमा रन गर्नुहुन्छ है। र लास्ट टाइम हामीले चर्चा पनि गरेको थियौँ कि कलकत्ताबाट एकजना राम्रो खेलाडी कोच यहाँनिर दार्जिलिङ खरसाङमा आएर उहाँहरूले सेटअप गर्ने कुरा, यहाँनिर नानीहरूलाई प्रशिक्षण गर्ने कुरा पनि तपाईँले कुरा गर्नुहुँदै थियो र त्यो कुरा अहिले कहाँसम्म बढेको छ र यहाँनिर लास्ट टाइमदेखि अहिलेको केही इन्फ्रास्ट्रक्चरमा केही वृद्धि भएको छ कि या जसको तस नै छ स्थिति?
0: र त्यति बेला मसँग उहाँहरू आउनुभएको थियो र जग्गा जग्गा उहाँले हेर्नु पनि भएको थियो र हाम्रो जग्गामा अब यो स्पोर्टलाई अगाडि बढाउनु चाहिँ सायद अलिकति साह्रो छ होला, किन हाम्रो यो जुन चाहिँ खालको इन्भाइरोमेन्ट छ, जुन चाहिँ खालको यो इन्फ्रास्ट्रक्चरहरू छ त्यसले गर्दाखेरि, र त्यति बेलाको जुन चाहिँ मैले उहाँहरू मसँग आउनुभएको थियो वेस्ट बेङ्गल बिलियर्ड एन्ड स्नुकर एसोसिएसनको थ्रुबाट चाहिँ स्याम बिलियर्ड क्लब जुन चाहिँमा चाहिँ म त्यति बेला थिएँ र उहाँहरू आउनुभएको थियो।
1: ज्यू
0: र उहाँहरू आउनुभएर त्यो जग्गाहरू हेर्नुभयो र इट वाज टु एक्सपेन्सिभ। हजुर, त्यो अब त्यस्तो ठुलो अमाउन्ट भयो त्यसले गर्दाखेरि उहाँहरू अलिकति ब्याकवर्ड हुनुभयो।
1: हजुर हजुर, त्यो चाहिँ प्रोग्रेस चाहिँ हुनु पाएन,
0: प्रोग्रेस हुनु पाएन।
1: हजुर हजुर, हाम्रो क्षेत्रमा यो क्यु स्पोर्ट्सलाई है बढावा दिनुको लागि नानीहरूलाई अझै यो स्पोर्टमा नानीहरूलाई इन्ट्रेस्ट जगाउनुको लागि हामीले के गर्नुपर्छ?
0: र सबसेभन्दा पहिला त बेस ठिक गर्नु पऱ्यो र इन्फ्रास्ट्रक्चर, जस्तो अब एज अ इक्जाम्पल चाइनिजहरूको चाहिँ कस्तो छ भन्दाखेरि, म इन्डियासँग कम्पेयर गरेर भनिदिन्छु र चाइनिजहरूको चाहिँ अब यो गेम एक्चुली यसको गेमको हार्ट चाहिँ युकेमा छ र त्यसले गर्दाखेरि चाइनिज प्लेयरहरूलाई सपोर्ट गर्नुको लागि चाहिँ युकेमा डिङ जुने स्नुका एकाडेमी भन्ने छ र उहाँले चाहिँ चाइनिज गभर्मेन्टहरूले उहाँको फुडिङ लजिङदेखि लिएर प्र्याक्टिसदेखि लिएर सबै उहाँले नै हेर्नुहुन्छ, त्यसरी चाहिँ अब इन्डियाको लागि छैन र इन्डियन प्लेयरहरूलाई युकेमा गएर सर्भाइभ गर्नु सायद साह्रो पर्छ। त्यसले गर्दाखेरि अब जस्तो हाम्रो ग्रासरुट लेभल भयो र पहिला त अब त्यही ठिक गर्नु पऱ्यो सबसेभन्दा पहिला। अब जस्तो हाम्रो लागि चाहिँ एउटा के राम्रो छ भन्दाखेरि, जस्तो मैले अघि विशाल दादा भन्नुभयो, उहाँले चाहिँ हामीलाई कोअपरेट गर्नुहुन्छ, कोअपरेट गरेर सायद उहाँले गर्दाखेरि नै हामी यो लेभलसम्म सायद खेलेको होला।
1: अब अगाडिको फ्युचर प्रोजेक्ट्सहरूमा के कस्तो प्रकारले तपाईँको अगाडि अब च्याम्पियनसिपहरू रहेको छ? हुन त तपाईँले भनिहाल्नु भयो अहिले म 3 मन्थ्सको ग्यापमा छु भन्दाखेरि पनि, र अगाडि के कस्तो प्रकारको प्लानिङहरू चल्दैछ?
0: र म यो यसपालिको स्टेट च्याम्पियनसिप र नेसनल च्याम्पियनसिपलाई चाहिँ फुल्ली फोकस गर्दैछु र त्यसको लागि मेरो अब यही 3 महिनाको ग्याप

0: त्यसको लागि एउटा प्रिपेरेसन हो र त्यसले गर्दाखेरि
1: र यो स्टेट च्याम्पियनसिप नेसनल च्याम्पियनसिप कहिले हुनेछ, हामी कसरी यसको कहाँ हेर्नु पाउनेछौँ, कस्तो प्रकारले हेर्नु पाउनेछौँ?
0: र स्टेट च्याम्पियनसिप चाहिँ यो नोभेम्बरहरूमा हुन्छ र नोभेम्बरमा यो हुँदाखेरि WBBA वेस्ट बेङ्गल बिलिजन स्नुकर एसोसिएसन भन्ने च्यानल छ, त्यसमा लाइभ यसको टेलिकास्ट हुन्छ र नेसनल च्याम्पियनसिप चाहिँ 2026-2027 जनवरीमा हुन्छ, जनवरीमा हुन्छ र त्यति बेला यो चाहिँ बिलिजन स्नुकर फेडरेसन अफ इन्डिया भन्ने एउटा च्यानल छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ
1: है। र शिवङ्लामाज्यू, अब हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइसकिसक्यौँ है, कुरै कुरामा हामीले तपाईँको यात्रामा अहिले चल्दै गरेको के कस्तो पढावहरू आउँदछ त्यसलाई हामीले जान्ने प्रयास गऱ्यौँ है। धेरै च्याम्पियनसिपहरू तपाईँले जित्नु भएको छ र धेरै पढावहरू जित्दै जित्दै जाँदाखेरि तपाईँको कतिवटा प्रशंसनीय उपलब्धिहरू पनि हामीले सुन्नमा पायौँ। त्यो उपलब्धिहरू सुन्दाखेरि हामी गर्वित पनि छौँ है, र तपाईँलाई शुभकामना पनि टक्राउँदछौँ कि यसरी नै हाम्रो जातिको ठाउँको आफ्नो नाम आफ्नो आमा बाबाको नाम शिखरमा पुर्याउँदै लानुहोस् है। हाम्रो धेरै धेरै शुभकामना तपाईँको साथमा छ। र अब अन्तिममा गएर कार्यक्रमको अन्तमा है, आफ्नो जो फ्यान्सहरू हुन्छ, आफ्नो जो शुभचिन्तकहरू हुन्छ होइन, आफ्नो कोचहरू हुन्छ, फ्रेन्ड्सहरू हुन्छ, साथीहरू हुन्छ, उहाँलाई कोही कस्तो प्रकारले अपिल गर्न चाहनुहुन्छ, अनि जो यङ एस्पायरिङ यो स्पोर्टलाई लिने आफ्नो नानीहरू छन् है, उहाँहरूलाई के कस्तो मेसेज दिन चाहनुहुन्छ?
0: र अहिलेसम्म मेरो यो जर्नीमा जसले पनि मलाई अब सानोदेखि लिएर सानो सहयोग पनि गर्नुभएको छ, उहाँहरूलाई म मेरो हृदयबाट नै धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। सायद उहाँहरू नहुनुभएको भए म आज यो ठाउँमा हुने थिइनँ होला। र एन्टायरली जति बेला मेरो ग्रासरुट मेरो फर्स्ट करियरको फर्स्ट स्टार्टिङदेखि भयो त्यहाँदेखि लिएर अहिलेसम्म जसले पनि मलाई सपोर्ट गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: शिवङज्यू, आज आफ्नो व्यस्ततापूर्ण रहेको है कार्यक्षेत्रबाट यसरी समय निकालेर आइदिनु भयो र आफ्नो स्पोर्ट्सको जर्नी अहिले के कस्तो रहेको छ त्यो हामीसँग सेयर गरिदिनु भयो, साझा गरिदिनु भयो, त्यसको निम्ति तपाईँलाई धेरै धेरै आभार। अनि आउँदो भविष्यमा पनि यसरी नै स्पोर्ट्सलाई हाम्रो क्षेत्रलाई सेवा गर्दै जानुहोस्, राम्रोसँगले आफ्नो खेललाई तिखार्दै लानुहोस्, यही शुभकामनाको साथ आजको चर्चालाई यहीँ विराम गर्न चाहन्छु। तपाईँलाई आजको निम्ति धेरै धेरै आभार।
0: थ्याङ्क यू, थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।

0: अब समय भएको छ 10 बजेको समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा हिजो राति रोम पुग्नुभएको छ। इटलीका विदेश मन्त्री एन्टोनियो ताजानीले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभएको थियो। यस भ्रमणको क्रममा दुई देशहरूबीच व्यापार, रक्षा, यातायात, समुद्री सुरक्षा, बन्दरगाह सम्बन्धित सहयोग र स्वच्छ ऊर्जा लगायतका प्रमुख क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। त्यसपछि इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले श्री मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाले आज परमवीर चक्र प्राप्त कम्पनी हवलदार मेजर पीरु सिंह शेखावतलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री बिरलाले भन्नुभयो, 1947-48 को युद्धमा पीरु सिंहको अदम्य साहस, असाधारण वीरता र सर्वोच्च बलिदान

भारतीय सैन्य इतिहासको स्वर्णिम अध्यायमा सधैँ अमर रहनेछ। उहाँले भन्नुभयो, युद्धभूमिमा गम्भीर घाइते भए पनि पीरु सिंह आफ्नो अन्तिम श्वाससम्म शत्रुको विरुद्धमा दृढ रहेर आफ्नो कर्तव्य निर्वाहमा कहिले डगमगाउनु भएन। लोकसभा अध्यक्ष ओम बिरलाले कर्पोरेट कानून संशोधन विधेयक 2026 संयुक्त समितिको गठन गर्नुभयो। लोकसभा सांसद सुधीर गुप्तालाई समितिको अध्यक्ष नियुक्त गरिएको छ। यस समितिमा लोकसभाको 21 अनि राज्यसभाका 9 सदस्य सामेल छन्। समितिमा लोकसभाका कमलजीत सहरावत, वैजयन्ती पाडा अनि डाक्टर निशिकान्त दुबे अनि राज्यसभाबाट विनोद श्रीधर तावडे, सुजित कुमार र उज्जवल देवराव निकमललाई सदस्य बनाइएको छ। प्रख्यात मणिपुरी नाटा संस्कृतन गुरू युम नाम जात्रा सिंहलाई मरणोपरान्त र पद्मश्री सम्मानले सम्मानित गरिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 25 मईमा राष्ट्रपति भवनमा आयोजित नागरिक अलङ्करण समारोहमा यो सम्मान प्रदान गर्नुहुनेछ। यो सम्मान मणिपुरी नाटा संस्कृतनको संरक्षण अनि प्रचार प्रसारमा उहाँको महत्वपूर्ण योगदानको लागि प्रदान गरिनेछ। मुख्यमन्त्री युमनाम खेमचन्द सिंह र राज्यपाल अजय कुमार भल्लाले यसलाई मणिपुरको लागि गर्वको क्षण अनि राज्यको समृद्धि सांस्कृतिक विरासतलाई सम्मान बताएका छन्। बंगलादेशको चट्टोग्राम स्थित भारतीय सहायक सुरक्षा प्रोटोकल अधिकारीको शव हिजो बिहान दूतावास परिसरमा फेला पारेको छ। मृत्यु हुने 35 वर्षीय नरेन्द्र रहेको पुलिस सूत्रले जनाएको छ। उनी हरियाणा निवासी थिए र चट्टोग्राममा भारतीय दूतावासमा काम गर्दथे। नरेन्द्रको कोठाबाट कुनै प्रतिक्रिया नआएपछि दूतावासका कर्मचारीहरूले पुलिसलाई खबर गरेका थिए। जाँच रिपोर्ट तयार भएपछि शवलाई पोस्टमार्टमका लागि चट्टोग्राम मेडिकल कलेज अस्पतालको शवगृहमा पठाइएको पुलिसले जनाएको छ। शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। वर्ष 2026 साफ महिला फुटबल च्याम्पियनसिपको लागि प्रारम्भिक टोलीको सूची घोषणा गरिएको छ। महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीले हिजो 26 सदस्यीय टोलीको घोषणा गर्नुभयो। प्रतियोगिता यस महिनाको 25 तारिकदेखि 6 जुनसम्म गोवाको मडगाउँ स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा आयोजना हुने तालिका छ। प्रतियोगिता शुरू हुनभन्दा केही समय अघि 23 खेलाड़ीको अन्तिम टोली घोषणा गरिनेछ। राष्ट्रिय एन्टी डोपिङ एजेन्सी नाडाले सर्भिस सपोर्टर्स कन्ट्रोल बोर्डका अंकित र रेलवेका जयेश पाटिललाई 3 वर्षको प्रतिबन्ध लगाएको छ। दुवै खेलाड़ीमा डोपिङ पोजिटिभ पाइएको थियो। अंकित 69 नेशनल क्रस कन्ट्री च्याम्पियनशीपमा 3रो स्थानमा रहेका थिए भने पाटिल 5औं स्थानमा रहेका थिए। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। यो म्याच कोलकातामा साँझ 7:30 शुरू हुनेछ। वरिष्ठ भारतीय क्रिकेटर विराट कोहलीले भारतीय हकी खेलाड़ीको फिटनेसको प्रशंसा गर्दै यसलाई खेलप्रति समर्पणको संकेत बताएका छन्। उत्तर पश्चिम भारतमा तीव्र गर्मीलाई ध्यानमा राख्दै मौसम विभागले दिल्ली, पंजाब र हरियाणाका धेरै भागहरूमा गर्मीको लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, मध्यप्रदेश र विदर्भका लागि गर्मी रेड अलर्ट जारी गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

5 MHz मा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ 101.2 MHz साथै न्यूज नेर एपमा र समय हो बिहानको 10:05 अनि 36 सेकेन्ड भइरहेको कार्यक्रम हेलो खरसाङमा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत जनाउँदछौँ र तपाईँको साथमा छु म प्रतिमा

जीवनमा सफलता प्राप्त गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो मेहनत। कुनै पनि मानिस जन्मदेखि नै सफल हुँदैन, उसले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि निरन्तर प्रयास र कडा मेहनत गर्नुपर्छ। त्यसैले प्रिय श्रोताहरू, हामीले जीवनमा आउने कठिनाइहरूबाट डराउनु हुँदैन, बरु ती चुनौतीहरूलाई सामना गर्दै मेहनत

धैर्य र सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ, किनकि एउटा सानो प्रयास आज गरेमा भोलि त्यही प्रयास ठूलो सफलताको कारण बन्न सक्छ। त यही सकारात्मक विचारबाट आरम्भ गरे कार्यक्रम हेलो खरसाङ।

प्रकृतिको सुन्दर संसारमा एउटा सानो जीव छ जसको महत्व अत्यन्तै ठूलो छ, त्यो हो मौरी। सानो आकार भए पनि मौरीले मानव जीवन, कृषि, वनस्पति र सम्पूर्ण वातावरणलाई जीवन्त बनाइरहेको हुन्छ। यही मौरीको महत्वलाई सम्झन र यसको संरक्षणप्रति जनचेतना फैलाउन प्रत्येक वर्ष 20 मईका दिन विश्वभरि वर्ल्ड बी डे अर्थात् विश्व मौरी दिवस मनाइन्छ। यो दिवस मौरी तथा अन्य परागसेचक जीवहरूको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ। मानव जीवन, कृषि उत्पादन, वातावरणीय सन्तुलन तथा खाद्य सुरक्षामा मौरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ। मौरी दिवसलाई संयुक्त राष्ट्र संघले 2017 आधिकारिक मान्यता दिएको हो। आधुनिक मौरी पालनका अग्रणी मानिने एन्टोन जान्साको जन्मदिनको सम्झनामा प्रत्येक वर्ष 20 मईमा यो दिवस मनाइन्छ। मौरी सानो जीव भए पनि यसको योगदान असाधारण छ। वैज्ञानिकहरूका अनुसार विश्वका धेरै खाद्य बालीहरू मौरीद्वारा गरिने परागसेचनमा निर्भर छन्। फलफूल, तरकारी, तेल बाली तथा विभिन्न वनस्पतिहरूको उत्पादनमा मौरीको महत्वपूर्ण भूमिका हुन्छ। मौरीले फूलबाट फूलमा पराग सार्ने काम गर्छ। यस प्रक्रियालाई परागसेचन भनिन्छ। परागसेचन बिना धेरै बिरुवाले फल तथा बिउ उत्पादन गर्न सक्दैनन्। मौरी केवल मह उत्पादन गर्ने जीव मात्र होइन, मानव अस्तित्वसँग जोडिएको प्रकृतिको अमूल्य साथी हो। मौरी बचाउनु भनेको कृषि, वातावरण र भविष्य बचाउनु हो।

गीत आकाशका चम्किला तारा हुन् जसले आफ्नो गीत र संगीत मार्फत लाखौं नेपालीको मन जित्न सफल हुनुभयो। उहाँका सृजनाहरू आज पनि उत्तिकै लोकप्रिय छन्। गोपाल योञ्जनको जन्म भारतको दार्जिलिङ क्षेत्रमा 26 अगस्त सन् 1943 भएको थियो। सानैदेखि संगीतप्रति रुचि राख्ने उहाँले नेपाली आधुनिक गीत संगीतलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो। उहाँले स्वर दिएका र संगीतभरिका गीतहरूमा नेपाली माटोको सुगन्ध, माया, पीड़ा र जीवनका अनुभूतिहरू स्पष्ट सुनिन्छन्। गोपाल योञ्जन केवल गायक मात्र होइन, एक प्रतिभाशाली संगीतकार पनि हुनुहुन्थ्यो। उहाँको संगीतमा सरलता, मिठास र गहिरो भावना पाइन्छ। उहाँले धेरै चर्चित गायक गायिकाहरूसँग सहकार्य गर्नुभयो र नेपाली आधुनिक संगीतलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो। 20 मई विक्रम सम्म 2054 सालमा उहाँको निधन भयो। उहाँ शारीरिक रूपमा हामी माझ नरहे पनि उहाँका गीत र संगीत नेपाली जनमानसमा सदैव जीवित रहनेछन्। उहाँले नेपाली संगीत क्षेत्रमा पुर्याउनु भएको योगदान सधैँ अमूल्य रहनेछ। यही भावना साथ महान लोकप्रिय कलाकार गोपाल योञ्जन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

श्रोता, आज हो इन्टरनेसनल ह्युमन रिसोर्स डे अर्थात् अन्तर्राष्ट्रिय मानव संसाधन दिवस। मानव संसाधन व्यवस्थापन क्षेत्रमा कार्यरत व्यक्तिहरूको सम्मान, उनीहरूको योगदानको कदर तथा कर्मचारी विकासप्रति जागरूकता फैलाउने उद्देश्यले मनाइने विशेष दिवस हो। कुनै पनि संस्था, कार्यालय, उद्योग वा संगठनको सफलता दक्ष मानव संसाधन व्यवस्थापनमा निर्भर हुन्छ। त्यसैले मानव संसाधन विभागलाई संस्थाको मेरुदण्ड पनि मानिन्छ। मानव संसाधन व्यवस्थापनको अवधारणा औद्योगिक क्रान्तिपछि विकसित भएको मानिन्छ। प्रारम्भमा कर्मचारी व्यवस्थापन केवल भर्ती र तलबसम्म सीमित थियो। समयसँगै कर्मचारीको दक्षता विकास, नेतृत्व निर्माण कार्य, वातावरण सुधार, मानसिक स्वास्थ्य तथा समान अवसर जस्ता विषयहरू पनि मानव संसाधन व्यवस्थापनको हिस्सा बनेको छ।

त राखिरहेछौँ केही अद्भुत सत्य। ब्लु व्हेल संसारकै सबैभन्दा ठुलो जीव हो। यसको हृदय एक कार जस्तो ठुलो हुन्छ। आर्टिक टर्न नामको चराले वार्षिक रूपमा करिब 70,000 किलोमिटर यात्रा गर्छ, जुन संसारकै सबैभन्दा लामो प्रवास हो। काङ्गरुहरू पछाडिको खुट्टाले मात्र हिँड्दैनन् तर उफ्रिन पनि सक्छन्।

र उफ्रिनको दूरी 9 मिटरसम्म पुग्न सक्छ। पोलर भालु समुद्री हिउँमा पनि बस्न सक्छ र 100 मिटर भन्दा गहिरो पानीमा पौडी खेल्न सक्छ।

कार्यक्रम हेलो खरसाङको प्रस्तुति श्रोता, आजलाई यति नै। एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको, र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ हाम्रो सरोकार।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँहरूले हाम्रो कार्यक्रमहरू एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला पूर्वान्न 10:30 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार। र अब भने लिएर आएका छौँ कार्यक्रम हाम्रो सरोकार, जसमा आजको विषय रहेको छ पुस्तकहरूको भविष्य आजको डिजिटल समयमा। डिजिटल युगले पुस्तकको स्वरूप फेरिरहेको छ, तर पुस्तक कहिले मर्दैन, यो आजीवन जीवित रहन्छ, बस हेर्ने तरिका भिन्न हुन सक्छ। पुस्तक जो हाम्रो ज्ञानको साथी हो, भन्छ नि श्रोता, पुस्तक मानव जातिको सबैभन्दा ठूलो आविष्कार हो जो कसैले खोज्न सक्छ, तर पुस्तकले दिएको ज्ञान कसैले खोज्न सक्दैन। तर आजभोलि डिजिटलको जमाना चलिरहेको छ, यसले हाम्रो जीवनमा के कस्तो प्रभावहरू पारिरहेको छ त यसबारेमा हामी कुरा गर्ने नै छौँ अहिलेलाई भने यो साङ्गीतिक कोशीले।

यहाँहरूसँग आज कुरा गरिरहेछु पुस्तकहरूको भविष्य आजको डिजिटल समयमा। हुन त आजभोलि लामो समय लिएर किताब पढ्ने व्यक्तिहरू धेरै कम भएर गएको छ। कारण सबै थोक हामी गुगल युट्युबतिर खोज्ने गर्छौँ। कुनै कठिन प्रश्नको उत्तर खोज्न परे 100-200 पेजको किताब पढ्नको सट्टा गुगललाई सोध्ने गर्छौँ। भनौँ हाम्रोमा समयको कमी भएको छ। सबै प्रश्नहरूको उत्तर एआईले दिन थालिसकेको छ, तर रिसर्चहरू अझै पनि किताब नै पढ्ने गर्छन्। यस विषयलाई केही क्षण विराम दिँदै अहिलेलाई भने यो साङ्गीतिक कोशेली।

श्रोता, यो डिजिटल समयले हाम्रो हरेक सपनाहरू छोटो बनाइदिएको छ। आजभोलि टिकटक र रिल्सको जमाना, जसमा 15 सेकेन्डमा सबैको ध्यान आकर्षित गर्छ अनि सबै कुराहरू त्यस 15 सेकेन्डमा व्याख्या गर्छन्। मानौ हाम्रो जीवन धेरै छोटो भएर गएको छ। किन पैसा तिरेर किताब किन्ने भन्ने प्रश्न यो मनमा उठ्छ। एआईले सितैमा जवाफ दिइहाल्छ। दिनभरि मोबाइल ल्यापटप हेरिसकेपछि फेरि किताब पढ्ने जाँगर भने कमैलाई हुन्छ। त अहिलेलाई भने यो साङ्गीतिक कोसेली।

डिजिटल युगले पुस्तकको स्वरूप मात्र फेरिरहेको छ, तर पुस्तक मर्नेवाला छैन। हुन त एआईले छोटो जानकारी कम समयमा नै दिन्छ, तर गहिरो बुझाइ र मौलिक सोच अझै किताबबाटै आउँछ। अडियो बुक, ई बुक, प्रिन्ट यी तिनैवटा सँगै अघि बढिरहेछ। किताब कन्टेन्ट मात्र होइन, धेरैको अनुभव बनिरहेको छ। हेर्दा राम्रो देखिने कभर, पेपर हस्ताक्षर गरेको किताबहरू आजभोलि धेरैले सङ्कलनको वस्तु बनिरहेको छ। धेरै मानिसहरू स्क्रिनबाट थाकेर पुनः किताबतिर फर्किँदैछन्।

विषय आजको डिजिटल समयमा र सोचिल्याउँदा हाम्रो अघिको जीवन यस विषयमा कस्तो हुन सक्ला? हुनसक्छ क्युआर कोड स्क्यान गर्दा लेखकको भिडियो आउने, जसमा एआरले चित्र चलाउने, अनि त एक घण्टामा सकिने 50 पन्नाको किताब डिजिटल पुस्तकका लागि छोटो छरितो कम अवधिमा नै सकिने। एआईले ड्राफ्ट बनाउने, त्यसमा मानव जातिले इमोसन र अनुभव हाल्ने, अनि त किताब छिटो निस्कने। हुन त यो काल्पनिक कुरा हो, तर डिजिटलले किताबलाई मारेको छैन, केवल रूप फेरेको मात्र हो।

यहाँ सँग कुरा गरिरहेछु। कार्यक्रम हाम्रो सरोकार अन्तर्गत पुस्तकहरूको भविष्य आजको डिजिटल समयमा। श्रोता हुन त रिल्सले गीत मारेको छैन, केवल 15 सेकेन्डको भर्जन मात्र बनाएको हो। र किताब पनि त्यस्तै हो, जो व्यक्तिले गहिरो सोच्छ, कुनै कुरामा ध्यान केन्द्रित गर्छ र आफ्नै गतिमा बुझ्न खोज्छ, त्यस्ता व्यक्तिहरू रहेसम्म किताब रहन्छ। मानिसहरूले पढ्न छाडेको छैन, केवल तरिका फरक भएको छ। कोही फोनमा पढ्छन् त कोही अडियो सुन्छन्। जसरी तारपत्रबाट कागजमा आयो, त्यसरी नै कागजबाट स्क्रिनमा जाँदैछ। तर कथा भन्ने र सुन्ने मान्छेको चाहना भने सधैँ उस्तै नै रहन्छ। माध्यम फेरिए पनि भोग भने उस्तै नै रहन्छ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम साङ्गीतिक कोशिली।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा हिजो राति रोम पुग्नुभयो। इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले श्री मोदीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले प्रमुख रूपले भारत इटली सम्बन्ध सुदृढ बनाउन ध्यान केन्द्रित गरिने आशा व्यक्त गर्नुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा 79 विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कभरेज, डिजिटल स्वास्थ्य, नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य एकबद्धताप्रति भारतको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले 1947-48 को युद्धमा सर्वोच्च बलिदान दिने परमवीर चक्र प्राप्त हवलदार मेजर पिरु सिंह शेखावतलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको 4 दिवसीय पहिलो भ्रमणमा आउनुहुनेछ। श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुने अमेरिकी विदेश विभागले बताएको छ। कोलकाता उच्च न्यायालयको आदेशपछि पश्चिम बङ्गाल सरकारले राज्य सरकारमा आरक्षणको लागि अन्य पछौटे वर्गको 66 श्रेणीहरू अधिसूचित गरेको छ। यसको साथै अन्य पछौटे वर्ग एको 10% अनि अन्य पछौटे वर्ग बीको 7% आरक्षण रद्द गरेको छ। पश्चिम बङ्गाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानका लागि मासिक 3,000 आर्थिक सहायताका लागि अन्नपूर्ण योजना अधिसूचित गरेको छ। यो योजना 1 जुनदेखि लागू हुनेछ। उत्तर पश्चिम भारतमा तीव्र गर्मीलाई ध्यानमा राख्दै मौसम विभागले दिल्ली, पन्जाब, हरियाणाका केही भागहरूमा गर्मीको लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, मध्य प्रदेश र विदर्भका लागि गम्भीर गर्मीको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, पूरा भयो।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरंगमा। र अब प्रस्तुत छ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी विभिन्न कलाकारहरूको आवाजमा।

श्रोतालाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म लुटेराबाट मोनाली ठाकुरको आवाजमा, शब्द अमिताभ भट्टाचार्यको छ भने सङ्गीत रहेको छ अमित त्रिवेदीको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाशवीर, डन्डी लोहरा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खडबाबाट पिङ्की र डिङ्की, जेल रोड रायगढबाट लालचन्द रमेश र कुमकुम मिश्र, पद्मा टाकिज नेपानगर मध्यप्रदेशबाट सुदर्शन शाह, पल्लवी प्रखर कुशल नीति, सुरभी अश्विन मंगला र राजेन्द्र, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह र सन्देश, पुना महाराष्ट्रबाट बिना आदेश मेहता र माही मेहता, बदलापुर मुम्बईबाट सिद्धान्त गोइङ्कर, प्रणीता र अर्जुन, मेहरनगर उमरखेट महाराष्ट्रबाट अभिजित गोइङ्कर, सरिता र प्रिन्स एकांश गोइङ्कर, आकार हार्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोइङ्कर, सुमित र ध्वनि गोइङ्कर।

मे खिलाड़ी तु अनारी यस फिल्मबाट बस सुनौ कुमार सानु र अलका याग्निको युगल आवाजलाई शब्द रानी मल्लिकको छ भने संगीत रहेको छ अनु मल्लिकको अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ बड़ी खंजरपुर भागलपुरबाट गुलफराज आलम समा आरा जमालुद्दीन शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर र हुसैन मास्टर डीएन सिंह रोड भागलपुरबाट अफरोज बरकत र सादाब राज प्यालेस मौनाथ भञ्जन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा प्रीति र कार्तिक आयन वर्मा शिव मन्दिर हकीकत पुरा माउबाट मुन्ना भाई पिंकी आर्यन कृष्ण र पिहु शर्णकार मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला जिनत सोनी र इम्तियाज काठमाडौँबाट सरोज दत्त चन्द्र दत्त अवनीश तरुण र बेबी विदिता अप्पर सिरवारी खरसाङबाट एसएम दर्नाल सुषमा स्वयं करुणा निलु विनोद शिला र कलावती बिर्तामोर छापा नेपालबाट दिनेश रुचाल र सञ्जिता रुचाल पाकुड झारखण्डबाट उत्तम कुमार भगत स्वेता किशोर ताशु अर्णव र सत्यम जतुवा किशनपुरबाट आलम सवाना रिजवान इमरान सवाना फिरोज चाँदनी रामपुर चौक बिहारबाट मोहम्मद जासिम रही सवाना साहिना तमन्ना रकीम कामरान फरहान संजय र खुशबू

शब्द समीरको छ भने सङ्गीत रहेको छ जतिन ललितको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ सरलाई सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना, प्रियङ्का र सम्पूर्ण शर्मा परिवारका सदस्यहरू। अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, नवाब शवाब आर्जु, मोहम्मद सरफराज खान अफजल, मेन रोड रानीगंजबाट फरजाना सहना र नुसरत, अररिया जोकीहाटबाट सौम्या, रुकैया र रिहाना, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्द किशोर र एसके गुप्त, दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना, अन्सारी बेगम, राजा सौरभ, तरनुम इख्तियार र शम्भु कुमार गुप्त, अभिजित प्रसाद मेहन्दी बगान पूर्व वर्धमानबाट, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कात्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, साथै झाउगुडी बस्तीबाट विमल, मिना, सुचिता, निलु र सनिया खडिया, भालुखोप मटिडाँडाबाट अशोक कुमार, गोलबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द, परमानन्द, पङ्कज, प्रमोद, रोहित र मोहित, डुङ्गरगाउँ राजनाथ गाउँ छत्तिसगढबाट राष्ट्रपाल गजबिए, तन्मय, अंशिका र राधिका गजबे, खडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष, कुन्दन, करिना, पूजा, आरती र सुनिता, सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम, रेशमा र अदिबा, बिहारी कलोनी लोनीबाट परविन डोम, सरफुद्दिन, वली डोम र डब्लु डोम, जेल रोड मथुराबाट वसीम आश्मा, अक्रम आश्मा र उल्ला आश्मा।

अब भने कार्यक्रमको अन्तिम कोशेली यहाँ समक्ष राखिरहेछौँ कवि खुशी कवि गमबाट। अमित कुमार, उदित नारायण, सोनु निगम, अल्का याग्निक र कविता कृष्णमूर्तिको यस आवाजमा। अनि यस गीतको निम्ति अनुरोध पठाउनु भएको छ नागरी फार्मबाट शान्ता तामाङ, चित्रे बस्तीबाट साहिल देवान, खरसाङ बजारबाट सतीश पाण्डे, लालपुर झाडुजोतबाट चडुवा उडाउ, रमेश मुन्डा, सुमेन महेश, भानुभक्त भण्डारी, सञ्जीव ओमा र नुपुर, हिङ्गोली महाराष्ट्रबाट शाहजी बोटके, नन्दा, हनुमान, सारिका, सुरेखा, आरवी, तन्वी एवं समस्त बोटके परिवार, दन्तरङ्गीबाट भावगत वर्मा, लेवैबाट गुलाबदास, रिङ्गनीबाट दिनेश वर्मा, लक्षणपुरबाट विश्वनाथ, माउली सिङ्गारपुरबाट सालिक, महादेव घाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन मिथिलेश, तारनी सुरज, सुजला, ज्योति र रियान्स, भाटापारा दन्तरङ्गीबाट द्वारिका प्रसाद, किशोर, दीपक, ज्ञावेन्द्र, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी, सुशील, अभिषेक र अरब।

हवस्त, फर्मासी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यति माने पुरा गरिन्छ र अब अघिल्लो चरणमा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीका साथ हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले आशा व्यक्त गर्दै भन्नुभयो, यस वार्तालापमा मुख्यतया भारत इटली सम्बन्धलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गरिनेछ। सोशल मीडिया पोस्टमा श्री मोदीले रोम पुगेपछि उहाँले प्रधानमन्त्री मेलोनीसित रात्रिभोजमा भेट्ने अवसर पाएको र त्यसपछि प्रसिद्ध कोलोसियमको भ्रमण गरेको बताउनुभयो। उहाँले दुवै नेताहरूले कैयन विषयमा आफ्ना विचारहरू साझा गरेको बताउनुभयो। यसैबीच एक अन्य पोस्टमा प्रधानमन्त्रीले हिज साँझ रोममा पाउनुभएको न्यानो स्वागतको लागि इटलीमा रहेका भारतीय समुदायलाई धन्यवाद दिनुभयो। श्री मोदीले भारतप्रति उनीहरूको गहिरो स्नेह र भारत इटली सम्बन्धलाई सुदृढ पार्ने उनीहरूको प्रतिबद्धता साँच्चै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय समुदायले विश्वभरि देशलाई लगातार गौरवान्वित गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, सदाचार एउटा यस्तो दियो जस्तै हो जसले केवल एक व्यक्तिलाई मात्र होइन सम्पूर्ण समाजलाई उज्यालो बनाउँछ। सामाजिक सञ्जालमा एउटा संस्कृत शुभाषितम साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, यही आदर्शलाई अपनाएर आज देशका जनता पूर्ण संयम सामर्थ्य र कर्तव्य निष्ठासहित राष्ट्र निर्माणमा जुटिरहेका छन्। श्री मोदीले व्यक्तिले स्थापित मापदण्डको व्यवस्था अनुसार नै काम गर्नुपर्छ ताकि उसको आचरण सन्तुलित मान्य र सार्थक बन्न सकोस् भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रसिद्ध चित्रकार ज्यान पाओलो टोमासेटीद्वारा भारतीय संस्कृतिमाथि गरेको कार्यको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत श्री मोदीले बताउनुभयो कि कलाकारले इटलीको रोम भ्रमणका क्रममा वाराणसीमा आधारित आफ्नो विशेष चित्र प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, श्री टोमासेटीको भारतीय संस्कृतिप्रतिको प्रेम 4 दशकभन्दा पुरानो हो। उहाँले जानकारी दिनुभयो कि चित्रकारले सन् 1980 दशकमा वैदिक संस्कृति सम्बन्धी पुस्तकहरूका लागि चित्र बनाएर आफ्नो पेसा शुरू गरेका थिए। प्रधानमन्त्रीले थप भन्नुभयो कि सन् 2008 2013 श्री टोमासेटीले महाभारतमा आधारित 23 विशाल चित्रहरूमा काम गरेका थिए। प्रधानमन्त्रीले जानकारी दिनुभयो कि हिज साँझ रोममा आयोजित सामुदायिक स्वागत समारोहमा 5 इटालियन कलाकारहरूले हम्सध्वनि प्रस्तुत गरेका थिए। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बेकसित भेट गर्नुभयो। दुई नेताहरूले

शान्ति स्थिरता र प्राविधिक सहयोगप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भारत दक्षिण कोरियाबीच रक्षा उद्योग र रणनीतिक सहयोगलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यस अत्यन्त उपयोगी बैठकमा दुवै देशले रक्षा साइबर सहयोगलाई बढ़ावा दिनका लागि सम्झौताहरू आदान प्रदान गरे। यो सम्झौता पत्र भारतको राष्ट्रिय रक्षा महाविद्यालय, कोरिया राष्ट्रिय रक्षा विश्वविद्यालय र संयुक्त राष्ट्र शान्ति स्थापना सहयोग बीच हस्ताक्षर भएको थियो। रक्षा मन्त्रीले दुई देशबीचको विशेष रणनीतिक साझेदारीलाई सुदृढ पार्न आफू इच्छुक रहेको पनि बताउनुभयो। चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले आज बेजिङमा द्विपक्षीय सम्बन्ध, इरान युक्रेन संघर्ष तथा अन्तर्राष्ट्रिय व्यापार लगायत प्रमुख विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। चीनको विदेश मन्त्रालयले जनाएको छ कि यस वार्ताले बेजिङ र मस्को बीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउनेछ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा रहनुहुनेछ। यो उहाँको पहिलो भारत भ्रमण हुनेछ। अमेरिकी विदेश विभागले जानकारी दिए अनुसार श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने बताएको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र अमेरिका सामेल छन्। चाइनाका धेरै क्षेत्रमा भारी वर्षा र बाढीका कारण जनजीवन अस्त व्यस्त बनेको छ। यस घटनामा 12 जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू लापता छन्। सरकारी सञ्चार माध्यमका अनुसार हुनान, हुबी र गिजु प्रान्त सबैभन्दा बढी प्रभावित बनेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 2:40 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Pajo,

एफएम 101.5 MHz को तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला दिउँसोको ठीक 2:30 भइरहेछ र अब भने यहाँलाई मनोरञ्जन गराइरहेछौं। प्रथमा यो आधुनिक गीतबाट

यहाँले सुन्नुभयो सुनिता गजमेरको आवाजलाई, जसमा शब्द रहेको थियो मानसिंह मोक्तानको अनि सङ्गीत सुरज मोक्तानको। र अब अघिल्लो साङ्गीतिक कोशीले यहाँ समक्ष राख्न गइरहेछु सुदीप वाइबाको आवाजमा, जसमा शब्द रहेको छ शरण राईको अनि सङ्गीत गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस्ता एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि व्यापक छलफल गर्नुहुनेछ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्नो विचार साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढावा दिने बताइएको छ। दुई देशहरूबीच द्विपक्षीय सम्बन्धहरूको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरूको आयोजना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीका साथ हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, उहाँहरूबीच वार्तालापमा मुख्यतया भारत इटली सम्बन्धलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गरिनेछ। सोसल मिडिया पोस्टमा श्री मोदीले रोम पुगेपछि उहाँले प्रधानमन्त्री मेलोनीसित रात्रिभोजमा भेट्ने अवसर पाएको र त्यसपछि प्रसिद्ध कोलोसियमको भ्रमण गरेको बताउनुभयो। उहाँले दुवै नेताहरूले कैयन विषयमा आआफ्ना विचारहरू साझा गरेको पनि बताउनुभयो। यसैबीच एक अन्य पोस्टमा प्रधानमन्त्रीले हिज साँझ रोममा प्राप्त न्यानो स्वागतको लागि इटलीमा रहेका भारतीय समुदायलाई धन्यवाद दिनुभयो। श्री मोदीले भारतप्रति उनीहरूको गहिरो स्नेह र भारत इटली सम्बन्धलाई सुदृढ पार्ने उहाँको प्रतिबद्धता साँच्चै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय समुदायले विश्वभरि देशलाई लगातार गौरवान्वित गरिरहेको छ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। दुवै नेताले भन्नुभएको छ, वैश्विक व्यवस्थामा गहिरो परिवर्तनबाट भइरहेको समयमा भारतीय इटली साझेदारी उच्चतम राजनीतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँहरूले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदी आज क्विरिनल प्यालेसमा इटली के राष्ट्रपति सर्जियो मत्तारेला से मुलाकात करेंगे, जहां उन्हें गार्ड ऑफ ऑनर प्रदान किया जाएगा। आज के कार्यक्रमों में प्रतिनिधि मंडल स्तरीय वार्ताएं, प्रेस वक्तव्य, समझौता ज्ञापनों का आदान प्रदान, द्विपक्षीय बैठकें और खाद्य एवं कृषि संगठन का दौरा शामिल है। प्रधानमंत्री मोदी मोरस निग्रा ब्लैक मलबरी का पौधा भी लगाएंगे। ये एक ऐसी प्रजाति है जो अपने पाक, औषधीय और सांस्कृतिक महत्व के कारण भारत और इटली को प्रतीकात्मक रूप से जोड़ती है। रोम से सुपर्णा भाटिया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रसिद्ध चित्रकार जियान पाओलो टोमासेटीद्वारा भारतीय संस्कृतिमाथि गरिएको कार्यको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत श्री मोदीले बताउनुभयो, कलाकारले इटलीको रोम भ्रमणका क्रममा वाराणसीमा आधारित आफ्नो विशेष चित्र प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, श्री टोमासेटीको भारतीय संस्कृतिप्रतिको प्रेम 4 दशकभन्दा पुरानो हो। उहाँले जानकारी दिनुभयो कि चित्रकारले सन् 1980 दशकमा वैदिक संस्कृति सम्बन्धी पुस्तकहरूका लागि चित्र बनाएर आफ्नो करियर सुरु गरेका थिए। प्रधानमन्त्रीले थप भन्नुभयो कि सन् 2008 देखि 2013 बीच श्री टोमासेटीले महाभारतमा आधारित 23 विशाल चित्रहरूमा काम गरेका थिए। अर्को पोस्टमा प्रधानमन्त्री मोदीले भारतीय नृत्य शैलीप्रति 5 इटालियन कलाकारहरूको प्रेमको पनि प्रशंसा गर्नुभयो। उहाँले भारतीय नृत्य शैलीहरूले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गरिरहेको देख्दा खुसी लागेको बताउनुभयो। साथै भारतीय संगीत इटलीमा निकै लोकप्रिय हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले जानकारी दिनुभयो कि हिज साँझ रोममा आयोजित सामुदायिक स्वागत समारोहमा 5 इटालियन कलाकारहरूले हम्स ध्वनि प्रस्तुत गरेका थिए। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल यूएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
3: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: रक्षा मन्त्री राजनाथ सिंहले यूएलपीजीएम V3 मिसाइलको सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन सार्वजनिक क्षेत्रका उपक्रम रक्षा सह उत्पादन साझेदारहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमिन मोडमा र ड्रोन हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरूद्ध हावाबाट हावा मोडमा यसको प्रभावकारिताको बारे पनि जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनीतिक उपलब्धि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय उपभोक्ता मामिला मन्त्री प्रह्लाद जोशीले भन्नुभएको छ, सरकार स्मार्ट विनियमन र उत्तरदायी शासनको माध्यमले बजारमा निष्पक्षता बढाएर नियामक बोझ कम गर्न प्रतिबद्ध छ। विश्व मापन दिवस 2026 अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै श्री जोशीले कानूनी मापनलाई उपभोक्ता विश्वास र उद्योग शुद्धताको आधार बनाउनु पर्ने आवश्यकतामाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय उत्पादहरूको गुणस्तर विश्वव्यापी र पर्यावरण अनुकूल हुनुपर्छ भन्ने परिकल्पना गर्नुभएको छ। उहाँले भन्नुभयो, सरकार राष्ट्रिय कानूनी मापन पोर्टल विकसित गर्ने दिशामा काम गरिरहेको छ। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो। अदालतले यो मुद्दा सरकारको नीतिगत क्षेत्राधिकारभित्र पर्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको पीठले भनेको छ, सरकारले पछौटे वर्गहरूको कल्याणकारी उपाय गर्न को निम्ति उनीहरूको संख्या जान्न महत्वपूर्ण छ। पीठले यस्तो तथ्याङ्क संकलन गर्दा कुनै हानि नभएको बताउँदै यस विषयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बैकसित भेट गर्नुभयो। दुई नेताहरूले क्षेत्रीय शान्ति, स्थिरता र प्राविधिक सहयोगप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भारत दक्षिण कोरिया रक्षा उद्योग र रणनीतिक सहयोगलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। सोसल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यस अत्यन्त उपयोगी बैठकमा दुवै देशले रक्षा साइबर सहयोगलाई बढ़ावा दिनका लागि सम्झौताहरू आदान प्रदान गरे। यो सम्झौता पत्र भारतको राष्ट्रिय रक्षा महाविद्यालय, कोरिया राष्ट्रिय रक्षा विश्वविद्यालय र संयुक्त राष्ट्र शान्ति स्थापना सहयोग बीच हस्ताक्षर भएको थियो। रक्षा मन्त्रीले दुई देश बीचको विशेष रणनीतिक साझेदारीलाई सुदृढ पार्न आफू इच्छुक रहेको बताउनुभयो। यसअघि श्री राजनाथ सिंहले राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा रहनुहुनेछ। यो उहाँको पहिलो भारत भ्रमण हुनेछ। अमेरिकी विदेश विभागले जानकारी दिए अनुसार श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने बताएको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र अमेरिका सामेल छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना फ्रान्समा आयोजना हुने G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। पश्चिम एसिया संघर्षलाई लिएर अमेरिका र धेरै युरोपेली सहयोगीहरूबीच बढ्दो तनावको बीच ट्रम्पले शिखर सम्मेलनमा भाग लिनुहुनेछ। व्हाइट हाउसका एक अधिकारी अनुसार दक्षिण पूर्वी फ्रान्सको एभियन लेस बेसमा 15-17 जूनसम्म आयोजना हुने शिखर सम्मेलनमा एआई, व्यापार, महत्वपूर्ण खनिज र विश्वव्यापी सुरक्षा जस्ता मुद्दाहरूमा छलफल हुनेछ। अमेरिका, फ्रान्स, जर्मनी, इटली र ब्रिटेन लगायत प्रमुख युरोपेली साझेदारहरूबीच इरानप्रति भिन्नाभिन्नै दृष्टिकोणलाई लिएर उत्पन्न तनावपूर्ण सम्बन्धबीच यो शिखर सम्मेलन हुन गइरहेको छ। चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले आज बेजिङमा द्विपक्षीय सम्बन्ध, इरान युक्रेन संघर्ष तथा अन्तर्राष्ट्रिय व्यापार लगायत प्रमुख विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। चीनको विदेश मन्त्रालयले जनाएको छ कि यस वार्ताले बेजिङ र मस्को बीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ तथा संयुक्त राष्ट्रसंघ, ब्रिक्स जस्ता मञ्च मार्फत समन्वय बढाइनेछ। दुवै देशले व्यापार, ऊर्जा र सुरक्षामा बढ्दो सहकार्यबारे पनि प्रकाश पारे, जस अन्तर्गत द्विपक्षीय व्यापार 2000 अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ। जानकारी गराइन्छ कि यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको केही समयपछि भएको हो, जहाँ उहाँले सी जिनपिङसँग क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल गर्नुभएको थियो। नाइजेरिया र अमेरिकाको संयुक्त सैन्य अभियानमा इस्लामिक स्टेटका 175 आतंकवादी मारिएका छन्। नाइजेरियाली सेनाका प्रवक्ता रमाइला उबाले बताए अनुसार अभियानको क्रममा संयुक्त हमलामा चौकी, हतियार, डिपो, रसद केन्द्र, सैन्य उपकरण र आतंकवादी गतिविधिहरूलाई मद्दत दिने वित्तीय नेटवर्कको मुख्यालयहरू पनि ध्वस्त पारेका छन्। काङ्गोमा इबोला भाइरसको प्रकोपबाट मृत्यु हुनेहरूको संख्या बढेर 136 पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले यो जानकारी दिनुभएको हो। काम्बोका स्वास्थ्य अधिकारीहरू अनुसार देशमा 543 संदिग्ध मामिलासहित 32 संक्रमणको पुष्टि गरिएको छ। छिमेकी देश युगाण्डामा पनि 2 मामिला भेटाइएका छन्। मौसम विभागले यस साता उत्तर पश्चिमी र मध्य भारतमा लूको पूर्वानुमान गरेको छ। दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ, ओडिसा, छत्तीसगढ, राजस्थान, तेलंगाना र उत्तराखण्डमा आगामी 4 दिनसम्म लूको स्थिति रहने सम्भावना छ। असम, मेघालय, केरल माहे पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराईकल तथा अण्डमान र निकोबार द्वीप समूहमा भोलिसम्म भारी वर्षा हुन सक्ने सम्भावना जताइएको छ।
6: चंडीगढ़ स्थित मौसम विभाग के डायरेक्टर सुरेंद्र पाल ने आकाशवाणी को बताया कि आने वाले 3-4 दिनों में मौसम शुष्क रहेगा और तापमान बढ़ेगा। दोनों राज्यों के पश्चिमी जिलों में लू की स्थिति रहेगी। पंजाब में ये जिले अमृतसर, फिरोजपुर, तरनतारन, मानसा, संगरूर, बठिंडा और मुक्तसर होंगे और हरियाणा में हिसार, रोहतक, झज्जर, भिवानी, गुरुग्राम और फरीदाबाद में सबसे ज्यादा गर्मी महसूस होगी। पिछले 24 घंटों में पंजाब में फरीदकोट 47.3 डिग्री सेल्सियस और हरियाणा में रोहतक 46.9 डिग्री सेल्सियस तापमान के साथ सबसे गर्म जिले रहे। राजेश बाली, आकाशवाणी समाचार, जलंधर।
1: युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ट एरियल व्हीकल लन्स प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यसलाई एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारत नर्वे सम्बन्धले बढावा पायो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार आफ्नो 5 राष्ट्र भ्रमणको चौथो चरणमा ओस्लो पुग्नुभयो, जुन 4 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको नर्वे भ्रमण हो। भारत र नर्वे बीचको घनिष्ठ सम्बन्धको प्रतीकात्मक विशेष इसारामा ओस्लो विमानस्थलमा आइपुग्दा श्री मोदीलाई प्रधानमन्त्री स्टोरले न्यानो स्वागत गर्नुभयो र औपचारिक गार्ड अफ अनर प्रदान गर्नुभयो। नर्वेली र भारतीय समुदायले संयुक्त भारतीय संगीत र नृत्य प्रदर्शनको साथ भव्य स्वागत गरे। यो भ्रमण प्रधानमन्त्रीको UAE, नेदरल्यान्ड्स, स्वीडन, नर्वे र इटली भरि व्यापक कूटनीतिक पहुँचको एक हिस्सा थियो, जसको उद्देश्य बढ्दो भूराजनीतिक अनिश्चितता र आर्थिक पुनः संरचनाको बीचमा भारतको विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु थियो। प्रधानमन्त्रीले ओस्लोमा नर्वेका प्रधानमन्त्री श्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता गर्नुभयो। नेताहरूले भारत नर्वे सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जसमा व्यापार र लगानी, भारत EFTA व्यापार र आर्थिक साझेदारी सम्झौता, TEPA को अनुगमन, जलवायु कार्य र ऊर्जा संक्रमण, निलो अर्थतन्त्र र महासागर शासन, अनुसन्धान र उच्च शिक्षा, आर्किटेक्ट र ध्रुवीय सहयोग, अन्तरिक्ष र प्रतिभा गतिशीलता समावेश थियो। उनीहरूले दिगोपन र हरित वृद्धि प्रतिको आफ्नो साझा प्रतिबद्धतालाई जोड़ दिँदै सम्बन्धलाई हरित रणनीतिक साझेदारीमा उचाल्न सहमत भए। दुवै नेताहरूले आर्थिक र व्यावसायिक साझेदारीलाई बढ़ावा दिन ठूलो सम्भावना रहेकोमा सहमत भए। प्रधानमन्त्रीले भारतमा नर्वेली उद्यमहरूद्वारा ठूलो लगानीको स्वागत गर्नुभयो। दुई नेताहरूले 2030 भारत र नर्वे बीचको वर्तमान व्यापारको मूल्य दोब्बर गर्ने लक्ष्यलाई जोड़ दिएर व्यापार प्रतिनिधिहरूलाई TEPA अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानी प्रतिबद्धता पूरा गर्न र भारतमा 10 लाख रोजगारी सृजना गर्न क्षेत्रहरूमा गतिशील सम्बन्ध स्थापना गर्न प्रोत्साहित गरे। नेताहरूले समुद्री पारिस्थितिक प्रणाली संरक्षण, जहाज निर्माण, हरित दुवानी, सुरुङ र पूर्वाधार, अन्तरिक्ष, AI, रोबोटिक्स, साइबर सुरक्षा, समुद्री यात्री प्रशिक्षण, मत्स्यपालन र जलचर सहित निलो अर्थतन्त्रमा सहयोगलाई गहिरो बनाउन आफ्नो टोलीलाई जिम्मेवारी दिए। उनीहरूले UNCLO's सिद्धान्तहरूलाई पुनः पुष्टि गरे र इन्डो पेसिफिक ओशन इनिसिएटिभमा नर्वेलाई सामेल हुनमा स्वागत गर्नुभयो। प्रधानमन्त्री मोदीले जुन 2026 फ्रान्समा आयोजना हुने भारत इनोभेटिभ 2026 भाग लिन नर्वेलाई आमन्त्रित गर्नुभयो। उहाँले दुई देशहरूबीच स्टार्टअप इनोभेसन हब र ग्रीन इनोभेसन हास्यकथन स्थापना गर्ने सुझाव पनि दिनुभयो। वातावरण र नवीकरणीय ऊर्जामा सहयोगलाई जोड़ दिँदै नेताहरूले कार्बन क्याप्चर, उपयोग र भण्डारण, अपटीय हावा र भारतमा स्वच्छ ऊर्जा परियोजनाहरूमा नर्वेद्वारा ठूलो लगानी जस्ता विशिष्ट प्रविधिहरूमा थप सहकार्यको लागि आह्वान गर्नुभयो। नेताहरूले वातावरणीय रूपमा जिम्मेवार अभ्यासहरूलाई पुनः पुष्टि गर्दै आर्किटेक्टमा ध्रुवीय अनुसन्धान र रसदलाई बलियो बनाउन सहमत भए। उनीहरूले नवीकरणीय ऊर्जा, महासागर, जलवायु, स्वास्थ्य, महत्वपूर्ण खनिजहरू, उदयमान प्रविधिहरू र आईटी सहित अनुसन्धान र नवप्रवर्तनमा संयुक्त कार्यमा जोड दिए। उच्च शिक्षामा उनीहरूले संयुक्त डिग्री कार्यक्रमहरू, योग्यताको पारस्परिक मान्यता र विद्यार्थी र संकायको गतिशीलता अन्वेषण गर्न सहमत भए।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरंगमा। समय बेला दिउँसोको ठीक 3 बज्यो र अब भने केही क्षण मनोरञ्जन गराइरहेछौ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म जिन्दगी 50-50 रेखा भरद्वाजको आवाजमा, शब्द सबिर अहमदको छ भने संगीत रहेको छ अमजद नदीमको।

एमएस धोनी द अनटोल्ड स्टोरी यस फिल्मबाट अब सुनौ अरमान मल्लिकको आवाजलाई, शब्द मनोज मुन्दासिरको छ भने सङ्गीत रहेको छ अमल मल्लिकको।

इर्शाद खामिलको शब्द अनि सन्देश शान्दल्यको संगीत रचनामा अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम संगीत कोशली फिल्म यमला पगला दिवानाबाट गुञ्जने आवाज उमर नदिम र श्रेया घोषालको।

0: फिल्म गीतको कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवासबाट समाचार सुन्नुहोस्। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज नयाँ दिल्लीबाट सिधै जुबिन क्षेत्र पुगेर आसामका लोकप्रिय गायक जुबिन गर्गको स्मृतिमा 10 बिघा जमिनमा भव्य र सर्वाङ्ग सुन्दर सांस्कृतिक स्मारक निर्माण गर्ने घोषणा गर्नुभयो। मुख्यमन्त्रीले जुबिन गर्गको समाधिमा श्रद्धाञ्जलि अर्पण गर्दै कलाकारको वास्तविक पहिचान, विरासत र सांस्कृतिक योगदानको संरक्षण र प्रवर्धन गर्न राज्य सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जुबिन गर्ग केवल एक कलाकार मात्र नभएर आसामको भावना र सांस्कृतिक चेतनाको प्रतीक भएको बताउनुभयो। डाक्टर हेमन्त विश्व शर्माले विधानसभा चुनाव अघि जनतालाई आशीर्वाद पाएपछि सरकारले जुबिन क्षेत्र परियोजना अगाडि बढाउने वाचा गरेको बताउनुभयो। त्यो प्रतिबद्धता पूरा गर्न चुनाव सकिएपछि उहाँले उक्त स्थलको भ्रमण गर्नुभयो। भावुक स्वरमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले जुबिन मेरो मनपर्ने गायक थिए, छ र सधैँ रहनेछ भनी बताउनुभयो। उहाँले भन्नुभयो, जुबिन गर्ग कहिले राजनीतिक मुद्दा भएनन्, तर आसामका जनताको भावनासँग जोडिएको अमर नाम हो। बहुपक्षीय सैन्य अभ्यास प्रगति 2026 को शुभारम्भ आजदेखि मेघालयको उम्रोई सैन्य केन्द्रमा भयो। रक्षा मन्त्रालयले बताए अनुसार भूटान, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, मालदिव, म्यानमार, नेपाल, फिलिपिन्स, सेसेल्स, श्रीलंका र भियतनाम सहित 12 मित्र देश यस अभ्यासमा भाग लिइरहेका छन्। यो सैन्य अभ्यासले सहभागी सेनाहरूलाई पेशेवर आदान प्रदान, एकअर्काको अनुभवबाट सिक्न र घनिष्ठ सैन्य सम्बन्ध निर्माण गर्न एक साझा मञ्च प्रदान गर्दछ। यस अवसरमा सेनाका अपर महानिदेशक इन्फेन्ट्री मेजर जनरल सुनिल शेवरनले आफ्ना सबै सैन्य दास्ताको स्वागत गर्दै समकालीन सुरक्षा चुनौतीहरूको समाधान गर्न सामूहिक भागीदारीको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले सबै सहभागीहरूलाई स्पष्टता, पारस्परिक सम्मान र एकअर्काको अनुभवबाट सिक्न इच्छुक हुन प्रोत्साहित गर्नुभयो। दुई यातासम्म चल्ने यो अभ्यास अर्ध पर्वतीय र वन क्षेत्रमा आतंकवाद विरोधी अभियानमा केन्द्रित हुनेछ। प्रशिक्षण कार्यक्रममा संयुक्त योजना अभ्यास, रणनीतिक स्तरको अभ्यास र समन्वित अभियान सामेल हुनेछन्। प्रशिक्षणको उद्देश्य सैनिकहरूको अनुकूलन क्षमता, सहनशीलता र रणनीतिक दक्षतामा सुधार गर्नु हो। प्रख्यात मणिपुरी नाट संकीर्तन गुरु युमनाम जात्रा सिंहलाई मरणोपरान्त पद्मश्री सम्मानले सम्मानित गरिने भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 25 मईको दिन राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा यस सम्मान प्रदान गर्नुहुनेछ। यस सम्मान मणिपुरी नाट संकीर्तनको संरक्षण एवं प्रचार प्रसारमा उहाँको महत्वपूर्ण योगदानको निम्ति दिन गइरहेको छ। मुख्यमन्त्री युमनाम खेमचन्द सिंह अनि राज्यपाल अजय कुमार भल्लाले यसलाई मणिपुरको निम्ति गर्वको क्षण अनि राज्यको समृद्ध सांस्कृतिक विरासतलाई सम्मान रहेको मणिपुरको धेरै जिल्लाहरूमा जन भागीदारी सबसे दूर सबसे पहले पहल अन्तर्गत सूचना शिक्षा एवं संचार आईईसी अभियान शुरू गरिएको छ। यसको उद्देश्य मानिसहरूलाई सरकारको जन कल्याणकारी योजनाहरूप्रति जागरूक गर्नु हो। यस अन्तर्गत दुर्गम शिविर र गाउँहरूमा जागरूकता अभियान, स्वास्थ्य जाँच र गुनासो निवारण कार्यक्रमहरू आयोजना गरिएको थियो। आसामको कछा जिल्ला अधीनस्थ काटी गोराको गुमरा क्षेत्रमा पुलिसद्वारा सञ्चालित एक अभियानमा एकजना महिला सहित 3 जना बंगलादेशी नागरिकहरूलाई हिरासतमा लिएको छ। पुलिस सूत्र अनुसार हिजो राति उनीहरूलाई हिरासतमा लिएको हो। गुमरा पुलिसले विशेष सूचनाको आधारमा सो अभियान सञ्चालन गरेको थियो। पुलिसले बताए अनुसार 3 जना आरोपीहरू सहित जाँचबुझ गरिँदैछ तथा आवश्यक कानूनी प्रक्रिया शुरू गरिएको छ। मणिपुरका कपडा वाणिज्य एवं उद्योग विभागका अतिरिक्त मुख्य सचिव अनुराग वाजपेयीले

0: जाँच गर्ने क्रममा एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपीको पहिचान थौबल जिल्लाको इरोङ चेसाबा निवासीको रूपमा भएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँहरूको साथमा रहेको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामीको आजको अङ्क। श्रोता महानुभावहरू, धेरै हाम्रा आदरणीय श्रोता महानुभावहरूले सोमनाथ मन्दिरबारे धेर थोर भए तापनि जानेका अथवा सुनेका छन् होला। र सोमनाथ मन्दिरबारे आज म विशेष यो कार्यक्रममा तपाईँलाई जानकारी गराइरहेको छु। तर त्योभन्दा अघि विशेष म हाम्रो आदरणीय श्रोताहरूलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो विश्वमा हामीको कार्यक्रममा तपाईँहरूलाई के कस्तो लागिरहेको छ अनि कुन विषयलाई विशेष तपाईँहरूले जान्न चाहनुहुन्छ, यसबारे तपाईँ यदि इच्छुक हुनुहुन्छ भने हामीलाई पत्रचार गरेर पनि सम्पर्क गर्न सक्नुहुनेछ। र पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ केन्द्र निर्देशक आकाशवाणी खरसाङ कार्यक्रम विश्वमा हामी खरसाङ। र यसरी तपाईँले यो ठेगानामा पत्रचार गरे तपाईँले जुन चाहिँ सोध्न चाहेको या जान्न चाहेको विषयवस्तुहरू हामी तपाईँहरू समक्ष राख्ने प्रयत्न गर्नेछौँ। र अघि मैले भन्दै थिएँ कि आज म तपाईँहरूलाई सोमनाथ मन्दिरबारे केही जानकारी दिन गरेको छु। र सोमनाथ मन्दिरलाई विदेशी आक्रान्तहरूदेखि लिएर देशमा भएका कतिपय राजा अथवा रजौटाहरूले पनि धेरै आक्रमण गरेका थिए।

विदेशी आक्रान्तहरूले भारत देशलाई सुनेकी चिडिया भनेर सम्बोधन गर्ने गर्थे भने यसै धारणा अथवा सपना बोकेर उनीहरूले धेरैपल्ट भारतमा आक्रमण गरे भने त्यही आक्रमणमा सोमनाथ मन्दिरमा पनि उनीहरूले धेरैपल्ट आक्रमण गरेर धेरै लुटपाट गरेको इतिहासले बताउँछ।

लौत श्रोता मनमर अब सोमनाथ मन्दिरबारे केही जानकारी हजुर समक्ष राख्न गरेको छु। सोमनाथ मन्दिर दक्षिण एसियामा अवस्थित भारतको पश्चिमी किनारमा रहेको गुजरात राज्यमा अवस्थित एक धेरै प्राचीन र ऐतिहासिक शिव मन्दिर हो। यो भारतीय इतिहास र हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण मन्दिरहरूमध्ये एक हो। आज पनि यो भारतको 12 ज्योतिर्लिङ्गहरूमध्ये पहिलोको रूपमा सम्मानित अनि मान्यता प्राप्त छ। गुजरातको सौराष्ट्र क्षेत्रको बेरावल बन्दरगाहमा अवस्थित सोमनाथ मन्दिरलाई ऋग्वेदमा स्पष्ट रूपमा उल्लेख गरिए झैँ भगवान चन्द्रदेवले आफै निर्माण गरेको भनिन्छ अथवा मानिन्छ। लोककथा अनुसार भगवान कृष्णको मृत्यु यही भएको थियो, जसले यस क्षेत्रको महत्त्वलाई अझ बढाउँदछ। यो मन्दिर हिन्दू धर्मको उदय र पतनको इतिहासको प्रतीक पनि रहेको छ। यसको विशाल भव्यताको कारण यसलाई इतिहासभरि धेरै पटक भत्काइएको अनि पुननिर्माण गरिएको थियो। हालको भवनको पुननिर्माण भारतको स्वतन्त्रतापछि लौह पुरुष सरदार

वल्लभ भाई पटेलद्वारा सुरु गरिएको थियो र 1 डिसेम्बर 1955 राष्ट्रपति राजेन्द्र प्रसादले यसलाई राष्ट्रलाई समर्पित गरेका थिए। सोमनाथ मन्दिर विश्व प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल हो। सोमनाथ मन्दिरको इतिहासलाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै मन्दिर परिसरमा साँझ 7:30 बजेदेखि लिएर 8:30 बजे यानि कि 7:30 देखि 8:30 बजेसम्म 1 घन्टाको ध्वनि र प्रकाश कार्यक्रम आयोजना गर्ने गरी

सोमनाथ मन्दिरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सोमनाथ ट्रस्टको हो। सरकारले आय आर्जन गर्न ट्रस्टलाई जग्गा अनि बगैँचा उपलब्ध गराएको छ। यो तीर्थस्थल पुर्खाहरूको श्राद्ध, नारायण बलि र अन्य अनुष्ठान जस्ता अनुष्ठानहरूको लागि पनि प्रसिद्ध छ। चैत्र, भद्रपद अनि कार्तिक महिनामा यहाँ श्राद्ध गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ। यी तीन महिनामा यहाँ भक्तजनहरूको ठुलो भिड लाग्ने गर्छ। यसबाहेक यहाँ तीन नदीहरू हिरण, कपिला र सरस्वतीको सङ्गम हुन्छ। यो त्रिवेणी स्नानको विशेष महत्त्व छ।

सोमनाथ मन्दिरको धार्मिक आस्था अनि महत्त्व औ यसबारे जानौँ। प्राचीन हिन्दू ग्रन्थहरूका अनुसार चन्द्रमा भनेर चिनिने सोमले दक्ष प्रजापतिका 27 छोरीहरूसँग बिहे गरेका थिए। आफ्नी पत्नी रोहिणीले देखाएको अन्यायबाट क्रोधित भएर जसलाई बढी प्रेम र सम्मान दिएको थियो दक्षले चन्द्रमालाई श्राप दिए, अबदेखि तिम्रो तेज हरेक दिन घट्दै जानेछ। फलस्वरूप चन्द्रमाको तेज हरेक दिन घट्दै जान थाल्यो। श्रापबाट विचलित भएर सोमले भगवान शिवको पूजा गर्न थाले। अन्तत शिव प्रसन्न भए र सोम र चन्द्रमाथिको श्राप हटाए। सोमको पीडा हटाउने भगवान शिवलाई यहाँ स्थापित गरियो, जसले गर्दा यसलाई सोमनाथ नाम दियो।

विश्वास गरिन्छ कि भगवान कृष्ण भालुक तीर्थमा आराम गरिरहेका थिए जब एक शिकारीले आफ्नो खुट्टाको तलामा रहेको कमलको चिन्हलाई मृगको आँखा सम्झेर गल्तीले तीर हाने। कृष्णले यसलाई मृगको आँखा मानेर यो ठाउँबाट प्रस्थान गरे र वैकुण्ठमा उक्लिए। यस ठाउँमा सुन्दर कृष्ण मन्दिर पनि रहेको छ। सोमनाथ महादेवको शिवलिङ्ग प्राचीन कालदेखि नै दिव्य अनि चमत्कारी शक्तिका लागि परिचित छ। यो भगवान महादेवको लागि अत्यन्तै पूजनीय स्थल हो। यदि कुनै व्यक्तिको कुण्डलीमा पतित चन्द्रमा छ वा चन्द्रमाको कारणले गर्दा दोषबाट पीडित छ भने यसको पूजा अनि दर्शन गर्नाले यो पीडाबाट मुक्ति मिल्छ भन्ने एउटा विश्वास पनि रहेको छ। सोमनाथ महादेवको दर्शन गर्नाले भक्तको जीवनमा भएका सबै समस्याहरू हट्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ। यस ठाउँमा क्रिस्टभन्दा पहिले पनि एउटा मन्दिर थियो। 7 शताब्दीमा बल्लभीका मैत्रिक राजाहरूले यो मन्दिर दोस्रो पटक पुनर्निर्माण गरेका थिए। 8 शताब्दीमा सिन्धका अरब गभर्नर जुनेदले यसलाई ध्वस्त पार्न आफ्नो सेना पठाएका थिए। गुर्जर प्रतिहार राजा नाग भट्टले 815 इस्वीमा तेस्रो पल्ट यसको पुनर्निर्माण गरेका थिए। मन्दिरको महिमा र प्रसिद्धि टाढा टाढासम्म फैलिएको थियो। अरब यात्री अल बेरुनीले आफ्नो यात्रा वर्णनमा यसको बारेमा लेखेका थिए र यसबाट प्रभावित भएर गजनवीका महमुदले 1025 लगभग 5000 मानिसहरूसँग सोमनाथ मन्दिरमा आक्रमण गरे, यसको सम्पत्ति लुटे र यसलाई ध्वस्त पारे। मन्दिरभित्र 50,000 मानिसहरू हात जोडेर प्रार्थना गरिएको बेला लगभग सबैको नरसंहार गरिएको इतिहास बताउँदछ।

त्यसपछि गुजरातका राजा भीम र मालवाका राजा भोजले यसलाई पुनर्निर्माण गरे। 1297 दिल्ली सल्तनतले गुजरात कब्जा गर्दा यो पाँचौँपल्ट ध्वस्त भयो। मुगल सम्राट औरङ्गजेबले 1706 यसलाई फेरि भत्काए। आज रहेको मन्दिर भारतका तत्कालीन गृहमन्त्री सरदार वल्लभ भाइ पटेलले निर्माण गरेका थिए र 1 डिसेम्बर 1955 भारतका तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले राष्ट्रलाई समर्पित गरेका थिए। 1948 प्रवास तीर्थलाई प्रवास पाटन भनेर चिनिन्थ्यो। यसमा यस नामले तहसिल र नगर निगम थियो। यो जुनागढ रियासतको मुख्य सहर थियो। यद्यपि 1948 यसको तहसिल नगर निगम र तहसिल दरबार भेरावलमा गाभियो। मन्दिर बारम्बार भत्काइयो र मर्मत गरियो, तर शिवलिङ्ग भने अछुन्न रह्यो। यद्यपि 1026 गजनीको महमुदले ध्वस्त पारेको शिवलिङ्ग मूल शिवलिङ्ग थियो। त्यसपछिको शिवलिङ्ग 1300 अलाउद्दिनको सेनाले ध्वस्त पारेको थियो। मन्दिर र शिवलिङ्ग पछि धेरै पटक नष्ट गरेको थियो। भनिन्छ कि आगरा किल्लामा राखिएको देवद्वार सोम मन्दिरको हो। 1026 लुटपाटको समयमा मोहम्मद गजनीले यी ढोकाहरू आफैसँग लगेका थिए। मन्दिर ट्रस्टद्वारा निर्मित नयाँ मन्दिर सोम मन्दिरको मूल स्थानमा अवस्थित छ। राजा कुमार पालले यही स्थानमा अन्तिम मन्दिर निर्माण गरेका थिए। सौराष्ट्रका मुख्यमन्त्री उछा गराई नौ लश्कर डोबरले 1940 यहाँ उत्खनन गरेका थिए। त्यसपछि भारत सरकारको पुरातत्व विभागले उत्खननबाट प्राप्त ब्रह्मशिलामा शिवको ज्योतिर्लिङ्ग स्थापना गरेको थियो।

सौराष्ट्रका पूर्व राजा दिग्विजय सिंहले 8 मई सन् 1950मा मन्दिरको शिलान्यास गरेका थिए र 11 मई सन् 1951मा भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरेका थिए। नयाँ सोमनाथ मन्दिरको निर्माण सन् 1962मा सम्पन्न भएको थियो। 1970मा जामनगरकी रानी आमाले आफ्नो पतिको सम्झनामा दिग्विजयद्वार निर्माण गरेकी थिइन्। यस गेट नजिकै राजमार्ग र पूर्व गृहमन्त्री सरदार वल्लभभाई पटेलको मूर्ति पनि अवस्थित छ। सोमनाथ मन्दिरको निर्माणमा पटेलले प्रमुख भूमिका खेलेका थिए। बाण स्तम्भ मन्दिरको दक्षिणमा समुद्र किनारमा एउटा स्तम्भ छ। यसको माथि एउटा तीर राखिएको छ जसले सोमनाथ मन्दिर र दक्षिण ध्रुव समुद्रबाट दक्षिण ध्रुवसम्म एक अविरल ज्योतिर्मार्ग बीच कुनै भूभाग नभएको सङ्केत गर्दछ। यो स्तम्भलाई बाण स्तम्भ भनिन्छ। मन्दिर पछाडि अवस्थित प्राचीन मन्दिरलाई देवी पार्वतीको मन्दिर मानिन्छ।

ल त श्रोता महानुभावहरु, विषम हामीको आजको अङ्क यही नै समाप्त गर्न गइरहेको छु र आउने दिनमा फेरि यस्तै रोचक जानकारीहरू लिएर आउने वचनको साथ. हवस् त, नमस्कार.

श्रोतामानहरू नमस्कार, अब समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा म हजुरलाई बाँसुरीको इतिहास, यसलाई कसरी बनाइन्छ अनि यसलाई कसरी बजाउनुपर्छ त्यसबारे जानकारी दिन गइरहेको छु। सर्वप्रथम जानौँ बाँसुरीको इतिहास। बाँसुरी एक प्राचीन वाद्ययन्त्र हो जसले पादरीहरू र भगवान् कृष्ण अनि श्री राधाको बाँसुरी बजाउनेसँग सम्बन्धित पवित्र प्रेमको प्रतीक हो। यो भगवान् कृष्णको पवित्र वाद्ययन्त्र पनि हो जुन आध्यात्मिक जागरण र उहाँका अनुयायीहरूको लागि दिव्य आह्वानसँग सम्बन्धित छ। भारतीय किंवदन्तीहरूले यस प्राचीन बाँसुरीको महिलाहरूमा मात्र नभई वरिपरिका जनावरहरूमा पनि गहिरो प्रभाव पार्ने वर्णन गर्दछ। बाँसुरी शब्द हिन्दी शब्द बन्सेबाट आएको हो जसको अर्थ बाँस हो। प्राचीन समयमा विवाह र धार्मिक समारोहहरूमा नर्तकहरूद्वारा बाँसुरीलाई लोक वाद्ययन्त्रको रूपमा प्रयोग गरिन्थ्यो। भारतीय शास्त्रीय सङ्गीतमा बाँसुरीको समावेश गत शताब्दीमा मात्र भएको थियो। भारतमा सन् 1940 दशकमा पन्नालाल घोषले बाँसुरीलाई एक साधारण लोक वाद्ययन्त्रबाट भारतीय शास्त्रीय र लोकप्रिय सङ्गीत दुवैमा एक महत्त्वपूर्ण वाद्ययन्त्रमा स्थापित गर्न सफल भएका थिए। आज तबला भारतीय ढोलको जोडी र तानपुरा ध्वनि उत्पादन गर्ने तार वाद्ययन्त्र सँगसँगै बजाइएको बाँसुरी सुन्न सामान्य छ। बाँसुरीको समृद्ध इतिहास छ र यसको वर्तमान रूपमा पुग्न धेरै परिवर्तनहरू भएका छन्। सुरुमा यो बेलनाकार छेउ नाई जस्तोबाट बजाइन्थ्यो र पछि बाँसुरी जस्तै बजाउन थालियो। इतिहासका पुस्तकहरू हेर्दा बाँसुरीहरू विभिन्न सामग्रीहरूबाट बनाइन्थ्यो भन्ने कुरा प्रकट हुन्छ, जस्तै धातु, काठ र आज मानक अथवा बाँस। भारतमा बाँसुरीका दुई प्रकार छन्, उत्तर भारतीय र दक्षिण भारतीय। उत्तर भारतीय प्रणाली भनेर चिनिने सात पल भएको बाँसुरी शास्त्रीय र लोक भारतीय सङ्गीतको लागि प्रयोग गरिन्छ। दक्षिण भारतीय बाँसुरी जसलाई भेनु भनिन्छ कर्नाटक सङ्गीतको लागि प्रयोग गरिन्छ। यसमा 8 पलहरू हुने गर्छ। अब बाँसुरी कसरी बनाइन्छ अथवा यसको तरिका के हो? बाँसुरी बनाउने कला एक नाजुक र जटिल प्रक्रिया हो। बाँसको कोर पातलो हुनुपर्छ र खोक्रो कोर गोलो र सिधा हुनुपर्छ। राम्रो गुणस्तरको बाँसुरीमा कुनै आन्तरिक विभाजन हुनु हुँदैन। बाँस प्राकृतिक सामग्री भएकोले यी विशेषताहरू भएका बाँसका लट्ठीहरू फेला पार्न गाह्रो हुन्छ, जसले गर्दा यो वाद्ययन्त्र तुलनात्मक रूपमा महँगो अनि बनाउनमा पनि उत्तिकै गाह्रो हुन्छ। यसबाहेक बाँसुरी बनाउनको लागि केवल निश्चित प्रकारका बाँसहरू उपयुक्त हुने गर्छ। उदाहरणको लागि स्याडो स्ट्याचियम जुन असम अनि केरला राज्यहरूमा पाइन्छ। हामी केरलाबाट प्राप्त बाँसबाट बनेका व्यावसायिक बाँसुरीहरू प्रस्ताव गर्छौँ किनकि केरला बाँसुरीको लागि बाँसको उत्तम स्रोत हो। यदि तपाईँ बाँसुरी किन्न चाहनुहुन्छ अथवा विचार गर्दै हुनुहुन्छ भने गुणस्तर जाँच गर्न निश्चित हुनुपर्छ। विश्वभरिका शिक्षकहरूले हाम्रा बाँसुरीहरू अर्डर गर्छन् र ध्वनि र बजाउन सजिलोको सन्दर्भमा उनी

बाँसुरी कसरी बजाउने त? बाँसुरी बजाउँदा सफा ध्वनि निकाल्नु सबैभन्दा महत्त्वपूर्ण काम हो। 99% बाँसुरी वादकहरूले पहिलो दिनमै हार मान्छन्, किनभने स्थिर र स्पष्ट ध्वनि विकास गर्न धेरै दिन लाग्छ। तर एकपल्ट राम्रो ध्वनि विकास गरेपछि तपाईँले यसलाई सजिलै बिर्सिनुहुने छैन र बजाउनमा आफूलाई रोक्न सक्नुहुन्न। त्यसकारण सुरुवाती दिनहरूमा सफा ध्वनि उत्पादन गर्न ध्यान दिनु महत्त्वपूर्ण छ। ध्वनि उत्पादन गर्न आफ्नो तल्लो ओठको बिचमा पल राख्नुहोस् र हावा यसरी फुक्नुहोस् कि आधा हावा बाँसुरीमा प्रवेश गर्छ र आधा बाहिर निस्किन्छ। सुरुमा सबै पलहरू नछोप्नुहोस्, एक वा दुई पलहरू पर्याप्त हुनेछन्। ध्यान दिनुहोस् कि यदि पलहरू पूर्ण रूपमा ढाकिएको छैनन् भने कुनै आवाज उत्पन्न हुने छैन। बाँसुरी बजाउने एउटा धेरै महत्त्वपूर्ण पक्ष भनेको वाद्ययन्त्रलाई सन्तुलनमा राख्नु पनि हो, जसमा चार सन्तुलन बिन्दुहरू छन्। दुई औँलाहरूले दायाँ औँलासँग तलबाट वाद्ययन्त्रलाई समर्थन गर्छ र ओठहरूले विपरीततर्फ प्रति सन्तुलन प्रदान गर्ने गर्छ। बाँसुरी बजाउने प्रसिद्ध वादकहरूको नाम लिनुपर्दा हामी पन्नालाल, हरिप्रसाद चौरसिया जस्ता महान बाँसुरी वादकहरूको नाम लिन सक्छौँ। यसको साथै आज भारतका केही प्रसिद्ध कलाकारहरूको सूची यस प्रकार छ: प्रवीण गोडखुण्डी, कैलाश शर्मा, केएस राजेश, केशव एल गिन्डे, दीपक राम, मुस्तफा हुसेन, बंसुरी रमन, रविचन्द्र कुल्लुर, नवीन, एआर रहमान। व्यावसायिक वादकहरूले प्राय प्रदर्शन र कन्सर्टहरूको लागि ई स्केल बाँसुरी प्रयोग गर्ने गर्छन्। यद्यपि यो ध्यान दिन महत्त्वपूर्ण छ कि यो एउटा कठिन स्केल हो र सामान्यत जी वा जी माइनरबाट सुरु हुने गर्छ।

ल त श्रोता महानुभावहरू, आज विविध चर्चाको यस कार्यक्रममा हामीले बाँसुरी सम्बन्ध धेर थोर जानकारी लिने प्रयास गऱ्यौँ र आजलाई भने हजुरदेखि बिदा चाहन्छु, फेरि आउने दिनहरूमा भेट्ने वचनको साथ। हवस् त, नमस्कार।

0: यतिन्जेल श्रोताले सुन्नुभयो कार्यक्रम विश्वमा हामी र अब अघिल्लो चरणमा सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्दै हुनुहुन्छ। आर्थिक सहयोगलाई बढावा दिनेबारे चर्चा जारी छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा नियमित जनता दरबार र समीक्षा बैठकहरू हुने घोषणा गर्नुभएको छ। डीआरडीओ मानवरहित ड्रोन मिसाइल ULPGM-V3 सफल परीक्षण गरिएको छ। रक्षा मन्त्रीले यसलाई महत्वपूर्ण उपलब्धि बताउनुभएको छ। रूसका राष्ट्रपति व्लादिमिर पुटिनले यस वर्ष सितम्बरमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ। अनि आइपीएल क्रिकेटमा आज साँझ कलकत्ता नाइट राइडर्सको सामना मुम्बई इण्डियन्ससित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि छलफल गर्दै हुनुहुन्छ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढावा दिने बताइएको छ। दुवै देशहरूबीच द्विपक्षीय सम्बन्धको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीको संयुक्त लेखमा दुवै नेताहरूले दुई देशहरू बीचको सम्बन्ध सौहार्दपूर्ण मित्रताबाट विकसित भएर विशेष रणनैतिक साझेदारीमा पुगेको उल्लेख गर्नुभयो। यो सम्बन्ध स्वतन्त्रता, लोकतन्त्र र भविष्यको लागि साझा दृष्टिकोणको मूल्यमा आधारित छ। दुई नेताहरूले भन्नुभयो, वैश्विक व्यवस्थामा गहिरो परिवर्तन भइरहेको समयमा भारत इटली साझेदारी उच्चतम राजनैतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भाजपा सरकारको सर्वोच्च प्राथमिकता उत्तर बंगालको सर्वाङ्गीण विकास रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, विकास परियोजनाहरूको समीक्षा गर्न र सरकारी योजनाहरूको प्रभावको निगरानीका लागि प्रत्येक महिना उहाँले एकपटक उत्तर बंगालको भ्रमण गर्नेछन्। उहाँले भन्नुभयो, उत्तर बंगाल विकास मन्त्रीले उत्तर बंगाल सचिवालय उत्तरकन्या सिलगढीमा बिहान 9 बजेदेखि 11 बजेसम्म जनता दरबारको आयोजना गर्नुहुनेछ। जनता दरबारपछि बिहान 11 बजेदेखि 1 बजेसम्म अधिकारीहरूका साथ प्रशासनिक समीक्षा बैठक हुनेछ र त्यसपछि सोही दिन दिउँसो 2 बजेदेखि 4 बजेसम्म विकास मन्त्रीले क्षेत्रका सबै सांसद र विधायकहरूसित विकास कार्यलाई तीव्रता दिन समीक्षा बैठक गर्नुहुनेछ। मुख्यमन्त्री बनेपछि श्री शुभेन्दु अधिकारी उत्तर बंगालको आफ्नो पहिलो एक दिवसीय भ्रमणमा आज सिलगढी पुग्नु भएको छ। उत्तर बंगालका विकास, खेल तथा युवा मामिला मन्त्री श्री निशित प्रमाणिकले उहाँलाई बागडोगरा विमानस्थलमा भव्य स्वागत गर्नुभयो। मुख्यमन्त्रीले सिलगढी स्थित भाजपा कार्यालयमा उत्तर बंगालका भाजपा पदाधिकारी, पार्टी सांसद र विधायकहरूलाई सम्बोधन गर्नुभयो, जहाँ उहाँलाई भव्य स्वागत गरियो। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल ULPGM-V3 अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
2: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले UL-PGM-V3 मिसाइलको सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन सार्वजनिक क्षेत्रका उपक्रम रक्षा सहउत्पादन साझेदारीहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमिन मोडमा र ड्रोन हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरूद्ध हावाबाट हावा मोडमा भएको प्रभावकारिताको बारे जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनैतिक उपलब्धि बताउनुभयो। रूसका राष्ट्रपति व्लादिमिर पुटिनले यस वर्ष नयाँ दिल्लीमा भारतको अध्यक्षतामा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ। रूसले भनेको छ श्री पुटिनले 12 र 13 सितम्बरमा हुने शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो एक वर्षभित्र पुटिनको दोस्रो भारत भ्रमण हुनेछ। यसअघि उहाँ December 2025 आयोजित 23 भारत रूस वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्ली आउनुभएको थियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री मेजर जेनरल भुवन चन्द्र खण्डुरीको अन्तिम संस्कार आज हरिद्वारमा पूर्ण राजकीय सम्मानका साथ गरियो। मुख्यमन्त्री धामीले उहाँको निधनलाई राज्यको लागि अपूरणीय क्षति बताउनु भएको छ।
3: मेजर जनरल भुवनचंद खंडूरी जी का जाना पूरे राज्य के लिए और देश के लिए बहुत अपूर्णीय क्षति है और उन्होंने सेना के अधिकारी के रूप में देश की रक्षा के लिए अपनी सेवाएं दी, अभूतपूर्व योगदान दिया। उसके बाद भारत सरकार में मंत्री के नाते और राज्य में मुख्यमंत्री के नाते उन्होंने शुचिता, पारदर्शिता और अनुशासन और समय की पाबंदी, ऐसे बहुत सारे अनुकरणीय जो कार्य हैं अपने समय में किए, वो हम सभी के लिए प्रेरणा के स्रोत रहेंगे।
1: देहरादून स्थित पूर्व मुख्यमन्त्रीको आवासमा उहाँले पुष्पाञ्जली अर्पण गर्नुभयो। यस अघि उपराष्ट्रपति सीपी राधाकृष्णन, राज्यपाल लेफ्टिनेन्ट जेनरल सेवानिवृत्त गुरमित सिंह र मुख्यमन्त्री पुष्कर सिंह धामीले देहरादून स्थित पूर्व मुख्यमन्त्रीको आवासमा उहाँलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। बहुपक्षीय सैन्य अभ्यास प्रगति 2026 शुभारम्भ आज मेघालयको उम्रोई सैन्य केन्द्रमा भयो। रक्षा मन्त्रालयले बताए अनुसार भुटान, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, मालदिव्स, म्यानमार, नेपाल, फिलिपिन्स, सेसेल्स, श्रीलंका र भियतनाम सहित 12 मित्र देशहरूले यस अभ्यासमा भाग लिइरहेका छन्। प्रशिक्षण कार्यक्रममा संयुक्त योजना अभ्यास, रणनैतिक स्तरको अभ्यास र समन्वित अभियान सामेल हुनेछ। प्रशिक्षणको उद्देश्य सैनिकहरूको अनुकूलन क्षमता, सहनशीलता र रणनैतिक दक्षतामा सुधार गर्नु हो। देशका विभिन्न भागहरूमा हालै भएका रेलगाडीहरूमा आगलागीको घटनाको जाँचमा धेरै मामिलाहरूमा असामाजिक तत्त्वहरूको संलग्नता रहेको खुलासा भएको छ। स्रोतहरूले बताए अनुसार रेलवेले यी घटनाहरूलाई गम्भीरतापूर्वक लिएको छ र रेलवे सुरक्षा बलले गहन जाँच गरिरहेको छ। राजस्थानको अमरपुरा स्टेशन नजिकै भएको घटनामा एक अज्ञात व्यक्तिले एउटा कोचभित्र लुगामा आगो लगाउने प्रयास गरे, जसले गर्दा आगो लाग्यो। हाउडामा भएको एउटा छुट्टै घटनामा जलिरहेको रेलको बाथरूमबाट पेट्रोलमा भिजेको कपडा पनि बरामद भएको थियो। राष्ट्रिय महिला आयोगले मध्यप्रदेशको भोपाल स्थित नोएडाकी 33 वर्षीय महिलाको शंकास्पद मृत्युको बारेमा स्वतः संज्ञान लिएको छ। आयोगका अध्यक्ष विजय राहटकरले मध्यप्रदेशका मुख्य सचिव र पुलिस महानिर्देशकलाई पत्र लेख्दै तत्काल निष्पक्ष र समयबद्ध जाँच सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। आइपिएल क्रिकेटमा आज कलकत्ता नाइट राइडर्सको सामना मुम्बई इन्डियन्ससित हुनेछ। यो म्याच कलकत्तामा साँझ 7:30 बजे सुरु हुनेछ। पंजाब र हरियाणामा गम्भीर गर्मी जारी छ। दुवै राज्यमा अधिकतम तापक्रम 40-47 डिग्री सेल्सियसको बीचमा छ। मौसम विभागले यस क्षेत्रको लागि पहिले नै अरेन्ज अलर्ट जारी गरेको छ। केन्द्रशासित प्रदेश चण्डीगढमा पनि भीषण गर्मीको प्रकोप छ। चण्डीगढ मौसम विभागका निर्देशक सुरेन्द्र पालले आकाशवाणीलाई बताए अनुसार मौसम सुक्खा रहने सम्भावना छ र आगामी 3-4 दिनमा तापमान अझ बढ्न सक्ने आशंका गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जियो मेलोनीसित भेटवार्ता गर्दै हुनुहुन्छ। आर्थिक सहयोगलाई बढावा दिनेबारे चर्चा जारी छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा नियमित जनता दरबार र समीक्षा बैठकहरू हुने घोषणा गर्नुभएको छ। DRDOले मानवरहित ड्रोन मिसाइल UL-PGM-V3 सफल परीक्षण गरेको छ। रक्षा मन्त्रीले यसलाई महत्वपूर्ण उपलब्धि बताउनु भएको छ। रूसका राष्ट्रपति व्लादिमिर पुटिनले यस वर्ष सितम्बरमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ अनि आइपिएल क्रिकेटमा आज साँझ कलकत्ता

नाइट राइडर्सको सामना मुम्बई इन्डियन्ससित हुनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 5 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा. समय यस बेला अपराह्न 4 बज्यो र अब प्रस्तुत छ अघिल्लो कार्यक्रम.
1: नमस्कार सम्मानित श्रोताहरू, म उमेश कार्की डोली उपस्थित भएका छु आकाशवाणी खरसाङको पोडकास्ट लिएर. आज हामीसँग बात गर्नको निम्ति एक बहुप्रतिभाशाली गायिका, भारतीय नेपाली सङ्गीतको चर्चित अनि सबैले मन पराएका एकजना गायिका डेजी बराइली आज हामीसँग हुनुहुन्छ. भैँसी लड्यो हुए माया भिरबाट हेर, एउटा खुल्ला किताब म तिमीले पनि पढे हुन्छ. कति बग्यो पुलमुनि पानी रेशम, कि प्रीतिको अन्जान यस्तै हुन्छ कि ती सारा बदनाम यस्तै हुन्छ. बिर्सी जाने निष्ठुरीलाई सम्झिनरो, तिम्रै लागि मैले मनमन्दिर बनाइसके अनि व्यर्थै गाएछु यी गीतहरू सुरमा भिजाएर, व्यर्थै लाएछु ती प्रीतहरू आफैलाई गीतमा बोलाएर. यी यस्ता थुप्रै कालजयी गीतहरू यहाँले नेपाली सङ्गीतलाई दिइसक्नुभएको छ र 1960 अप्रिल 25 तारिक जन्मनुभएको रङ्मुख चियाबारी सुनादहामा अनि माता राधिका बराइली अनि पिता चन्द्रसिंह बराइलीका छोरीको रूपमा यहाँले जन्मग्रहण गर्नुभयो. यहाँको पिता पनि सङ्गीतमा नै रुचि राख्नुहुन्छ र यहाँलाई पहिला हामी सबैभन्दा पहिले स्वागत गर्नु. यहाँलाई नमस्कार अनि
2: नमस्कार सम्पूर्णमा.
1: र हामी चर्चा गर्छौँ यहाँको बैलागी, यहाँको परिचय अगाडि राखिहाले र यहाँको पिता आफै सङ्गीतमा हुनुहुन्थ्यो.
2: हजुर, मेरो है बाबा सङ्गीतकारै है उहाँ. तर के गर्नु, राम्रो राम्रो गीतहरू बनाउनुहुन्थ्यो, एकदम हार्मनी आफै बजाएर एकदम हाई स्केलमा गाउनुहुन्थ्यो बाबाले. तर त्यति अब प्रचलित हुनु सक्नु भएन, त्यति बेला रेकर्डिङको त्यस्तो व्यवस्थाहरू थिएन. अनि कुनै गाउँ बस्तीमा बिहाहरू हुन्थ्यो नि, त्यति बेला चाहिँ हार्मोनियम त दुखी तबलाहरू लगेर चाहिँ एकदम त्यहाँनिर प्रोग्राम जस्तै नै हुन्थ्यो, हुने गर्थ्यो. अनि मेरो मामाहरू पनि बाबाहरू पनि गएर त्यसरी प्रोग्राम.
1: तपाईँलाई उहाँहरूको धेरै प्रभाव पर्यो?
2: एकदमै एकदमै.
1: अनि यहाँले 6-7 वर्षको उमेरदेखि गाउन थाल्नुभयो?
2: मैले 10 वर्षदेखि गाउन थालेँ, 9-10 वर्षदेखि.
1: हजुर, शान्ति रानी स्कुलको एउटा कार्यक्रम,
2: शान्ति रानी स्कुलको त्यो स्कुलको उयोमा चाहिँ स्टेजमा भनौँ न, त्यहाँनिर चाहिँ त्यो सङ्गीत प्रतियोगिता हुन्थ्यो पछ्याङ बजारमा, त्यहाँनिर चाहिँ मैले 1970-71 चाहिँ.
1: यहाँले दार्जिलिङको सङ्गीत प्रतियोगितामा जब गाउनुभयो र त्यस पछाडि जुन एउटा प्रसिद्धि कमाउनु भयो, अनि यहाँलाई त्यही चिया बगानकै म्यानेजर है
2: जेफ्री हजुर
1: उहाँले चाहिँ यहाँलाई शिक्षा पनि को खर्च सबै उहाँले बेर्नुभयो दार्जिलिङमा लगेर.
2: त्यो चाहिँ त्यो कम्पिटिसनतिर मैले गाउँथेँ, अनि कुन चाहिँ चिया बगानको हो त भन्दाखेरि चाहिँ रङ्मुख चिया बगानको चाहिँ नानी होले गाउँदैछ भनेर रङ्मुखको नाम राख्यो भनेर चाहिँ हाम्रो जेफ्री साहबको चाहिँ कोही नानीहरू पनि थिएन. अनि उहाँले मलाई जति खर्च लाग्छ दार्जिलिङमा लगेर एडमिसन गरिदिनु, जति खर्च लाग्छ पढ्ने खर्च चाहिँ म नै गर्छु भनेर मलाई क्लास 10 चाहिँ जेफ्री साहबले नै गर्नुभयो.
1: यहाँले 1974 आकाशवाणी खरसाङमा स्वर परीक्षण पास भएर आउनुभएको थियो, यो घटना अलिकति कथा बताउनुहोस् न.
2: मेरो बाबा चाहिँ टिचर हुनुहुन्थ्यो, अनि कालिम्पोङमा चाहिँ उहाँ चाहिँ ट्रेनिङमा जानुभएको थियो. अनि मेरो आमाले चाहिँ 1974 चाहिँ मलाई यहाँनिर ल्याएर अडिसन पास गराउनु भयो आधुनिक गीतमा है.
1: दुर्गा खरेलसँग यहाँ आउनुभएको?
2: होइन होइन, मेरो आमा बाबाले नै ल्याउनु भएको. मलाई आमाले विशेष जस्तो लाग्छ, मलाई बाबा सायद कालिम्पोङमै हुनुहुन्थ्यो होला ट्रेनिङमा. अनि त्यति बेला शेरबहादुर दाजु, फुर्बा दाजु है, हाम्रो प्रताप सिंह लोहार उहाँहरू हुनुहुन्थ्यो, रवि दास सर उहाँलाई पनि सम्झिन चाहन्छु, उहाँहरू हुनुहुन्थ्यो. 1974 चाहिँ मैले आधुनिक गीतमा यहाँ अल इन्डिया रेडियोमा पास गरेँ.

0: अनि त्यसमा एउटा गीत रेकर्डिङ गर्नुभएको थियो डाक्टर जसेन्जन प्यासीको शब्द रचना मानी दुर्गा खरेलको
1: संगीतमा झझल्को।

0: डेजी बराइली भनेपछि एउटा पर्यावाची भएको छ भैँसी लडिएमा
1: है,
0: अनि भैँसी लडिए एमाको जहाँ जहाँ कुरा हुन्छ त्यहाँ डेजी बराइलीको नाम स्वत आउँछ, अनि जब डेजी बराइलीको नाम आउँछ तब भैँसी लडिए एमा आउँछ। यो 1975 सालमा रेकर्ड गरिएको गीत हो। यो गीतको रेकर्डिङ कमल दर्नालले सङ्कलन गरिएको अनि उहाँकै सङ्गीतमा है। यो गीतको अलिकति यसको पृष्ठभूमि कस्तो थियो अनि कसरी यो गीत तपाईँले रेकर्ड गर्यो, यो माथि अलिकति?
1: कालिम्पोङको सेन्ट फिलोमिना स्कुल, उहाँ त्यहाँ स्कुलले चाहिँ उ त्यो गरेको थियो, सबै स्टुडेन्टहरू लगेर एउटा डान्स ड्रामा गरेको थियो, फेरि रामायणकै कथा। त्यो नाटक चाहिँ हाम्रो कमल गुरुङ सरले लेख्नु भएको, अनि सङ्गीतकारहरू हुनुहुन्थ्यो, त्यसको चाहिँ डान्स ड्रामा हो, हाम्रो बद्री दुर्गा खरेल, अनि उहाँहरूले चाहिँ मलाई 14-15 वर्षको थिएँ त्यति बेला चाहिँ काठमाडौँमा यो रेकर्डिङ भएको, अनि लगेर जानुभयो एउटा प्रोग्राम गर्नुको लागि। प्रोग्राम गर्नु लाँदाखेरि चाहिँ अब यसरी गाउँदै जाँदा त्यो नानीले त एउटा स्टेजमा गाउँदा चाहिँ एउटा त्यो नानीले त राम्रो गाउँदो रहेछ भनेर, अनि गोपाल दाईले चाहिँ आएर मलाई यस्तो गरेर हेर्नु भएको याद छ मलाई स्टेजमा। अनि त्यति बेला चाहिँ रत्न रेकर्डिङको रेकर्डिङहरू भइरहेको थियो, अनि दावा त्यो हुँदा चाहिँ मेरो दार्जिलिङबाट आएको बहिनीहरूलाई चाहिँ रेकर्डिङ गराउनै पर्छ यहाँनिर भनेर गोपाल योञ्जन दाईले चाहिँ रत्न रेकर्डिङमा चाहिँ एउटा अब व्यवस्था मिलाइदिनु भयो। अनि चाहिँ एक दिनको घटना भन्छु है, अनि दा गोपाल दाई, नारायण दाईहरू सबैजना आएर, कुमार बस्ने दाजु हुनुहुन्थ्यो, मलाई अहिले त याद आउँदै गयो, हाम्रो उदित नारायण दाई एकदमै फेमस हुनुहुन्थ्यो त्यति बेला सानो है, सबैजना आएर लस्करै वरिपरि बसेको त्यहाँनिर एउटा घरमा हामी बसेको होटेल श्री लज भन्नेमा चाहिँ गोपाल दाईले नै खर्च गरेर राख्नु भएको, उहाँले नै त्यहाँ बसेको खर्च सबै गोपाल योञ्जन दाईले तिर्नुभयो, मेरो दावा ग्याल्मो आन्टी दिदीलाई। अनि लस्करी बसेर गाउनु पर्दा चाहिँ एक एकवटा गीत गाउनु पर्ने, अनि दावा दिदीलाई मैले म त सानो लजाउँथेँ, बोल्दिनँ पनि थिएँ, मलाई त अबोला एकदम भन्ने, अनि एक एकवटा गीत गाउनु पर्दा चाहिँ दिदी म कुन चाहिँ गीत गाउनु भन्दा तिमीले चाहिँ त्यो भैँसी लडे सजिलो छ त्यही गाइदेऊ न भन्नुभयो। अनि त्यो गीत सबैले गाउँदा मैले पनि गाएँ, गाउँदाखेरि चाहिँ गोपाल दाईले लु डेजीले चाहिँ यही यसरी भन्नुभएको थियो, डेजीले चाहिँ यही गीत रेकर्ड गर्ने भनेर चाहिँ उहाँले नै व्यवस्था मिलाइदिनु भयो रत्न रेकर्डिङमा, अनि उहाँले नै अरेन्जमेन्ट गरिदिनु भएर उहाँ आफैले बाँसुरी पनि बजाउनु भएको छ त्यो गीतमा हजुर। अनि मलाई डेजी तिम्रो गीतमा मैले उहाँले बाँसुरी भन्नुभएन मुरली भन्नुभयो, यसरी हातमा बाँसुरी यसरी राखेर स्टुडियोमा मैले तिम्रो गीतमा 25 रुपियाँ भन्नुभयो, 25 रुपियाँको मुरली बजाएको छु भनेर भन्नुभयो है। यो गीत चाहिँ अब हाम्रो कमल दर्नाल दाजुले चाहिँ मलाई सुनादाको एउटा कम्पिटिसनमा 70-71 सायद 72 हुनुपर्छ सिकाउनु भएको थियो, त्यसरी नै रेकर्डिङ भयो है।
0: कस्तो अनुभव थियो जब एउटा गीत रेकर्डिङ भएर तपाईँ चर्चामा हुनुभयो, प्रसिद्धि पाउनु भयो यो गीतले?
1: हजुर, एकदमै प्रशस्ति पाएँ मैले है, म कमल दाजुलाई एकदमै अब उहाँ हुनुहुन्न र पनि उहाँलाई यो गीतले बचाइ नै जिउँदै राखिराख्नु भएको छ, म उहाँ स्वर्गवास भए पनि भन्नु चाहदिनँ है, गीतद्वारा उहाँ बाँचि नै रहनु भएछ नेपालमा।
0: यो गीतले 50 वर्ष पुरा गरिसकेको,
1: पूरा गरिसक्यो हजुर हजुर, यो गीतले चाहिँ मलाई अहिलेसम्म पनि बचाइराखेको छ, मेरो छोरीलाई पनि भन्न चाहन्छु।
0: तपाईँ एउटा कार्यक्रममा जाँदा दार्जिलिङ र नेपालको कलाकारहरूको एउटा कार्यक्रममा नेपालमै जाँदाखेरि
1: हजुर हजुर,
0: जब तपाईँ स्टेजमा आउनुभयो खाली भैँसी लड्यो भन्ने आवाज कथा थियो, यो
1: कहाँ भन्नुभयो? सिटी सुसेली भन्ने एउटा प्रोग्राम भएको थियो उता दार्जिलिङ, नेपालको कलाकारहरू भयो है, त्यसमा हाम्रो भुवन केसी दाईले जागे जागे सारा रात मायालु आउँछ भनेर भुवन केसीले गाउनु भएको थियो, चेक चेक चेक कोट लगाएर आउनु भएको है, त्यो मलाई अलिअलि याद छ, उहाँलाई त अब थाहा छैन, म त सानो, कसले मलाई

0: याद गर्थ्यो त्यति बेला है। अनि गोपाल योञ्जन दा पुरा मान्छे एकाडेमीमा, अन्त म र दावा ग्याल्मो दिदीले मायालुले बाडु लागिन लागिने गाउनु लागि जाँदा चाहिँ भैँसी भैँसी भैँसी भैँसी भनेको पक्का हो। अनि गोपाल दाजु चाहिँ अडियन्ससँग उयो गर्नुहुन्छ, इन्टरेक्ट गर्नुभयो अघि, अन्त प्रतिक्रिया गर्नुभयो। अन्त कर्मयोञ्जन दाजुले चाहिँ भयो भयो छोड्दे छोड्दे अब भयो अहिले भरे बातमा गर्नु भनेर चाहिँ त्यो गीत मैले गाएको थिएँ, भैँसी भैँसी भनेको एकदम एकाडेमी नै पुरै हल्लाइ भएको थियो, पक्का हो।
1: भैँसी लडे माया गीत त हामी अन्तमा सुन्ने नै चाहिँ हाम्रो श्रोताहरूलाई सुन्नुहुन्छ। तर अहिलेलाई भने हामी एउटा गीत डाक्टर जसिन्जन प्यासीको शब्द रचना अनि दुर्गा खरेलको सङ्गीत रचनामा तिम्रै लागि मैले मन मन्दिर बनाइसकेँ यो गीत हामी यहाँको सुन आवाजमा सुन्न चाहन्छौँ।

0: हजुर
1: यो
0: हजुर
1: गीत चाहिँ त्यो भैँसी लडेसँगै रेकर्डिङ भएको, अनि म त अब आव नचाबकै थिएँ, केही जान्दिनँ थिएँ, केही है कमानमा एउटा हुर्केको छोरी, केही थाहा पनि थिएन। अनि त्यति बेला अब यसो भन्थ्यो अरे, मैले हिजो अस्तिमा एकजना साथीसँग कुरा गरेँ, माइकमा त्यो गीतहरू बस्थ्यो, औ डेजी बरालीले त धोका पाएको, मलाई केही थाहै छैन अब त्यो धोका भन्ने है त्यस्तो, डेजी बरालीले त धोका पाएको अरे, धोका पाएर यो गीत गाएको अरे भनेर भन्थ्यो त्यति बेला
0: अखबार।
1: हजुर हजुर, तर मलाई चाहिँ केही छैन, म त इनोसेन्ट अब है, नानी नै त थिएँ।
0: र यो गीत साँच्चै नै अत्यन्त मिठो छ है। दार्जिलिङका अर्का सङ्गीतकार, वरिष्ठ सङ्गीतकार चन्दन लम्जेलसँग विवाह गर्नुभयो, कसरी भेट भयो?
1: हजुर, यो भेट चाहिँ अब यो म्युजिकल है म्युजिककै क्षेत्रमै भेट भयो भनौँ न। त्यही भैँसीले गीत रेकर्डिङ भयो, अनि त्यो गीत अलिक प्रचलित भयो, त्यहाँबाट मैले उहाँहरूले एउटा प्रोग्राममा लाने भयो, त्यसरी नै अब छोटकरीमा भन्दैछु है, त्यसरी नै लाँदा र त्यतिमै म्युजिकले गीतले नै उहाँसँग मेरो भेट भयो। अनि मेरो आमा बाबाले पनि मेरो छोरीको सङ्गीत चाहिँ नहराओस्, मेरो छोरी चाहिँ पछिसम्म नै गाउने होस् भनेर चाहिँ मलाई एउटा सङ्गीतकार, उहाँ चाहिँ एकदमै राम्रो त्यति बेलाको है सङ्गीतकार हुनुहुन्थ्यो, अनि आमा बाउले चाहिँ मलाई एकदमै स्वीकृति दिनुभयो, मैले सल्लाह गरेँ मेरो है अब यस्तो यस्तो भनेर मेरो सम्बन्ध अब एउटा रिलेसन बताउँदाखेरि चाहिँ आमा बाबाले चाहिँ मलाई मेरो छोरीको सङ्गीत चाहिँ नहराओस्।
0: यति साह्रो एक्टिभ हुनुहुन्छ उहाँ, त्यति भनौँ न स्थिर रहनुहुन्न है।
1: हजुर हजुर,
0: त्यस समय उहाँको त्यो अस्थिरता देखेर तपाईँको साथीले पनि एउटा भन्नुभयो, उहाँसँग चाहिँ नसो है कार्यक्रम भनेर
1: भन्नुभएको थियो, भन्नुभएको थियो
0: कता कस्तो छ अलिकति।
1: रेबा रानी सिंह भन्छ, उहाँ पनि अलिअलि गाउनुहुन्थ्यो मसँगै, अनि उहाँले चाहिँ त्यही हो त्यो गीत आदि एउटा स्टेजमा चाहिँ चार भर्स गीतमा दुई भर्स गाएर चाहिँ उहाँले सबै बिटै मारिदिनु भयो, अनि मेरो साथीले चाहिँ छटपट चञ्चल एकदम बेसी है, अहिले पनि त्यस्तै हुनुहुन्छ, यो मान्छे त कस्तो रहेछ है, के भन्छ नलैजाऊ है डेजी, कहाँ कहाँ पुऱ्याइदिएला तिमीलाई चाहिँ पक्कै भनेको थियो भरे, अन्तमा अब उहाँसँग मेरो है भेट भयो।
0: ईश्वरले बनाएको स्वरमा सुर मिलेर एउटा सरगम बन्यो।
1: हजुर हजुर हजुर,
0: सरगम बन्यो, अनि यहाँले त्यो सरगममा थुप्रै सृजनाहरू पनि गर्नुभयो, साङ्गीतिक यात्रालाई अगाडि बढाउनु भयो र आज यहाँसम्म आउनुभयो।
1: हजुर हजुर,
0: यहाँले दुईजनाले मिलेर सृजना गरेको, उहाँले सृजना गर्नुभएको, तपाईँले गाउनुभयो, कुन चाहिँ तपाईँको लागि प्रिय गीत होला उहाँको सृजनामा?
1: एउटा गीत छ है, थुप्रै गीत गाएको छु मैले उहाँको, धेरै गीतहरू मलाई मन परेको छ, यो गीत चाहिँ है पुरन गिरी दाजुको शब्दमा, अनि मेरो श्रीमान है चन्दन लम्जेलको सङ्गीतमा मैले रत्न रेकर्डिङमै रेकर्ड गर्ने एउटा मौका पाएको थिएँ। आँखामा

0: पुनः हामी हाम्रा श्रोताहरूलाई स्वागत जनाउँछौँ र हामी यहाँसँग बात गरिरहेका छौँ है। यहाँले दुर्गा खरेल, गोपाल इन्जेन र कमल दर्नालाई सङ्गीतको गडफादर भनेर मान्नुभएको छ,
1: एउटा
0: कुरा पनि निकाल्नुभएको थियो यहाँले।
1: हजुर हजुर, एकदमै हो नि, मेरो फर्स्ट गुरु नै दुर्गा बद्री दाजु हुनुहुन्छ अघि, अनि कमल दर्नाल दाजुले पनि मलाई धेरै गीतहरू सिकाउनु भयो, उहाँले अरू गीतहरू पनि सिकाउनु भएको थियो मलाई, तर रेकर्डिङ गर्ने चाहिँ मैले यही मात्र मौका पाएँ। अनि कमल दाजुको एउटा गीत छ कि, त्यो आधुनिक गीत हो, त्यो गीत चाहिँ मैले मेरो श्रीमान चन्दन लम्जीले नै एरेन्जमेन्ट गर्नुभएको छ, तर त्यो पुरा एरेन्जमेन्ट भइसकेको छैन, अनि अजनिश भाइकोमा म्युजिक चाहिँ रेकर्डिङ भएको छ, तर यो गीत चाहिँ अब म भविष्यमा अघि रेकर्ड गर्ने मेरो एकदम इच्छा छ कमल दाजुको। अनि गोपाल योञ्जन दाईले, उहाँले नै यो मौका दिलाइदिनु भयो मलाई रत्न रेकर्डिङमा, र मेरो है यत्रो मलाई सबैले चिन्ने भयो, मैले त्यो गीत मेरो प्रचलित भयो, मैले नेपाल जानु नपाएको भए, यदि मैले त्यो रेकर्डिङ गर्नु नपाएको भए मेरो मलाई कसैले चिन्ने जाने थिएन। म उहाँहरूलाई चाहिँ एकदमै आन्तरिक हृदयबाटै श्रद्धा गर्छु है।
0: आज धेरै दिन बाद तपाईँ आकाशवाणी खरसाङमा आउनु भएको छ।
1: हजुर,
0: सधैँ तपाईँ गायिकाको रूपमा आउनुहुन्थ्यो, आज एकजना हामीले यहाँलाई अन्तर्वार्ताकारको रूपमा यहाँ बोलाएको छौँ, यहाँको अन्तर्वार्ता लिने, यहाँसँग बातचित गर्नको निम्ति कस्तो अनुभूति भइरहेको छ आज?
1: एकदमै एकदमै खुसी छु। म स्टुडियोको बाहिर अघि फर्स्टमा आउँदाखेरि मलाई आँसु पनि आयो है। तपाईँलाई चाहिँ यति धन्यवाद दिन्छु, तपाईँले यस्तो मौका दिनुभयो, आजदेखि झन् अझै इन्करेज भयो। मैले गाउनु पर्ने, गाउँदै नै छु, तर म अहिले एउटा यो अब अलिकति भनिहालौँ, मेरो डिपार्टमेन्ट यो आइसिडिएस भन्छ है, आँगनबाडीलाई हेर्ने अब मेरो ड्युटी छ, एकदमै साह्रो अहिले अनलाइनको काम अघि, अनि मलाई ड्युटीले छोपिरहेको हुन्छ, र मैले त्यति सङ्गीतमा गर्दैछु, जहीँ प्रोग्राम जान्छु म गाउँछु, तर फुल टाइम दिनु सकेको छुइनँ अघि जस्तो लाग्छ। अब यो एक महिना मात्रै छ मेरो रिटायरमेन्ट, यो अप्रेलभरि मात्रै, त्यहाँबाट मेदेखि उता अप्रेल पछि चाहिँ म एकदमै प्र्याक्टिस गरेर मलाई धेरै गीतहरू गाउने इच्छा छ, अनि अल इन्डिया रेडियोलाई चाहिँ म त्यति अब आभारी छु अघि। मैले 74 अडिसन पास गरेँ, त्यहाँबाट मैले कन्टिन्यू यहाँ यही अडिटोरियममा भनौँ केमा भनौँ, यहीँनिर मैले यही स्टुडियोमा यही स्टुडियोमा मैले गीतहरू धेरै गीतहरू रेकर्ड गर्ने मौका पाएँ, गाउन पाएँ, तर आज मलाई यसरी तपाईँले अन्तर्वार्तामा बोलाउनु भयो अघि यही अल इन्डिया रेडियोमा, त्यसको लागि चाहिँ एकदमै आभारी छु, खुसी लागिरहेछ मलाई।
0: यहाँले चन्दन लम्जेल जस्तो सङ्गीतकार तपाईँको श्रीमानको रूपमा, पतिको रूपमा पाउनुभयो, उहाँको तपाईँको जीवनमा आइसकेपछि तपाईँको जीवनमा कस्तो खालको परिवर्तन आयो, यो साङ्गीतिक यात्रामा कस्तो परिवर्तन आयो?
1: सँगै प्रोग्रामतिर हिँड्छौँ अघि, अनि कोही बेला यस्तो हुन्छ कि कुनै कुनै ठाउँमा गीत गाउनु जानुपर्छ, त्यो बसेर प्र्याक्टिस गर्ने त्यति मौका पनि हुँदैन, अनि मेरोमा घरमा एउटा सानो हर्मनी छ यत्रो बढी है कि, एकदमै सानो, मलाई एकदमै मन परेर चाहिँ मैले किनेको थिएँ सिलगढीमा, त्यो मैले त्यो चुल्हामा काम गर्दै भए पनि उहाँले त्यसो पनि गरिदिनु भएको छ एकपल्ट, त्यो छेउमा लिएर लु डेजी यहीँनिर गीत गाऊ भनेर मलाई उहाँले है त्यति सहयोग गर्नुभएको छ, प्र्याक्टिसहरू गराउनुहुन्छ, अनि उहाँले मलाई त्यही भन्नुहुन्छ, तिमी बरु भात नपकाऊ खाना नपकाऊ तिमी गीत गाउ चाहिँ भन्नुहुन्छ है। तर अब घरको आमा म, अहिले मेरो नातिनी पनि छ 9 वर्षको छोराको, नातिनीलाई पनि हेर्नुपर्ने हुन्छ, समाज संस्था अघि मेरो ड्युटी अलिक कडाइ छ, अहिलेको सबैको ड्युटी नै कडाइ छ, अनलाइन कामहरू, त्यसले गर्दा चाहिँ म अब के भन्नु अघि त्यति उयो गर्नु सकेको छुइनँ, र पनि मलाई साथ दिनुहुन्छ, तिमी सबै छोडेर पनि गीत गाऊ, प्र्याक्टिस गर, रियाज

0: जान्छौँ अघि, अनि कोही बेला नानी बोकेर, मैले मेरो छोरालाई त्यो लुगाहरू बोकेर ब्यागमा थाङ्नाहरू बोकेर, उसको सेरोलेक्स बोकेर पनि, छोरालाई छोरीलाई सँगै लगेर पनि प्रोग्रामहरू गर्नु, रेकर्डिङहरू गएको छौँ। अनि कोही बेला कसैको घरमा राखेर, मैले चन्दन दाजु, मैले नानीलाई दाजु नै भन्छु त अहिलेसम्म, नानीलाई आज कहाँ सुताउनु, ऊ फलनाको घरमा एकछिन सुताइराख न भनेर पनि प्रोग्रामतिर गएको छौँ। तर सङ्गीतलाई चाहिँ हामीले एकदमै छोडेनौँ, नानीहरूलाई अँगाल्दै भए पनि।
1: यहाँका नानीहरूले पनि सँगसँगै सङ्गीत गर्छन् आजकल?
0: हजुर हजुर हजुर
1: है
0: हजुर।
1: कहाँ कहाँ कस्तो कस्तो खालको सङ्गीत गरिरहेका छन्?
0: मेरो छोरा चाहिँ गिटारिस्ट हो, गिटार बजाउँछ, अनमोल लोमजेल, अनमोल लोमजेल। अनि छोरीलाई पनि शान्तिनिकेतन पढायौँ, उसलाई हामीले म्युजिक पनि सिक्नु लगायौँ त्यहाँनिर। अनि उसले पनि सिलगढीमा एउटा म्युजिकको स्कुल नानीहरूलाई लिएर, मेरो छोरी विमोचनाले पनि एउटा भोकल क्लासहरू चाहिँ गराउँदैछ।
1: अब हामी यस समय एउटा गीत सुन्छौँ यहाँको, कुन चाहिँ गीत सुनाउनुहुन्छ? कि प्रीतिको अन्जान जस्तै छ, नर्देन रुम्बा।
0: मैले यो गीत चाहिँ उता नेपालमा पलेटीमा पनि गाएको थिएँ अघि, एकदम राम्रो गीत।

0: यहाँको ले विभिन्न पुरस्कारहरू पाउनुभयो, जस्तो एउटा सम्माननीय पुरस्कार अगमसिंह गिरी पुरस्कार है, त्यसै गरी नेपालबाट वनिता प्रकाशन सम्मानहरू है, सरगम सङ्गीतालयबाट पनि के थुप्रै यस्ता पुरस्कारहरू पाउनुभयो। जीवनमा यी पुरस्कारहरूले तपाईँलाई कतिको प्रभाव पार्यो, यी सम्मानहरूले कतिको प्रभाव पार्यो?
1: अब एकदमै प्रभाव पारेको छ कि यो सम्मानहरू पारे चाहिँ त्यही हो, सङ्गीतलाई साङ्गीतिक क्षेत्रमा चाहिँ अझै मैले के गर्नुपर्ने रहेछ, मैले गाउनुपर्छ, यो मेरो कन्टिन्युएसन राख्नुपर्छ, श्रोताहरूलाई मैले धेरै राम्रो राम्रो नयाँ नयाँ गीतहरू दिनुपर्छ भन्ने प्रेरणा चाहिँ मलाई आज अल इन्डिया रेडियोमा आएर पनि मलाई अझै त्यस्तो फिल भइरहेको छ। हजुर,
0: यहाँको एउटा दावा ग्याल्मोसँग गायिका है, यहाँहरू दुईजनाले एउटा गीत पनि गर्नुभयो सँगै है, एउटा ब्यान्डिङ छ, दुईजना एउटा सम्बन्धमा बात दिनुभएको छ क्या, यो पछाडिको कुरा कस्तो छ अलिकति बताइदिनुहोस् न, दावा ग्याल्मोसँग किन त्यस्तो घनिष्ठ सम्बन्ध बस्नु गयो?
1: त्यही कुरा आउँछ, त्यो जुन चाहिँ रेकर्डिङ गर्नु गएको थिएँ म काठमाडौँमा, रेकर्डिङ गर्नु गएको होइन, प्रोग्राम गर्नु जाँदा दुर्गा दाजु बद्री दाजुले लानुहुँदा चाहिँ म त सानो, दिदीलाई पनि लानुभएको थियो, अनि दिदी र मलाई एउटै होटेलमा राखिदिनु भयो, अनि उहाँसँग मेरो घनिष्ठता बढ्दै गयो, अनि दिदीले चाहिँ यति साह्रो मेरो दिदी कि उहाँ दावा ग्याल्मो दिदीलाई चाहिँ म चाहिँ भन्छु, अस्ति मैले नेपालमा पनि इन्टरभ्यूमा यसरी भनेको थिएँ, जति पनि गायिकाहरू छौँ हामी, उहाँलाई दावा ग्याल्मो दिदीलाई चाहिँ देवी मानेर गायिकाहरूले चाहिँ धुप चढाए पूजा गरे भने हुन्छ भन्छु म चाहिँ। यति शील स्वभावको दिदी, कोही सबैलाई सम्मान दृष्टि है, एकदमै राम्रो, अनि मलाई पनि एकदमै माया गर्नुहुन्छ, मैले गाएको पनि दिदीले मेरो गायन पनि प्रशंसा गर्नुहुन्छ, मन पराउनुहुन्छ, अहिलेसम्म पनि मेरो एकदमै सम्बन्ध छ, सानो सानो कुरा पनि दिदीसँग भन्छु, अब आजको कुरा पनि मैले भन्न पाएको छुइनँ, भरे बेलुका गएर म दिदीसँग बात मार्छु है,
0: एकदमै
1: साझा हुन्छ, एकदमै हुन्छ।
0: तपाईँ एउटा जोडी गीत गाउनु थियो, अलिकति सम्झना छ त्यो गीत, दुईजनाले गाउनु भएको थियो नि दावा ग्याल्मोसँग,
1: त्यो गीत चाहिँ हाम्रो आदरणीय दिदी शान्ति ठटालको सङ्गीतमा, अनि उहाँकै भाउजू शशी ठटालको शब्दमा है, यो गीत पनि 1975 रेडियो नेपालमा मैले फर्स्ट रेकर्डिङ गरेको, भैँसीलहरी भन्दा पनि पहिला चाहिँ मैले यो, तर यो चाहिँ डिस्क चाहिँ भएन, पछि गएर चाहिँ आदरणीय दिदी अरुणा लामा र शान्ति दिदीले हिन्दुस्तान रेकर्डिङमा चाहिँ डिस्क गर्नुभएछ यो गीतलाई, तर त्योभन्दा अगाडि नै यस्तो छ।

त्यहाँबाट मौका पाएँ भने गीत गाउने, अनि दिदीलाई शान्ति दिदीलाई केही पर्मिसनै नमागे, केही पनि नभनिकन म र दावा ग्यारमा दिदीले नेपालमा गायौँ। उता एक महिना जस्तो बस्नु पर्यो, मैले अघि भने त्यो बसेको खर्चहरू सबै गोपाल योञ्जन दाजुले दिनुभएको थियो। त्यति बेलै बस्दा बस्दै यो भैँसी लडीहरू सबै रेकर्डिङ भयो। दार्जिलिङमा आउँदा चाहिँ आमा यो गीत त बाडुली लाग्यो नि लाग्यो नि, यति प्रचलित, म त सानै थिएँ, सब प्लेले जिस्काउने बाडुली लाग्यो नि भनेर है। अन्त त्यो गीत चाहिँ म रेडियो नेपालमा फर्स्ट पसेर फर्स्ट रेकर्डिङ भएको, अनि त्यति बेला ट्र्याक सिस्टम थिएन, एकैचोटि रेकर्डिङ गर्नुपर्ने प्रोग्रामहरू जस्तै, लास्टमा बिग्रियो भने फेरि सुरुदेखि गर्नुपर्ने,

0: हामी समय भइसकेको र कार्यक्रम समापन गर्ने मलाई निर्देश भइरहेको छ र हामी कार्यक्रम सम्पन्न गर्छौँ। यहाँसँग थुप्रै मनका कुराहरू गर्नु थियो किनभने हामी एउटा समय सीमाभित्र बाँधेर काम गर्नुपर्ने भएकोले र यहाँका थुप्रै कुराहरू आउँदो दिनमा हामी मनका कुरामा राख अवश्य राख्नेछौँ, मनका कुराहरू यहाँका बुझ्नेछौँ र पुनः हामी यहाँलाई स्टुडियोमा निम्ताउनेछौँ। र अब जाँदा जाँदै यहाँले हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: श्रोताहरूलाई त्यही भन्न चाहन्छु है, तपाईँहरूले हामीलाई सधैँ तपाईँहरू नै हाम्रो देउता हुनुहुन्छ होइन, श्रोता अडियन्सलाई नै भन्छौँ हामी, एकदमै तपाईँहरू देउता हुनुहुन्छ, हामीलाई माया दिनुहोस्, हामीलाई गीतहरू सुनिदिनुहोस्, मन पराइदिनुहोस्, सबै कलाकारको त्यही हुन्छ चाहना है, हामीलाई एकदमै तपाईँहरूको नै आवश्यक पर्छ, हामीलाई सहयोग चाहिन्छ, त्यही भन्न चाहन्छु, सुनिदिनुहोस्, माया दिनुहोस्, मन पराइदिनुहोस् हामीलाई कलाकारहरूलाई।
0: हामी यहाँलाई यसरी आकाशवाणीमा आउनुभयो, हाम्रो यो पोडकास्टमा यहाँले सहभागिता दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ। र यहाँको साङ्गीतिक यात्रा अझै निरन्तर रूपमा अगि बढोस् भन्ने हामी कामनासँगै आजको यो पोडकास्टबाट म उमेश कार्की डोरीलाई पनि बिदा भन्दै यहाँलाई बिदा दिन्छौँ र म पनि हाम्रा श्रोताहरूबाट बिदा चाहन्छु। तर जाँदा जाँदै यहाँको एउटा गीत, जुन चाहिँ चर्चित गीत भैँसी लडे माया, हामी यहाँ सुन्नेछौँ।

नमस्कार। आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता, सधैँ झैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। ताब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

अब भने यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौँ केही फिल्मी गीतहरू। त सुन्नुहोस् फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

कार्यक्रम जय जवानमा यहाँहरूलाई स्वागत जनाउँदै कार्यक्रमको यो पहिलो प्रस्तुति यहाँहरू समक्ष दिएर आएका छौँ फिल्म अखियो की गुस्ताकियाबाट। गायक कलाकार जुबिन न्युटियल, शब्दरचना कौशल किशोर अनि सङ्गीत कुमार गौरव सिंह। त स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो कोशीलीलाई।

यो गीत यहाँहरूले सुन्नुभयो फिल्म बागी फोरबाट। शब्द रचना संगीतकार अनि गायक कलाकार हुनुहुन्थ्यो जस बियर। र कार्यक्रमको यो अघिल्लो साङ्गीतिक कोशीले यहाँहरूलाई फिल्म दे दे प्यार दे, गायक कलाकार आदित्य र पायल देव, शब्द रचना कुमार अनि सङ्गीत रचना गायक कलाकार स्वयंको। त स्वीकार्नुहोस् श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुतिलाई।

फौजी श्रद्धाहरूको निम्ति नै समर्पित आजको यस कार्यक्रममा अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई स्वीकार्नुहोस्। सुन्ने निगम र रुकुमार राठौरको युगल स्वरमा बोर्डर टूबाट शब्दरचना जावेद अख्तरको रहेको छ भने संगीत अनु मल्लिकको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ स्वर्ण निगमको स्वरमा। शब्द मनोज मन्टासिरको अनि सङ्गीत रहेको छ मिथुनको फिल्म बोर्डर टु। र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको यस कार्यक्रमबाट। फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटालीका राष्ट्रपति सर्जियो मट्टारेलासँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। यस वार्ताको मुख्य उद्देश्य क्षेत्रमा दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु हो। बैठकमा व्यापार, लगानी, प्रविधि, रक्षा, स्वच्छ ऊर्जा तथा रणनैतिक साझेदारीमा सहकार्य बढाउने विषयमा विशेष जोड दिइयो। दुवै नेताले आपसी हितसँग सम्बन्धी क्षेत्रीय र वैश्विक घटनाक्रमबारे पनि छलफल गर्नुभयो। यो वार्ताले भारत र इटली बीच बढ्दो रणनैतिक साझेदारीलाई प्रतिबिम्बित गर्दछ, जसमा आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तारमा विशेष महत्व दिइएको छ। मोदीले भारत र युरोप बीचको सम्बन्धलाई अझ मजबुत बनाउन इटलीले दिएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले उदयमान प्रविधि उत्पादन तथा दिगो विकासका क्षेत्रमा आपसी सहकार्यको महत्वलाई जोड दिनुभयो। दुवै नेताले वैश्विक चुनौती तथा सुरक्षा सम्बन्धी मुद्दामा सहकार्य बढाउने साथै आफ्ना कूटनैतिक र आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाको रक्षा अधिग्रहण कार्यक्रम प्रशासनका मन्त्री ली जोङचुलसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा श्री राजनाथ सिंहले बैठकका क्रममा दुवै पक्ष संयुक्त विकास, संयुक्त उत्पादन तथा संयुक्त निर्यातका अवसर सृजना गर्न आपसी प्रयासको सदुपयोग गर्ने विषयमा सहमत भएको बताउनुभयो। उहाँले दुवै देशका नवप्रवर्धन इकोसिस्टमलाई आपसमा जोड्ने महत्वाकांक्षी काइन्ड एक्स पहलको क्षमताको पूर्ण उपयोग गर्न रोडम्याप बारे पनि छलफल गरिएको जानकारी दिनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भाजपा सरकारको सर्वोच्च प्राथमिकता उत्तर बंगालको सर्वाङ्गीण विकास रहेको बताउनु भएको छ। उहाँले विकास परियोजनाहरूको समीक्षा तथा सरकारी योजनाहरूको प्रभावको अनुगमन गर्न प्रत्येक महिना एकपटक उत्तर बंगाल भ्रमण गर्ने जानकारी दिनुभयो। उहाँले उत्तर बंगाल विकास मन्त्रीले उत्तर बंगाल सचिवालय उत्तरकन्या सिलगढ़ीमा बिहान 9 बजेदेखि 11 बजेसम्म जनता दरबार आयोजना गर्ने बताउनुभयो। उहाँले जनता दरबारपछि बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म अधिकारीहरूसँग प्रशासनिक समीक्षा बैठक हुने तथा त्यसपछि सोही दिन दिउँसो 2 बजेदेखि 4 बजेसम्म विकास मन्त्रीले क्षेत्रका सबै सांसद तथा विधायकहरूसँग विकास कार्यलाई तीव्रता दिन समीक्षा बैठक गर्ने जानकारी दिनुभयो। मुख्यमन्त्री बनेपछि श्री शुभेन्दु अधिकारी आज उत्तर बंगालको आफ्नो पहिलो एक दिने भ्रमणमा सिलगढ़ी आइपुग्नु भएको हो। बागडोगरा विमानस्थलमा उत्तर बंगालका विकास, खेल तथा युवा मन्त्री श्री निशित प्रमाणिकले उहाँको भव्य स्वागत गर्नुभयो। मुख्यमन्त्रीले सिलगढ़ी स्थित भाजपा कार्यालयमा उत्तर बंगालका भाजपा पदाधिकारी, पार्टी सांसद तथा विधायकहरूलाई सम्बोधन गर्नुभयो, जहाँ उहाँलाई भव्य स्वागत गरिएको थियो। विश्व मौरी दिवसको अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह शेरशाहले मौरी संरक्षणको आवश्यकतामा जोड दिँदै यिनीहरूलाई पारिस्थितिक प्रणालीका मौन योद्धा बताउनुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा श्री शेरशाहले मौरीले बिरुवाहरूको परागण, जैविक विविधताको संरक्षण तथा खाद्य श्रृङ्खला कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ई फार्मेसीको विरोधमा आज औषधि विक्रेताहरूले आह्वान गरेको राष्ट्रव्यापी बन्दको प्रभाव हिमाचल प्रदेशको सोलन जिल्लामा पनि महसुस गरिएको छ। सोलन जिल्लाका सबै 1500 औषधि दोकानहरू आज पूर्ण रूपमा बन्द रह्यो। औषधि व्यवसायीहरूले सरकारसँग औषधिको अनलाइन बिक्रीमा प्रतिबन्ध लगाउन माग गरेका छन्। यस विरोधका क्रममा केमिस्ट संगठनले पनि उपायुक्त मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। संस्कृति मन्त्रालयले वन्दे मातरम फ्रेम्स राष्ट्रिय चलचित्र निर्माण प्रतियोगिताका लागि प्रविष्ट बुझाउने अन्तिम मिति 7 मईबाट बढाएर 31 मई पुर्याएको छ। यस प्रतियोगिताको उद्देश्य राष्ट्रको साझा सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्नुका साथै ती आदर्शहरूसँग नयाँ सम्बन्ध स्थापित गर्नु हो। यो प्रतियोगिताले चलचित्र निर्माता, सर्जक तथा नागरिकहरूलाई समकालीन माध्यम मार्फत वन्दे मातरमको भावनालाई नयाँ ढङ्गले प्रस्तुत गर्न प्रोत्साहित गर्दछ। गुजरातको कच्छ सीमावर्ती जिल्लालाई राजस्थान तथा राष्ट्रिय राजधानी दिल्लीसँग जोड्ने नयाँ रेल सेवा चाँडै सुरु हुने भएको छ। पश्चिम रेलवेले नयाँ रेल सेवा सञ्चालनको लागि तयारी पूरा गरेको छ। रेल मन्त्री अश्विनी वैष्णवले यस शुक्रबार रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्नुहुनेछ। पश्चिम रेलवेका आधिकारिक स्रोत अनुसार रेल बिहान 11 बजे भुजबाट प्रस्थान गरी राजस्थानको जालोर, भिडली र पाली हुँदै अर्को दिन लगभग सोही समयमा दिल्ली पुग्नेछ। यो सेवा सुरु भएपछि हाल
सञ्चालनमा रहेका भुजबरेली तथा भुजदिल्ली सराई रोहिल्ला रेलहरूमा यात्रीहरूको चाप कम हुने अपेक्षा गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

फिल्म 1942 लभ स्टोरीबाट यहाँहरूले सुन्दै हुनुहुन्थ्यो कुमार सानु र कविता कृष्णमूर्तिको युगल स्वरमा यो गीत। तब प्रस्तुत छ गाउँले सभा।

0: नमस्कार। अब यसरी भेटघाट भएपछि हामी सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ, आज पनि केही कुराकानी त गर्नै पर्छ,
1: गर्नै पर्यो।
0: तर आज चाहिँ हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ न।
1: हुन्छ हुन्छ
2: हुन्छ हुन्छ सुनौँ।

0: 可以。
1: 아하뭐라라마이도봐요안한다아요아버비스람파니봐요
2: 원
1: 히원히순유아버지아자코구라카니포수루가누버살어비르다주사일리바리아이
3: 아주아주
2: 아니사일리바리
3: 아주
2: 아자세키소드네비차르거다이오눈자
3: 아자세니다주마일레요마노토스카리차니준
2: 아주
3: 데이비사이마소둥키바네라아이코추사바마
2: हजुर सारै राम्रो विचार गर्नुभएछ किनभने हेर्नुस् न अब पहिले पहिले पशुहरुको मात्रै तस्करी हुन्छ भनेको सुनेको
3: हुन्छ
2: तर हिजआज मानव तस्करी पनि बढ्दो समस्या बनिराखेको छ नि त
3: एकदमै गम्भीर समस्या बनेको छ त्यही भएर चाहिँ आजको सभामा चर्चा गरौं कि भनेर नि दाजु
2: हजुर हजुर अब मानव तस्करी संसारकै सबैभन्दा गम्भीर र संगठित अपराधहरू मध्ये एउटा मान्न सक्छौं
3: अहिले
2: हिजआज
1: हो ठीक हो
2: अनि मानिसलाई किनबेच गर्नु जबरजस्ती काम लगाउनु यौन शोषण गराउनु अङ्ग झिकेर बेच्नु वा विभिन्न प्रकारको शोषण गर्नु चाहिँ मानव तस्करी हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो
3: बुझ्नुभयो
2: त अनि यस अपराधमा मानिसलाई वस्तु जस्तै किनबेच गरिन्छ जसले मानव अधिकारको चाहिँ ठाडो उल्लङ्घन हुन्छ बुझ्नुभयो
1: अनि अब मानव तस्करी भन्नाले चाहिँ कुनै व्यक्तिलाई छलकपट डर हिंसा कुनै पनि अब प्रलोभन दबाव वा अपहरणद्वारा नियन्त्रणमा लिएर शोषणको लागि प्रयोग गर्नु चाहिँ भनेर बुझ्नु पर्यो अब प्राय प्राय यो मानव तस्कर गर्नेहरूले नि प्राय यो गरिब अशिक्षित बेरोजगार महिला तथा बालबालिकालाई चाहिँ यसले लक्ष्य बनाउँछ किनभने उहाँहरू चाहिँ एकदमै कमजोर हो

0: है हाम्रो कुरामा लागिहाल्छ भनेर सोच्छन् नि त. अनि आजको समयमा चाहिँ मानव तस्करी चाहिँ देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिएको देखिन्छ.
1: धेरै हामी यस्तो खबरहरू है
0: हो नि
1: सुन्न पाउँछौ नि चुल्के भाइ.
0: हो त, अब प्राय प्राय मानिसहरूलाई चाहिँ राम्रो रोजगारी अब उच्च तलब दिन्छ, यहाँ काम पाउँछ, यस्तो हुन्छ, या त विदेश भ्रमणमा लगिन्छ, या अब तिम्रो राम्रो एउटा केटा हेरेर बिहा गरिन्छ, यस्तो यस्तो कतिवटा कुराहरू शिक्षाको बहाना, यो बहानाहरू देखाएर प्रलोभन देखाएर चाहिँ फसाइने गरिन्छ.
2: अहिले घरि त गाउँ घरमा यस्तो धेरै घटना हुन्छ नि दाजु.
0: हो नि हो नि हो नि.
2: त्यस्तै प्रकारले नि दाजु, यो मानव तस्करी चाहिँ के कारणले गरिन्छ?
1: धेरैवटा कारण छ नि साइली भरि. अब पहिलो भन्नुपर्दाखेरि चाहिँ यौन शोषणको लागि के महिला तथा बालिकालाई देह व्यापारमा जबरजस्ती लगाइन्छ, अनि यो मानव तस्करीको सबैभन्दा ठुलो रूप पनि मान्न सक्छौँ. धेरै जसो चाहिँ यौन शोषणको लागि नै मानव तस्करी गरिन्छ. त्यसरी नै अर्को छ जबरजस्ती श्रम तिर लगाउनु के मानिसलाई कारखाना, होटल, घर, खानी, निर्माण क्षेत्र आदिमा कम वा बिना तलबमा काम गराइन्छ. अनि जबरजस्ती श्रमको निम्ति पनि मानव तस्करी चाहिँ गरिन्छ.
0: हो, अनि यहाँ बिरेदाजुले भन्नुभयो श्रम है, बाल श्रममा चाहिँ बाल बालिकाहरूलाई अब काम गराउनुको निम्ति है मजदुरी गराउनुको निम्ति भिख माग्ने कामहरू पनि गराउँछ नि, सुन्नु भएको होला है. अब समाचारहरूमा पनि दिन्छ नि त अचेल त होइन. अनि घरेलु काम गराउनुको निम्ति या त अपराध गराउनुको निम्ति चाहिँ प्रयोग गरिन्छ. अनि अङ्ग व्यापार त्यसको निम्ति पनि मानव तस्करी गरिन्छ. जस्तै अब अलिकति गरिब मानिसहरूलाई लोभ देखाएर हुन्छ या जबरजस्ती शरीरको अङ्ग निकालेर बेच्ने गरिन्छ है, अङ्ग व्यापारको निम्ति पनि यो मानव तस्करी गरिन्छ. अब जबरजस्ती विवाह पनि गराएको हामी देख्छौँ, विशेष गरी बाल बालिकाहरूलाई पैसाको निम्ति भयो बेचेर विवाह गराइन्छ, त्यस्तोहरू पनि हामी सुन्दैछौँ. अब अवैध कामहरू पनि त्यसको निम्ति पनि प्रयोग गरिन्छ क्या. अब कतिपय मानिसहरूले चाहिँ यो लागु औषध ओसार पसार गर्नको निम्ति, चोरी गर्नको निम्ति, या त अन्य अपराधमा चाहिँ संलग्न गराउनुको निम्ति चाहिँ यो मानव तस्करी गराएर चाहिँ उहाँहरूलाई यो कामहरू चाहिँ गराइन्छ.
2: ए हजुर दाजु, यस्तै प्रकारले यो मानव तस्करी जुन छ नि यसका कारणहरू के छन् दाजु?
1: यसको कारणहरू थुप्रै थुप्रै छ साइली बरी.
2: हजुर,
1: अब कतिवटा त यहाँ चुल्ठे भाइले अलिअलि बताइदिनु भएको थियो अघि है, अब यसलाई विस्तारसँग तपाईँलाई बताउँछु है. पहिलो कारण चाहिँ हो गरिबी. गरिब परिवारका सदस्यहरू पैसाको लोभमा सजिलै फसिन्छ, अनि यसरी फसिएपछि उनीहरू मानव तस्करहरूको जालमा फसिहाल्छ. त्यसरी नै बेरोजगारी पनि एउटा समस्या हुन सक्छ है. रोजगार नपाउँदा मानिसहरू विदेश वा सहर जान बाध्य हुन्छन् र तस्करको जालमा चाहिँ पर्छन् है फेरि बढी. त्यसरी नै अशिक्षाको कारणले पनि तस्करको जालमा फस्छन्, शिक्षाको कमीले सही गलत छुट्याउन कठिन हुन्छ, अनि त्यसले गर्दाखेरि उनीहरू तस्कर हुन सक्छन्. अर्को छ चेतनाको कमी, बुझ्नुभयो त. मानिसहरूलाई तस्करीको जोखिमबारे जानकारी नहुँदा धोका खान्छन्, अनि यसो भएमा चाहिँ मानव तस्कर हुन्छ. हजुर हजुर. अनि अर्को छ लिङ्गभेद, महिला तथा बालिकालाई कमजोर ठान्ने जुन सोच छ हाम्रो समाजको जुन सोच छ है, यसले चाहिँ ठुलो जोखिम हुन्छ क्या मानव तस्करहरूको जालमा पर्ने.
0: अनि त्यसरी नै साइली बुहारी, यो घरको तनाव या त घरमा जुन चाहिँ हिंसा हुन्छ त्यसको भाग्ने क्रममा, अब घरमा झै झगडा भयो, के भयो, कसो भयो भनेदेखिको घरमा हिंसाहरू भइरहेछ भनेदेखिको चाहिँ त्योबाट निस्किनु खोज्दाखेरि चाहिँ धेरै जस्तो बालबालिकाहरू भयो, धेरै जस्तो किशोरीहरू भयो, उनीहरू चाहिँ तस्करको फन्दामा पर्छन्. उहाँहरूको राम्रो कुरामा, मिठो कुरामा त्यो जालमा फसाउँछन् क्या तस्करहरूले. यो पनि एउटा कारण हुन्छ. अनि अब हाम्रो सीमाहरू जति पनि छ, देशको सीमा सिमाना क्षेत्रहरू छ, त्यो खुला सिमानाहरू जति पनि छ नि, त्यो सिमानाहरूबाट चाहिँ यो तस्करी गर्न चाहिँ सजिलो हुन्छ नि त. खुल्ला सीमा क्षेत्र छ होइन, त्यो भएर पनि सजिलो हुन्छ तस्करहरूको निम्ति.

0: यसमा तस्करहरूको जालमा फस्ने
1: सम्भावना
0: हुन्छ।
2: फसिन्छ सामाजिक सञ्जाल अहिले अत्याधिक बढेर गएको छ नि त दाजु।
0: हो नि, अब प्राय प्राय तस्करहरूले चाहिँ राम्रो जागिरको, राम्रो कामको झुटो आश्वासन दिन्छ, विदेश पठाइदिन्छु भन्ने बहाना हुन्छ, विवाहको प्रस्ताव त्यहीबाट गर्दै गरेको हुन्छ, होइन?
1: अब कारणले चाहिँ तस्करमा फस्छन्
0: फस्छन् नि। अब कतिलाई त फिल्म खेलाउँछु, मोडलिङ गराउँछु भन्ने पनि मैले सुनेको थिएँ, त्यस्तो द्वारा पनि फसाएर लगेकोहरू अब हामीले दिनहुँ यस्तो अब घटनाहरू सुनिरहेको छौँ नि त। को हरायो, के हरायो, कस्तो भएछ, सम्पर्कविहीन भएछ, यस्तो भएछ, यो ठाउँमा लगेछ त्यहाँदेखि भेटिँदैन, त्यस्तो धेरैवटा कुराहरू सुनेको छु। अनि हामीले यो मानव तस्करहरूबाट चाहिँ अब यसरी चाहिँ हामी जोगिनु चाहिँ आवश्यक छ।
1: हजुर, त्यो सँगसँगै अर्को कुरा के थप्छु भने नि जुल्ठे भाइ, मैले जाने जति मैले बुझे जति कुरा चाहिँ के भन्दाखेरि, पहिले चाहिँ जो तस्करहरू हुन्छ है उनीहरूले चाहिँ मानिसको विश्वास जित्न खोज्छ क्या।
2: ए हजुर।
1: त्यसपछि उनीहरूलाई अर्को ठाउँमा लगेर सम्पर्कविहीन बनाउँछन्। यस्तो छ हौ साइली बुहारी, यो मानव तस्करीको प्रक्रियाहरू चाहिँ बुझ्नुभयो?
2: ए हजुर दाजु, हजुर।
1: अनि आज तपाईँले जुन यो मानव तस्करी सम्बन्धी कुराहरू सोध्नु हुँदैछ, हामीले पनि जाने जति कुराहरू बताउँदैछौँ, तपाईँको सोध्नुपर्ने कुराहरू अझै होला।
2: छ नि दाजु, अझै छ मेरो कुराहरू।
1: तर त्योभन्दा अगाडि चाहिँ एकछिन विश्राम गरेर अर्को गीत सुनौ कि भन्ने पनि लागिराखेको छ।
2: सुनौ न दाजु, सुनौ एउटा गीत सुनौ।
0: हुन्छ, सुनौ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। अलिकति अब यो कतिपय कुराहरू गर्दै थियौँ, त्योबाट विश्राम पनि लियौँ।
1: हो नि हो नि,
2: साह्रै मिठो गीत सुनाउनु भयो विले दाजुले है। अब गीतपछि यो जुन हामीले मानव तस्करीको कुरा गर्दै थियौँ नि दाजु,
1: हजुर,
2: त्यो तस्करीमा है विभिन्न सञ्चार माध्यमद्वारा हामीले सुन्ने गरेको कुराहरू यहाँले गर्नुभयो,
1: हजुर,
2: त्यस्तै प्रकारले यो जुन मानव तस्करी भइरहेको छ यो मानव तस्करीको प्रभावहरूको विषयमा पनि अलिकति बताइदिनुहोस् न।
1: चुल्ठे भाइ मनै थालेँ ल यो कुरा।
0: हुन्छ हुन्छ हुन्छ।
1: अब यो मानव तस्करीको प्रभावहरूमा पहिलो प्रभाव चाहिँ छ शारीरिक प्रभाव, जसमा कुटपिट, कुपोषण, यौन रोग, शारीरिक अशक्तता जस्ता प्रभावहरू चाहिँ पर्न सक्छ। अर्को प्रभाव छ मानसिक प्रभाव, जसमा डर र तनाव हुनसक्छ, डिप्रेसन, आत्मविश्वास गुम्नु सक्छ है, आत्महत्या गर्ने सोचहरू पनि बढ्न सक्छ है साइलीभरि।
0: अनि अब यस्तो छ नि त सामाजिक प्रभाव पनि पर्छ क्या यसमा, पारिवारिक विखण्डन, अपराध वृद्धि, समाजमा असुरक्षा, यो कुराहरू पनि हुन जान्छ यसको प्रभाव। अनि आर्थिक प्रभावमा चाहिँ के आउँछ भने श्रम शोषण हुन्छ, गरिबी बढ्छ।
2: हजुर, त्यस्तै प्रकारले यो जुन मानव तस्करी छ त्यसले चाहिँ महिला तथा बालबालिकामाथि के कस्तो असर पर्छ त्यो पनि बताइदिनुहोस् न।
0: अब साइलीबारी विशेष गरी महिला तथा बालबालिकामाथि असर चाहिँ कस्तो प्रकारको हुन्छ भने, मानव तस्करीबाट सबैभन्दा बढी हेर्दाखेरि चाहिँ हामीले विचार गर्दा चाहिँ बढी महिला र बालबालिकाहरू नै प्रभावित भएको पाउँछौँ। उनीहरूलाई चाहिँ यौन शोषण, बाल श्रम, घरेलु अब दास जस्तो बनाएर राखिने है, बाल विवाह गरिने, अनि हिंसा, यातना यस्ता समस्याको सामना गर्नुपर्छ। अनि बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य नष्ट हुन्छ। यो कुराहरू चाहिँ अब महिला तथा बालबालिकामाथि भएको असर हामी देख्छौँ।
2: हजुर हजुर, एकदमै नराम्रो असर पर्ने रहेछ है महिला तथा बालबालिकालाई। बिरे दाजु, त्यस्तै प्रकारले यो मानव तस्करीबाट बाँच्ने उपायहरू पनि बताइदिनुहोस् न।
1: अब यसमा धेरै उपायहरू छ। अब व्यक्तिगत स्तरमा हेर्नु हो भने,
2: हजुर,
1: नचिन्ने व्यक्तिको लोभमा नपर्ने पहिलो कुरो भइहाल्यो। जागिर वा विदेश सम्बन्धी जानकारी लिने है, जाँच गर्ने, परिवारलाई जानकारी दिएर मात्र यात्रा गर्ने, आफै नभनिकन कसैसँग नभनिकन चाहिँ कतै टाढातिर जानु पर्यो भने नजाने। अनि त्यसरी नै सरकारी निकायबाट अनुमति प्राप्त एजेन्टको प्रयोग गर्ने, बुझ्नुभयो, विदेश लान्छ भने त जताभावी जानु पनि भएन नि त फेरि। त्यसरी नै मानव तस्करीबाट अर्को बच्ने उपाय हो पारिवारिक स्तरमा चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि, बाल बालिकालाई निगरानीमा राख्ने अभिभावकहरूले है, शिक्षा र चेतना दिने, अनि घरभित्रको हिंसाहरू पनि रोक्ने, बुझ्नुभयो, यस्तो प्रकारले चाहिँ पारिवारिक स्तरमा चाहिँ मानव तस्करीबाट बाँच्न सकिन्छ।
0: अनि पारिवारिक स्तरको कुरा त गर्नुभयो विरे दाजुले, त्यसरी नै सामाजिक स्तरमा चाहिँ जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ हामीले।
2: अनि
0: महिला समूह सक्रिय बनाउने, विद्यालयहरूमा सचेतना शिक्षा, अनि सरकारी स्तरमा पनि अब कडा कानुन लागू गर्नु पर्यो, सिमानामा निगरानी बढाउनु पर्यो, अब पीडित जो पहिल्यैबाट पीडित छन् उनीहरूलाई पुनस्थापना गर्नु पर्यो, अनि रोजगारको अवसरहरू पनि सृजना गर्नु पर्यो।
2: त्यही त, अब रोजगार आफ्नै देशमा पाइयो भने त मान्छे पलायन हुँदैन नि त।

0: ठिकै भन्नुभयो। अनि यहाँ चुल्ठे भाइले जुन यो कडा कानुनको कुरा गर्नुभयो नि, मानव तस्करी सम्बन्धी हाम्रो भारतमा चाहिँ भारतको संविधान धारा 23 मानव तस्करी निषेध गरेको छ। अनि मानव तस्करी सम्बन्धी चाहिँ अरू धेरै कानुनहरू छ जो चाहिँ कडासँग चाहिँ पालना गरिरहेछ के।
1: ए हजुर चुल्ठे दाजु, मानव तस्करी रोक्नको लागि विद्यालयहरूको पनि त भूमिका हुन्छ नि है, त्यो विद्यालयले चाहिँ कस्तो प्रकारले भूमिका निभाउँछ होला?
2: अब विशेष गरी चाहिँ एकदमै राम्रो कुरा सोध्नुभयो साइली बुहारीले। अब विद्यालयको कुरा गर्दा चाहिँ विद्यार्थीको कुरा आउँछ, विशेष गरी विद्यार्थीलाई सचेत बनाउने काम गर्छ है। विद्यालयको भूमिका चाहिँ विद्यार्थीलाई सचेत बनाउने हो। अनि बाल अधिकार के हो त है, आफ्नो अधिकार बाल बालिकाले थाहा पाउनु पर्यो, अनि बाल अधिकारको विषयमा शिक्षा दिने, अनि शङ्कास्पद गतिविधिहरू हुन्छ है, कतिवटा चिजहरू हुन्छ त्यसको पनि कस्तो हुन्छ, कस्तो शङ्कास्पद गतिविधिहरू के हो कसो हो भन्ने कुराहरू चाहिँ जानकारी गराउने विद्यार्थीहरूलाई, अनि अभिभावकहरूसँग सहकार्य गर्ने यस्तो कामहरू चाहिँ गर्न सकिन्छ। अनि विशेष गरी हामीले विद्यार्थीलाई चाहिँ यो मानव तस्करीबाट रोक्नको निम्ति चाहिँ विद्यालयको भूमिका चाहिँ प्रमुख हुन्छ भनेर बुझ्नु पर्यो नि।
0: हो नि हो नि, ठिकै भन्नुभयो। अनि साइली बुहारी, निष्कर्षमा भन्नुपर्दाखेरि मानव तस्करी मानवता विरुद्धको गम्भीर अपराध हो। यसले व्यक्तिको स्वतन्त्रता सम्मान र जीवन नष्ट गर्छ। गरिबी अशिक्षा बेरोजगारी र चेतनाको कमी यसको मुख्य कारण हो। सरकार समाज विद्यालय परिवार र प्रत्येक नागरिक मिलेर मात्र यो अपराधलाई नियन्त्रण गर्न सकिन्छ है, बुझ्नुभयो त। त्यसले गर्दाखेरि सचेतना शिक्षा कानुनी कार्यान्वयन र सामाजिक सहयोग नै मानव तस्करीको अन्त्य गर्ने मुख्य उपायहरू हो। त्यसले गर्दाखेरि यो कुराहरूलाई ध्यानमा राखेर चाहिँ हामी मानव तस्करी अनि मानव तस्करी सम्बन्धी विषयहरूमा चाहिँ जान्नुपर्ने हुन्छ।
1: ए हजुर, आज दाजुहरूले मलाई यो मानव तस्करीबाट चाहिँ महिला तथा बालबालिका अनि साथै अन्यहरूलाई चाहिँ कस्तो प्रकारले जोगाउन सकिन्छ भन्ने विषयमा धेरै राम्रो प्रकारले जानकारी दिनुभयो। मलाई एकदमै खुसी लाग्यो यो जानकारी सुनेर है। अब यो समाजमा पनि अब एउटा म त झन् बुहारी मान्छे दाजु, बुहारीले चाहिँ एउटा समाजमा है यस्तो कुराहरू सुनेर चाहिँ गएर यस्तै कुराहरू म पनि अब सिकाउन सक्छु नि समाजमा।
2: आज बुहारीले चाहिँ एकदमै राम्रोसँगले बुझ्नु भएको छ।
1: त्यही भएर चाहिँ आज मैले यो विषय पनि लिएर आएको नि दाजु।
2: हो नि हो नि, यो चाहिँ विशेष गरी हाम्रो बालबालिकाहरू अनि हाम्रो नारी वर्गहरू होइन, उहाँहरूले चाहिँ बुझ्नु पर्यो नि त। यो कुरा बुझ्यो भने आफूलाई सुरक्षित राख्न सकिन्छ, साथै अब नारीहरूले नै समाजको सुरक्षा गर्न सक्छ है। यो चाहिँ अब एकदमै बुहारीले बुझेपछि चाहिँ आफ्नो ठाउँमा चाहिँ यो विषयमा चाहिँ सबैलाई जानकारी गराउनु हुने रहेछ भनेर चाहिँ मैले बुझेँ आज।
1: अहिले अब सञ्चार माध्यममा नि दाजु धेरै यस्ता खबरहरू आउँछ नि त मानव तस्करीको, त्यही भएर चाहिँ आज मैले यो विषय लिएर आएको नि सभामा दाजु।
0: हजुर हजुर, साह्रै राम्रो कुरो। अनि हाम्रो सभाको समय अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
2: हुन्छ हुन्छ हुन्छ
1: हुन्छ।

0: आहा, बडा रमाइलो भयो
1: हजुर
0: आजको यो मानव तस्करीको सम्बन्धमा कुराकानी पनि राम्रो भयो, साथै गीतको पनि एकदमै
1: गीत पनि एकदमै मिठो
0: रमाइलो
1: हजुर।
0: आनन्द भयो।
2: अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लागौँ।
0: ए त्यसो
1: लागौँ
0: भने
1: दाजु
0: समय
1: लागौँ
0: भएछ भने जाउँ
1: लागौँ।
0: जाउँ जाउँ।
3: अब हाम्रो कृषक श्रोताहरूलाई मौसमको कृषि सम्बन्धी जानकारी पनि दिइरहेका छौँ। मौसमको प्राप्त विज्ञप्ति अनुसार आगामी 36 घण्टाभित्र पश्चिम बङ्गालका निम्न हिमालय अञ्चलका दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार र कुचबिहार जिल्लाहरूका धेरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने रहल जिल्लाहरूका केही स्थानहरूमा मौसम सुक्खा रहनेछ भन्ने मौसम विभागबाट सूचित गरिएको छ।

आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। राज्यपाल श्री ओम प्रकाश माथुर आजदेखि गेजिङ जिल्लाको तीन दिने औपचारिक भ्रमणमा रहनु भएको छ। स्थानीय जनजीवनलाई नजिकबाट बुझ्न र नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ राज्यपाल श्री माथुर आज गेजिङ जिल्ला पुग्नु भएको हो। आगामी 22 मईसम्म चल्ने यस भ्रमणको पहिलो दिन आज राज्यपाल कस्तुरबा गान्धी बालिका विद्यालय पुग्दा छात्राहरूले उहाँलाई भव्य स्वागत गरेका थिए। सो अवसरमा राज्यपालले विद्यार्थी, शिक्षक तथा शिक्षा विभागका अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो। उक्त कार्यक्रममा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा, क्षेत्र विधायक एवं पर्यटन मन्त्री श्री टीटी भोटियाको पनि उपस्थिति रहेको थियो। भ्रमणका क्रममा क्षेत्र विधायक श्री भोटियाले विद्यालयले भोग्नु परिरहेका विभिन्न चुनौतीहरूबारे राज्यपाललाई अवगत गराउनु भएको थियो भने डाक्टर सुब्बाले पेलिङ हुँदै यक्सम टासिलिङ लेकसेप सड़कलाई राष्ट्रिय राजमार्गका रूपमा स्तरोन्नति गर्न राज्य सरकारले चालेको कदमबारे जानकारी गराउनु भएको थियो। मतदाता नामावलीलाई सही र स्पष्ट बनाउने उद्देश्यका साथ आज पाक्योङमा जिल्लापाल तथा मुख्य निर्वाचन अधिकारी परी विष्णोईको अध्यक्षतामा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा आउन लागेको विशेष सघन पुनरीक्षण एसआईआरको तेस्रो चरणबारे चर्चा गरिएको थियो। यस अभियान अन्तर्गत नयाँ र योग्य नागरिकको नाम भोटर लिस्टमा थपिनेछ। बितिसकेका र दुई ठाउँमा नाउँ भएकाहरूको नाम हटाइनेछ। गल्ती भएका विवरणहरू सच्याइनेछ र बसाई सरेका मानिसहरूको जाँच गरी सोही अनुसार मतदाता नामावली निर्माण गरिनेछ। यसका साथै उहाँले इसिनेट मोबाइल एप बारे पनि उपस्थित सबैलाई जानकारी गराउनुभयो। यो एपको मदतले सर्वसाधारणले आफ्ना क्षेत्रमा बुथ अफिसरसँग कुरा गर्ने समय तय गर्न सक्नेछन्। यसै अभियान अन्तर्गत आज नाम्चीमा पनि नाम्ची जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्र नाम्ची स्थित जिल्लापालको कार्यकक्षमा एउटा बैठक सम्पन्न भएको छ। भारतको निर्वाचन आयोगद्वारा स्पेशल इन्टेन्सिभ रिभिजन अर्थात एसआईआरको घोषणा गरिएसँगै मगन जिल्ला निर्वाचन अधिकारीको कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ। यसै सिलसिलामा मगन जिल्ला अन्तर्गतका सबै निर्वाचक रजिष्ट्रीकरण अधिकारी र सहायक निर्वाचक रजिष्ट्रीकरण अधिकारीहरूका लागि भिडियो कन्फरेन्सिङ मार्फत एक दिने पुनर्ताजगी तालिम कार्यक्रमको आयोजना गरिएको थियो। सिक्किम सरकारका सामाजिक कल्याण विभाग मन्त्री श्री सामडुप लेप्चाले आज समाज कल्याण भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न संघ संस्थाहरूलाई कल्याणकारी चेक वितरण गर्नुभयो। यस कार्यक्रममा राष्ट्रिय परिवार लाभ योजना अन्तर्गत योग्य लाभग्राहीहरूलाई चेक हस्तान्तरण गरिएको थियो। यसका साथै असहाय र वृद्ध वृद्धहरूको सेवामा लागेका विभिन्न गैर सरकारी संस्था र वृद्धाश्रमहरूलाई उनीहरूको कल्याणकारी कार्यमा मदत पुगोस् भनी विभागको तर्फबाट आर्थिक सहयोग पनि प्रदान गरिएको थियो। म्याजिकल फोरले परिचित सिक्किमका चार प्रख्यात धावकहरू भूपेन्द्रहाङ सुब्बा, अनुप जे बानिया, बसन्त प्रधान र लव बर्मनको धावक टोलीले आफ्नो ऐतिहासिक सिक्किम राज्यत्व स्मारक रनको दोस्रो चरण 19 मे 2026 सफलतापूर्वक पूरा गर्दै भारतका सबैभन्दा अग्ला मोटरेबल पासमध्ये एक मानिने डोङखला पुगेका छन्। 16 मईमा गान्तोकबाट सिक्किममा खेल मन्त्रीद्वारा झण्डा देखाएर प्रस्थान गराइएको चार दिने सहनशीलता अभियान भारतीय सेनासँगको सहकार्यमा सम्पन्न गरिएको थियो। अभियान मार्फत प्रतिकूल मौसम र उच्च हिमाली चुनौती बीच टोलीले सुनौलो अनि समृद्ध सिक्किमको परिकल्पना तथा वातावरण संरक्षणको सन्देश समेत प्रवर्धन गरेको थियो। खेलकुद तथा युवा मामिला विभागद्वारा प्यारालिम्पिक कमिटी अफ इण्डियासँगको सहकार्यमा दिव्याङ्गजनहरूको शारीरिक तथा सामाजिक कल्याणका लागि आयोजित दुई दिने पारा खेलकुद प्रशिक्षण तथा कार्यशाला आज गान्तोकको पाल्जोर स्टेडियममा सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै खेलकुद तथा युवा मामिला विभाग निर्देशक आरबी विश्वकर्माले कुनै पनि खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलाडी, प्रशिक्षक र खेल अधिकारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहने कुरामा जोड़ दिनुभयो। सिक्किम सरकारको विद्युत विभागले बिजुली कटौती सम्बन्धी एउटा जरूरी सूचना जारी गरेको छ। सूचना अनुसार सामदुर स्थित वन कार्यालय परिसरमा रहेको 800 केभीए वितरण सब स्टेशनमा भोलि एउटा विशेष मर्मत र सुधारको काम गरिने भएको छ। यसै कारण भोलि बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म त्यस क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहनेछ। विद्युत विभागका अनुसार यस क्षेत्रमा बारम्बार बिजुली जाने आउने समस्यालाई जरैदेखि हटाउन र उपभोक्ताहरूलाई बिना कुनै अवरोध भरपर्दो बिजुली दिनका लागि यो कदम चालिएको हो। मर्मतको अवधिमा विशेष गरी तल्लो सामदुर र रानीपुल एसबीआई ब्याङ्क माथिको क्षेत्रमा बिजुली आपूर्ति बन्द रहने सम्भावना छ। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।

पुनःस्वागत सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब भने यहाँहरूलाई अहिलेको रहल साथै भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमहरू सम्बन्धी छोटो जानकारी दिइरहेका छौं। अब केही क्षणमा 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7:05 केही लोक अनि आधुनिक गीतहरू सुन्नुहुनेछ। युवावनी कार्यक्रम अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू 8 बजी अनि 8:30 कार्यक्रम चर्चा चौतारी। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 9:00 स्पोटलाइट, 9:30 चर्चाका विषय हे अनि राति 10 बजी कार्यक्रम आजका फनकार। भोलि 6:25 शुभारम्भ हुनेछ हाम्रो अधिवेशन भने सुरुवात गर्नेछौ कार्यक्रम अर्चनाबाट। के आधुनिक गीतहरू सुन्नुहुनेछ 7:00।

7 मिनटमा भजन, 7 बजेर 15 मिनटमा, 7 बजेर 35 मिनटमा कार्यक्रम संगीत प्रभा, कार्यक्रम रङबिरङको संसार 8 बजेर 30 मिनटमा, 8 बजेर 45 मिनटमा कार्यक्रम योजना, हिन्दी फिल्मी गीतको कार्यक्रम रहनेछ 9 बजेर 5 मिनटमा, 9 बजेर 35 मिनटमा मासिक पत्रिका कार्यक्रम इन्द्रेणी, यहाँहरूको प्रिय कार्यक्रम हेलो खरसाङ बिहानको 10 बजे, 10 बजेर 30 मिनटमा कार्यक्रम हाम्रो सरकार, कार्यक्रम स्वर माधुरी 11 बजेर 7 मिनटमा, 11 बजेर 30 मिनटमा 12 कक्षाको लागि अङ्ग्रेजीमा एक विशेष कार्यक्रम रहनेछ भने अनिरुद्ध गीत संगीतको कार्यक्रम तपाईँको अनुरोधमा 12 बजेर 5 मिनटमा, 12 बजेर 30 मिनटमा पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, दिउँसोको 2 बजेर 30 मिनटमा सुनाउनेछौ केही लोक तथा आधुनिक गीत, फिल्मी गीतको कार्यक्रम 3 बजी, 3 बजेर 20 मिनटमा केही संगीतमय प्रस्तुति गीत संगीत, कार्यक्रम नारी प्रगति 4 बजी जसमा शर्मिला प्रधानसितको वार्तालाप सुनाउनेछौ, विषय सचेत समाज सुरक्षित महिला, 4 बजेर 30 मिनटमा शिक्षा ज्योति, यस कार्यक्रममा जानकारी दिनुहुनेछ प्रविन्ता भुजेलले विज्ञान पाठ भाइरस ब्याक्टेरिया र फंगस विषयमा, साँझको 5 बजेर 7 मिनटमा कार्यक्रम जय जवान इभिनिङ मेलोडिज, 5 बजेर 30 मिनटमा, 6 बजेर 10 मिनटमा गाउँले सभा जसमा जानकारी दिनेछौ पशुपालनमा चुनौतीहरू विषयमा, यस केन्द्रको प्रादेशिक समाचार 6 बजेर 50 मिनटमा, बेलुकी 7 बजेर 5 मिनटमा सुनाउनेछ केही लोक अनि आधुनिक गीतहरू, 8 बजी कार्यक्रम युवाणी जसमा स्मृतिमा बाँचेका मानिसहरू विषयमा वार्ता प्रस्तुत गर्नेछौ, अनि 8 बजेर 30 मिनटमा कार्यक्रम चर्चा चौतारी, यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समर प्रसारण गरी सुनाउनेछौ, 9:15 स्पोटलाइट, 9:30 कन्ट्री साइड अनि राति 10 बजी आजका फनकार, यी तथ्य अहिलेको रहल, साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूका संक्षिप्त रूपरेखा, यी कार्यक्रमहरू यहाँहरूले एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआर एप अनि दार्जीलिङको एफएम 102 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्न सक्नुहुनेछ। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। मौसमको प्राप्त विज्ञप्ति अनुसार बितेका दिनहरूमा सिक्किम राज्यसहित पश्चिम बंगालका निम्न हिमालय अञ्चलका दार्जीलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार र कुचबिहार जिल्लाहरूका धेरै स्थानहरूमा हल्का वर्षा भयो भने रहल जिल्लाहरूका केही स्थानहरूमा मौसम सुखा रह्यो। आगामी 36 घण्टाभित्रमा पनि यी स्थानहरूमा मौसम यथावत नै रहने सम्भावना छ भन्ने मौसम विभागबाट सूचित गरिएको छ।

0: अब सुन्नुहोस् वरिपरिको ताजा हालखबर प्रादेशिक समाचारमा यस केन्द्रबाट।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार अलिसा खवासबाट सुन्नुहोस्।

0: प्रथम मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा एम्स, आईआईटी, आईआईएम र क्यान्सर अस्पतालको निर्माण गरिने बताउनु भएको छ। मुख्यमन्त्रीले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले 25-60 वर्ष आयुवर्गका महिलाहरूका लागि प्रत्येक महिना 3,000 रूपियाँको आर्थिक सहायता दिने अन्नपूर्ण योजना 1 जूनदेखि शुरू गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईमा भेटवार्ता गर्ने जानकारी विमल गुरुङले दिनुभएको छ। अनि कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सिलगढ़ी स्थित उत्तरबंग सचिवालय उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक समीक्षा बैठक गर्नुभयो। वहाँले बैठकमा उत्तर बंगालको समग्र विकास वहाँको सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। बैठकमा उत्तर बंगालका 5 जिल्लाहरू दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका पुलिस प्रशासनका अधिकारीहरू सामेल थिए। यस बैठकमा क्याबिनेट मन्त्रीहरू दिलीप घोष तथा निशित प्रमाणिक, मुख्य सचिव मनोज अग्रवाल विशेष रूपमा उपस्थित थिए। बैठकमा मुख्यमन्त्रीले आगामी मनसून कालमा हुने वर्षाको कारण पहिरो र बाढ़ीका खतराहरूको सामना गर्न राहत र बचाव तयारीहरू गर्ने आदेश दिनुभयो। उहाँले विगतको टीएमसी सरकारमा मारिएका भाजपा कार्यकर्ताहरूको परिवारलाई सरकारी नोकरी दिने प्रक्रिया शुरू गर्न निर्देश पनि दिनुभयो। वहाँले पश्चिम एशिया संघर्षद्वारा उत्पन्न परिस्थितिहरूको सामना गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको पेट्रोल डिजिट कटौतीको आह्वानमाथि पनि जोड दिनुभयो, जसमा प्रधानमन्त्रीले जनसाधारण तथा सरकारी अधिकारीहरूले पनि वाहन साझा गरी कार्यालय आउने जाने आग्रह गर्नुभएको छ। मुख्यमन्त्रीले अधिकारीहरू वाहन साझा गरी आएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले नारी सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन भनी अधिकारीहरूलाई बताउनुभयो। उहाँले भन्नुभयो, विगतको टीएमसी सरकारमा चलेको कटमनी, सिन्डिकेट, तोलाबाजी, कमिशनखोरी, भ्रष्टाचार संस्कृतिको अन्त भएको छ। उहाँले अब स्वच्छ, पारदर्शी, जनहितैषी प्रशासन संस्कृतिको उदय भएको बताउनुभयो। उहाँले राज्य देशको सुरक्षालाई सर्वोपरि ठान्दै प्रशासनिक अधिकारीहरूलाई देश विरोधी गतिविधिहरूप्रति कड़ा नजर राख्न पनि भन्नुभयो। प्रशासनिक बैठक अघि उहाँले सिलगढ़ी पार्टी कार्यालयमा आयोजित स्वागत समारोहमा भाग लिनुभयो। स्वागत समारोहमा बोल्दै मुख्यमन्त्रीले उत्तर बंगालको विकास कार्यलाई तीव्र गति दिने भन्नुभयो। उहाँले प्रत्येक महिना उत्तर बंगालको भ्रमणमा आउने वाचा पनि गर्नुभयो। उहाँले उत्तर बंगालमा एउटा एम्स, एउटा आईआईटी, एउटा आईआईएम र एउटा क्यान्सर अस्पतालको निर्माण गरिने वाचालाई दोहोर्याउनुभयो। दार्जीलिङ, कालिम्पोङ अनि जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार यीमध्ये एउटाको निर्माण गरिने भन्नुभयो।
1: मैं यहाँ घूमने नहीं आऊंगा, काम करने के लिए आऊंगा और ज्यादा बात भी नहीं बोलूंगा, ज्यादा काम करूंगा। और जो हमारा नॉर्थ बंगाल का मिनिस्टर बना है, उन्होंने उत्तर कन्नड़ में हर हफ्ते में पूरे 9 से 11 बजे तक जनता दर्शन करेगा। 11 बजे से 1 बजे तक हर प्रोग्राम का रिव्यू करेगा एमपीए में लेकर एडमिनिस्ट्रेशन के साथ लेकर 2 बजे से 4 बजे तक सब एमपीए में लेकर साथ हर हफ्ता मीटिंग करके उत्तर बंगाल में हर स्कीम को इंप्लीमेंट करने का काम भारतीय जनता पार्टी के साथ।
0: उहाँले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने कुरा पनि भन्नुभयो।
1: पहाड़ में जो धांधली हुआ उसको इन्वेस्टिगेशन के द्वारा सब चोर को शिकंजा कसने का काम हमने करे।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारतीय जनता पार्टी सरकारको सर्वोच्च प्राथमिकता उत्तर बंगालको सर्वाङ्गीण विकास रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, विकास परियोजनाहरूको समीक्षा गर्न र सरकारी योजनाको प्रभावको निगरानीका लागि प्रत्येक महिना उहाँले एकपटक उत्तर बंगालको भ्रमण गर्नेछन्। मुख्यमन्त्री बनेपछि श्री शुभेन्दु अधिकारी उत्तर बंगालको आफ्नो पहिलो एक दिवसीय भ्रमणमा आज सिलगढ़ी पुग्नु भएको छ। उत्तर बंगाल विकास, खेल तथा युवा मामिला मन्त्री श्री निशित प्रमाणिकले बागडोग्रा विमानस्थलमा भव्य स्वागत गर्नुभयो। पश्चिम बंगाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानका लागि 3,000 रुपियाँको मासिक वित्तीय सहायताको अन्नपूर्ण योजनालाई अधिसूचित गरेको छ। महिला र बाल विकास तथा समाज कल्याण विभागको यो योजना 1 जुनदेखि लागू हुनेछ। सुन्नुहोस् एक रिपोर्ट।
2: यस योजना अन्तर्गत यो राशि पात्र लाभार्थीहरूको आधारसित जोडिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले पठाइनेछ। यस योजनाको लागि 25 देखि 60 वर्षका महिलाहरू पात्र छन्। पात्र महिलाहरूले आयकर तिरेको हुनुहुँदैन, साथै कुनै स्थायी सरकारी नोकरीमा कार्यरत हुनुहुँदैन। नयाँ आदेश अनुसार लक्ष्मी भण्डार योजनाका सबै वर्तमान लाभार्थीहरू स्वत अन्नपूर्ण योजनामा स्थानान्तरित हुनेछन्। नयाँ आवेदकहरूको लागि अन्नपूर्ण योजनाको अनलाइन पोर्टल 1 जुन 2026 सुरु हुनेछ। कोलकाताबाट कल्याण लाहाको रिपोर्टका साथ समाचार कक्षबाट रोशनी छेत्री।
0: राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्गलालाई लोकसभा अध्यक्ष ओम बिरलाले कर्पोरेट कानून संशोधन विधेयक 2026 संयुक्त समितिको सदस्य मनोनित गरिएको छ। यस समितिको अध्यक्ष सांसद सुधीर गुप्तालाई बनाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि लगभग 1,100 नेता, पूर्व मन्त्री र प्रभावशाली व्यक्तिहरूलाई प्रदान गरिएको सुरक्षाको समीक्षापछि अब यसलाई चरणबद्ध रूपमा फिर्ता लिइँदैछ। राज्य प्रशासनको निर्देशमा यो कदम चालिएको हो। यसमध्ये धेरै व्यक्तिहरूले एक्स, वाई, वाई प्लस र जेड श्रेणीको सुरक्षा पाइरहेका थिए। नवन्न सूत्रहरू अनुसार तृणमूल कंग्रेसका जम्मा 175 नेताहरूले श्रेणीबद्ध सुरक्षा पाइरहेका थिए भने लगभग 900 जनालाई गैर स्तरीय सुरक्षा प्रदान गरिएको थियो। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा सुरक्षा ढाँचालाई मजबूत बनाउने उद्देश्यले लगभग 100 एकर भूमि सीमा सुरक्षा बल बीएसएफलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरू गरेको छ। आधिकारिक सूत्र अनुसार यो कदम सीमामा बारबन्दी तथा अन्य आधारभूत ढाँचाको विकासलाई गति दिनको लागि उठाइएको हो। यस अतिरिक्त सिलीगुड़ीको संवेदनशील चिकन नेक क्षेत्र छेउछाउका लगभग 6 एकर भूमिलाई पनि बीएसएफलाई नै हस्तान्तरण गरिने बारे विचार गरिँदैछ, जहाँ सुरक्षाको दृष्टिकोणले एक प्रस्तावित मुख्यालय स्थापना गर्ने योजना छ। यस पहलको उद्देश्य पश्चिम बंगालको भारत बंगलादेश सीमामा लगभग 456 किलोमिटर क्षेत्रमा लम्बित बारबन्दी कार्यलाई पूरा गर्नु हो, जुन भूमि अधिग्रहणसित सम्बन्धित चुनौतीहरूको कारणले पछिल्लो लामो समयदेखिको थाँतीमा थियो। पश्चिम बंगाल पुलिसको विशेष कार्यबल एसटीएफले राज्यका विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएको विशेष अभियानको क्रममा ठूलो मात्रामा हतियार र गोला बारूद बरामद गरेको छ। यस कार्यवाहीमा जम्मा 6 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीहरूलाई अदालतमा पेश गरिनेछ। एसटीएफले आज एक विज्ञप्ति मार्फत भनेको छ, अभियानको क्रममा 8.7 mmको पिस्तोल सहित जम्मा 10 बन्दुक बरामद गरिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईको साँझ 5 बजे कलकत्ता स्थित नवन्नामा भेटवार्ता गर्नुहुनेछ। दार्जीलिङ पहाड़, तराई तथा डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक समस्या समाधानका विषयलाई केन्द्रमा राखेर हुने भेटवार्तालाई अत्यन्त महत्वपूर्ण राजनीतिक पहलको रूपमा हेरिएको छ। भेटवार्तामा स्थायी राजनीतिक समाधानसित प्रत्यक्ष जोडिएका विविध विषयमा गम्भीर छलफल हुने जनाइएको छ। गोर्खा जनमुक्ति मोर्चाले यस उच्च स्तरीय भेटवार्तालाई पहाड़, तराई र डुवर्सका जनताको आवाज राज्य सरकार समक्ष सशक्त रूपमा राख्ने अवसरको रूपमा लिएको छ। यसको जानकारी गोजामुमो अध्यक्ष विमल गुरूङले दिनुभएको छ। कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। राज्यमा नयाँ भाजपा सरकार गठन भएपछि विगतको टीएमसी सरकारद्वारा गठित प्रशासनिक बोर्डहरूलाई खारेज गरिएको छ, साथै राजनीतिक नियुक्तिलाई रद्द गरिएको छ। विशेष गरी मिरिक र खरसाङ नगरपालिकाको चुनाव अगावै राजनीतिक प्रशासक नियुक्त गरिएको थियो, जसलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक आदेश मार्फत रद्द गर्दै चुनाव नभइन्जेल सम्बन्धित महकुमा शासकलाई प्रशासक नियुक्त गर्नुभएको थियो। कालेबुङ नगरपालिकाको प्रशासकको पदभार ग्रहण गर्दै श्री घोषले 23 वार्डका मानिसहरूको हितमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,
5: For a better Kalimpong, we will all work together. Kalimpong municipality, one of the oldest municipality, तो सब हम लोग मिलके ही काम करेंगे और पब्लिक सर्विस जितना बेहतर होगा हम वही चाहते हैं। कालिम्पोंग म्युनिसिपैलिटी का जो 23 वार्ड है, 23 वार्ड का जो कॉमन पब्लिक है, वो कॉमन पब्लिक के लिए हम लोग काम करेंगे और ट्रांसपेरेंसी अकॉर्डिंग टू रूल्स एंड रेगुलेशंस गवर्नमेंट जैसा बोलेंगे हम वैसा ही करेंगे।

0: সবাই মিলেমিশেই কাজ কাজ হবে।
1: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा पदाधिकारीहरूको एउटा महत्वपूर्ण बैठक खरसाङ सामुदायिक भवनमा आज सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टी अध्यक्ष अनित थापाले गर्नुभयो। यस बैठकमा विगत विधानसभा चुनावमा भएको हारको समीक्षा गरियो। श्री थापाले पार्टी कार्यकर्ताहरूलाई सम्बोधित गर्दै भन्नुभयो, पराजयले कार्यकर्ताहरू हताश र निराश हुनुहुँदैन। उहाँले पहाड़को सबैभन्दा ठूलो पार्टी नै भागो प्रामो रहेकोले कार्यकर्ताहरूले थप जोश र ऊर्जाका साथ संगठनको काममा लागि पर्नुपर्ने तथा पार्टीलाई थप बलियो बनाउने कुरामाथि जोड़ दिनुभयो। गोपाल यञ्जन प्रतिष्ठान मिरिकको आयोजनामा नेपाली सांगीतिक जगतका वरिष्ठ संगीतकार गीतकार तथा गायक वाद्यकार गोपाल यञ्जनको 29 औं पुण्यतिथिमा श्रद्धांजलि कार्यक्रम सम्पन्न गरिएको छ। प्रतिष्ठानका सचिव केसाङ लामाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुखबहादुर गजमेरले गरेका थिए। यसरी नै चर्चित गायक तथा संगीतकार कर्म ग्याल्सिन, गायक तथा संगीतकार उत्तम मणि बोमजन, प्रतिष्ठानका उपाध्यक्ष कैलाश राई लगायत प्रतिष्ठानका सदस्यहरू तथा विभिन्न साहित्यिक संस्थाका कलाकारहरू एवं साहित्यकारहरू उपस्थित थिए। पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रतिष्ठानका अध्यक्ष सुखबहादुर गजमेर, उपाध्यक्ष कैलाश राई, सचिव केसाङ लामाले आफूहरूले प्रत्येक वर्ष वरिष्ठ संगीतकार गोपाल यञ्जनको पुण्यतिथि पालन गर्दै आएको बताउँदै नेपाली सांगीतिक जगतमा उनको योगदान युग युगसम्म रहिरहने बताए। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो। अदालतले यो मुद्दा सरकारको नीतिगत क्षेत्राधिकारभित्र पर्ने बताइएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको पीठले भनेको छ, सरकारले पछौटे वर्गको कल्याणकारी उपाय तयार गर्न र उनीहरूको संख्या बुझ्न आवश्यक छ। पीठले यस्तो तथ्याङ्क संकलन गर्दा कुनै हानि नभएको अडान लिँदै यस विषयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। दक्षिण बंगाल आर्द्रता र गर्मीसित जुझिरहेको छ भने उत्तर बंगालको मौसम विभागले दार्जीलिङदेखि मालदासम्मका धेरै जिल्लाहरूमा वर्षा र मेघगर्जनको पूर्वानुमान गरेको छ। शुक्रबार जलपाइगुडी र अलिपुरद्वारमा अत्यधिक वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा एम्स, आईआईटी, आईआईएम र क्यान्सर अस्पतालको निर्माण गरिने बताउनु भएको छ। मुख्यमन्त्रीले दार्जीलिङ पहाड़को गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएका भ्रष्टाचारहरूको जाँच गरिने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले 25 देखि 60 वर्ष आयु वर्गका महिलाहरूका लागि प्रत्येक महिना 3,000 रुपियाँको आर्थिक सहायता दिने अन्नपूर्ण योजना 1 जुनदेखि शुरू गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीसित आगामी 25 मईमा भेटवार्ता गर्ने जानकारी विमल गुरूङले दिनुभएको छ। अनि कालेबुङका महकुमा शासक श्री सौम्य घोषले कालेबुङ नगरपालिकाको प्रशासनिक अधिकारीको रूपमा आज पदभार ग्रहण गर्नुभयो। यसका साथै अहिलेलाई आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 7:50 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरू जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। तब भने यहाँहरूलाई के क्षण रमाइलो गराउन लिएर आएका छौं केही लोक अनि आधुनिक गीतहरू। प्रथममा सुनाइरहेछौं केही लोकगीतहरू वीरेन राईको स्वरमा।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

बिरेन राईको स्वरमा यहाँहरूले सुनिहाल्नुभयो यी लोकगीतहरू। त अब पालो आधुनिक गीतको त अबको यी आधुनिक गीतहरूमा गुन्जिने स्वर रहेको छ जयन्त राईको।

यदिन्जेल सुन्दै हुनुहुन्थ्यो केही लोक नै आधुनिक गीतहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र त अब केही क्षणमा यस केन्द्रबाट इलिगढी सुनाइरहेछौ आकाशवाणीको समाचार त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

आकाशवाणी हो समाचार वंदना राय बाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुभयो, जसको उद्देश्य प्रमुख क्षेत्रहरूमा भारत इटली द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ़ पार्नु रहेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले यूएलपी जीएम V3 को सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान र विकास संगठन, सार्वजनिक क्षेत्रका उपक्रमहरू, रक्षा सह उत्पादन साझेदारहरू र उद्योगलाई बधाई दिनुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट यूजी पुनर्परीक्षाको सुरक्षित र निष्पक्ष सञ्चालन सुनिश्चित गर्न सतर्कता र सुरक्षा व्यवस्था बढ़ाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। आईपीएल म्याचमा कोलकाताको इडन गार्डन्समा कोलकाता नाइट राइडर्सको मुकाबला मुम्बई इण्डियन्ससँग अहिले 7:30 बजेदेखि हुनेछ। टस जितेर कोलकाता नाइट राइडर्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ र मौसम विभागले यस हप्ता उत्तर पश्चिमी र मध्य भारतमा लू चल्ने पूर्वानुमान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुभयो, जसको उद्देश्य प्रमुख क्षेत्रहरूमा भारत इटली द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ़ पार्नु थियो। यो बैठक व्यापार, लगानी, प्रविधि, रक्षा, स्वच्छ ऊर्जा र रणनीतिक साझेदारीमा सहयोग बढ़ाउनमा केन्द्रित थियो। दुवै नेताहरूले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी विकासहरू

0: जानकारी पनि छलफल गरे।
1: पिछले लगभग 3.5 वर्षों में मुझे कई बार प्राइम मिनिस्टर मेलोनी से मिलने का अवसर मिला है। यह भारत और इटली के बीच करीबी सहयोग और सामंजस्य को दर्शाता है। उनके नेतृत्व में हमारे संबंधों को नई गति, नई दिशा और नया आत्मविश्वास मिला है। मुझे खुशी है कि हम अपने संबंधों को अपग्रेड करते हुए स्पेशल स्ट्रेटेजिक पार्टनरशिप की घोषणा कर रहे हैं।
0: श्री मोदीले भारत युरोपको बलियो सम्बन्धको लागि इटलीको समर्थनको प्रशंसा गर्नुभयो र उदयमान प्रविधि विनिर्माण र दिगो विकासमा सहयोगको महत्वलाई प्रकाश पार्नुभयो। प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरे। प्रधानमन्त्री मोदीले भारत र इटलीले आफ्नो द्विपक्षीय सम्बन्धलाई विशेष रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने निर्णय गरेको घोषणा गर्नुभयो। वहाँले भन्नुभयो, भारत इटली संयुक्त रणनीतिक कार्ययोजना 2025-2029 द्विपक्षीय सम्बन्धको लागि व्यावहारिक र भविष्यवादी रूपरेखा प्रदान गर्दछ।
1: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली ज्वाइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
0: समुद्री शक्तिको रूपमा भारत र इटलीले ढुवानी बन्दरगाह आधुनिकीकरण रसद र नीलो अर्थतन्त्रमा सँगै काम गर्नेछन् वहाँले भन्नुभयो। श्री मोदीले भन्नुभयो, भारत र इटली युक्रेन पश्चिम एशिया र अन्य विश्वव्यापी तनावहरूको बारेमा निरन्तर सम्पर्कमा रहेका छन्। अन्तर्राष्ट्रिय द्वन्दहरूमा भारतको अडान दोहोर्याउँदै सबै मुद्दाहरू संवाद र कूटनीति मार्फत समाधान गरिनुपर्छ वहाँले भन्नुभयो। इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले भारत र इटलीले सम्बन्धलाई विशेष रणनीतिक साझेदारीमा उचाल्दै आएको र द्विपक्षीय सम्बन्धहरू अब आफ्नो पूर्ण क्षमतालाई साकार पार्न सक्षम भएको भन्नुभयो। भारतले आत्मनिर्भर भारत पहल अन्तर्गत आफ्नो स्वदेशी रक्षा क्षमतालाई सुदृढ़ पार्ने दिशामा अर्को महत्वपूर्ण कदम चालेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनम्यान्ड एरियल व्हीकल लॉन्च्ड प्रिसिशन गाइडेड मिसाइल यूएलपीजीएमवी3 को अन्तिम विकास परीक्षण सफलतापूर्वक पूरा गरेको छ, जुन देशको रक्षा क्षेत्रको लागि एक महत्वपूर्ण उपलब्धि हो। रक्षा मन्त्री राजनाथ सिंहले यूएलपीजीएमवी3 को सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान र विकास संगठन, सार्वजनिक क्षेत्रका उपक्रमहरू, रक्षा सह उत्पादन साझेदारहरू र उद्योगलाई बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज दक्षिण कोरियाली रक्षा अधिग्रहण कार्यक्रम प्रशासन मन्त्री ली योङ चुललाई सियोलमा भेट्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै वहाँले भन्नुभयो, बैठकमा दुवै पक्ष संयुक्त विकास, संयुक्त उत्पादन र संयुक्त निर्यातका लागि अवसरहरू सिर्जना गर्न आपसी प्रयासहरूको लाभ उठाउन सहमत भए। यो आकाशवाणी हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट यूजी पुनर्परीक्षाको सुरक्षित र निष्पक्ष सञ्चालन सुनिश्चित गर्न सतर्कता र सुरक्षा व्यवस्था बढ़ाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। वहाँले आज नयाँ दिल्लीमा केन्द्रीय सुरक्षा र गुप्तचर एजेन्सीहरूसँगको उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्दै यो कुरा भन्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सिलीगुड़ी स्थित उत्तर बंगाल सचिवालय उत्तर कन्यामा एक महत्वपूर्ण प्रशासनिक समीक्षा बैठक गर्नुभयो। बैठकमा वहाँले उत्तर बंगालको समग्र विकास आफ्नो सरकारको सर्वोच्च प्राथमिकता भएको बताउनुभयो। बैठकमा उत्तर बंगालका 5 जिल्ला दार्जीलिङ, कालिम्पोङ, जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहारका नागरिक र पुलिस प्रशासनिक अधिकारीहरू साथै सांसद र विधायकहरू उपस्थित थिए। आईपीएल म्याचमा कोलकाताको इडन गार्डन्समा कोलकाता नाइट राइडर्सको मुकाबिला मुम्बई इण्डियन्ससँग भइरहेको छ। टस जितेर कोलकाता नाइट राइडर्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ। फुटबलमा सेफ महिला च्याम्पियनशीप 2026 को लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ। महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले हिजो 26 सदस्य

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक अभिवादन जनाइरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रमा। तब सुनाइरहेछौं भुटानी गीत, स्वीकार्नुहोस्।

0: सुन्दै हुनुहुन्थ्यो यो भुटानी गीत। तब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। दुवै नेताले भारत पश्चिम एसिया युरोप आर्थिक करिडोरका लागि सहयोग बढाउनबारे चर्चा गर्नका साथै संयुक्त रणनीति कार्यवाही योजनाको समीक्षा गर्नुभयो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट युजी पूर्ण परीक्षा सुनिश्चित गर्न उच्च सतर्कता र पूर्ण सुरक्षामा जोड़ दिनुभएको छ। केन्द्रीय मन्त्री नितिन गडकरीले प्रविधि र डिजिटल प्लेटफर्मसँगै हिन्दीको प्रयोग बढाउनुपर्ने बताउनु भएको छ। र वैश्विक संकट रहेता पनि राष्ट्रसंघले यस वर्ष भारतको विकास दर 6.4% रहने अनुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। यस वार्ताको उद्देश्य प्रमुख क्षेत्रहरूमा दुई देशबीचको सम्बन्धलाई अझ सशक्त बनाउनु हो। बैठकमा व्यापार, लगानी, प्रविधि, रक्षा, स्वच्छ ऊर्जा र रणनीतिक साझेदारीमा सहयोग बढाउनबारे विशेष जोड दिएको छ। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रीय र वैश्विक घटनाक्रमहरूबारे पनि चर्चा गर्नुभयो। यो वार्ताले भारत र इटली बीचको बढ्दो रणनीतिक साझेदारीलाई दर्शाउँदछ, जसमा आर्थिक सहयोग र जनजन बीचको सम्बन्ध विस्तारमा विशेष बल दिएको छ। प्रतिनिधिमण्डल स्तरको वार्तापछि दुई नेताले संवाददाता सम्मेलनमा संयुक्त बयान जारी गर्नुभयो। श्री नरेन्द्र मोदीले भन्नुभयो, भारत र इटलीले आफ्नो द्विपक्षीय सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरमा पुर्याउने निर्णय गरेका छन्। उहाँले भन्नुभयो, भारत इटली संयुक्त रणनीतिक कार्ययोजना 2025-2029 द्विपक्षीय सम्बन्धको लागि व्यवहारिक र अग्रगामी रूपरेखा प्रदान गर्दछ। श्री मोदीले द्विपक्षले सहयोग बढाउने आवश्यक बारे विस्तृत रूपमा चर्चा गरेको र भारत इटली नवाचार केन्द्र स्थापना गर्ने विषयमा काम गरिरहेको बताउनुभयो। श्री मोदीले युक्रेन, पश्चिम एसिया र अन्य वैश्विक तनावको सम्बन्धमा भारत र इटली लगातार सम्पर्कमा रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय संघर्षहरूमा भारतको अडान दोहोर्याउँदै उहाँले सबै मुद्दाहरू संवाद र कूटनीति मार्फत समाधान गरिनुपर्ने बताउनुभयो।
2: भारत और इटली एकमत है कि आतंकवाद मानवता के लिए गंभीर चुनौती है। टेरर फाइनेंसिंग के खिलाफ हमारी साझा पहल ने पूरे विश्व के सामने एक महत्वपूर्ण उदाहरण प्रस्तुत किया है। यूक्रेन, पश्चिम एशिया तथा अन्य तनावों को लेकर हम लगातार संपर्क में रहे हैं। भारत का मत स्पष्ट है कि सभी समस्याओं का समाधान डायलॉग और डिप्लोमेसी के माध्यम से होना चाहिए।
1: श्री मोदीले आतंकवादलाई मानवताको लागि गम्भीर खतराको रूपमा मान्यता दिन दुवै देश एकजुट भएको पनि बताउनुभयो। श्री मोदीले प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा द्विपक्षीय सम्बन्धले नयाँ गति, दिशा र विश्वास प्राप्त गरेको पनि बताउनुभयो। सुश्री जर्जिया मेलोनीले भन्नुभयो, भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरमा लिएर गइरहेको छ र अब द्विपक्षीय सम्बन्धहरू आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम छ। उहाँले दुई देशबीचको मित्रता, सम्मान र पारस्परिक विश्वासमा आधारित रहेको बताउनुभयो।
2: पिछले लगभग 3.5 वर्षों में मुझे कई बार प्राइम मिनिस्टर मेलोनी से मिलने का अवसर मिला है। यह भारत और इटली के बीच करीबी सहयोग और सामंजस्य को दर्शाता है। उनके नेतृत्व में हमारे संबंधों को नई गति, नई दिशा और नया आत्मविश्वास मिला है। मुझे खुशी है कि हम अपने संबंधों को अपग्रेड करते हुए स्पेशल स्ट्रेटेजिक पार्टनरशिप की घोषणा कर रहे हैं।
1: सुश्री जर्जिया मेलोनीले हिन्द प्रशान्त क्षेत्रमा नौवहनको स्वतन्त्रता सुनिश्चित गर्ने महत्वमाथि जोड़ दिँदै दुवै पक्षले भारत इटली सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने बारेमा विस्तृत रूपमा छलफल गरेको बताउनु भएको छ। श्री मोदीले भारत र युरोप बीचको सम्बन्धलाई सुदृढ पार्न इटलीको सहयोगको सराहना गर्नुभयो र उदीयमान प्रविधि निर्माण तथा सतत विकासका क्षेत्रमा सहयोगको महत्वमाथि जोड़ दिनुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट युजी पुनः परीक्षाको सुरक्षित निष्पक्ष र सुचारू सञ्चालनको लागि कडा निगरानी र बलियो सुरक्षा व्यवस्थाको आवश्यकतामाथि जोड़ दिनुभएको छ। श्री प्रधानले आज नयाँ दिल्लीमा केन्द्रीय सुरक्षा र खुफिया एजेन्सीहरूसँगको उच्चस्तरीय समीक्षा बैठकमा यस्तो बताउनु भएको हो। बैठकमा बेनामी अनलाइन समूहहरू मार्फत प्रतिस्पर्धात्मक परीक्षासँग सम्बन्धित गलत सूचनाको बढ्दो प्रसारप्रति चिन्ता व्यक्त गरिएको थियो। गुजरात सरकारले एक राष्ट्र एक चुनाव विधेयकलाई समर्थन गर्दछ। एक राष्ट्र एक चुनाव सम्बन्धी संयुक्त संसदीय समितिले आज दोस्रो दिन गुजरातको गान्धीनगरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि मण्डलहरूसँग चर्चा गर्यो। यसै क्रममा राज्यका उपमुख्यमन्त्री हर्ष सिंघवीले भन्नुभयो, गुजरात सरकारले एक राष्ट्र एक चुनावका फाइदाहरू वर्णन गर्दै समितिलाई विस्तृत प्रस्तुति पनि दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अबरल समाचार। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज नयाँ दिल्लीमा मन्त्रालयको हिन्दी सल्लाहकार समितिको बैठकलाई अध्यक्षता गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री गडकरीले हिन्दी केवल एउटा भाषा मात्र नभएर राष्ट्रलाई एकताबद्ध गर्ने शक्तिशाली माध्यम भएको बताउनुभयो। उहाँले मन्त्रालयको अधिकांश कार्य सरल सुलभ र व्यवहारिक हिन्दीमा गरिनुपर्ने बताउनुभयो। श्री गडकरीले प्रौद्योगिकी र डिजिटल प्लेटफर्मको बढ्दो उपयोगसँगै हिन्दीको प्रयोग पनि तीव्र गतिमा बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। संस्कृति मन्त्रालयले वन्दे मातरम फिल्म्स राष्ट्रिय चलचित्र निर्माण प्रतियोगिताका लागि प्रविष्टि बुझाउने अन्तिम मिति 7 मईबाट बढाएर 31 मईसम्म पुर्याएको छ। यस प्रतियोगिताको उद्देश्य राष्ट्रको साझा सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्नुका साथै ती आदर्शहरूसँग नयाँ सम्बन्ध स्थापना गर्नु हो। यो प्रतियोगिताले चलचित्र निर्माता सर्जक तथा नागरिकहरूलाई समकालीन माध्यम मार्फत वन्दे मातरमको भावनालाई नयाँ ढङ्गले प्रस्तुत गर्न प्रोत्साहित गर्छ। प्रतियोगिता 3 विधामा आयोजना गरिएको छ, जसमा रिल्स, एआई आधारित चलचित्र तथा लघु चलचित्र समावेश छन्। विभिन्न विधामा 50 लाख रुपियाँसम्मका पुरस्कार प्रदान गरिनेछन्। इरान सङ्घर्षका कारण वैश्विक अनिश्चितता रहे तापनि राष्ट्रसङ्घद्वारा यस वर्ष भारतको वृद्धि दर 6.4% हुने अनुमान गरेको छ, जसले गर्दा यो विश्वको सबैभन्दा बढ्दो प्रमुख अर्थव्यवस्था बनिरहनेछ। राष्ट्रसङ्घका वरिष्ठ अर्थशास्त्री इङ्गो पिटल्ले विश्व आर्थिक स्थिति र सम्भावना रिपोर्टको मध्य वर्षको ताजा रिपोर्टबारे पत्रकारहरूलाई जानकारी दिँदै भन्नुभयो, भारतको बलियो उपभोक्ता माग, सार्वजनिक लगानी र सेवा निर्यातमा भएको वृद्धिले यसको अर्थव्यवस्थालाई सहयोग गरिरहेको छ। यद्यपि रिपोर्टमा भारतको सकल घरेलु उत्पादको पूर्वानुमानलाई 6.6% घटाएर 6.4% गरिएको छ, तर अर्को वर्ष वृद्धि दर तीव्र हुने अपेक्षा गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाको रक्षा अधिग्रहण कार्यक्रम प्रशासनका मन्त्री ली जोङ चुलसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा गरेको एक पोस्टमा श्री राजनाथ सिंहले बैठकका क्रममा दुवै पक्ष संयुक्त विकास, संयुक्त उत्पादन तथा संयुक्त निर्यातका अवसर सृजना गर्न आपसी प्रयासहरूको सदुपयोग गर्ने विषयमा सहमत भएको बताउनुभयो। उहाँले दुवै देशका नवप्रवर्तन इकोसिस्टमलाई आपसमा जोड्ने महत्वाकांक्षी काइन्ट एक्स पहल को क्षमताको पूर्ण उपयोग गर्न रोडम्याप बारे पनि छलफल गरेको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनले आज कंगो र युगाण्डामा इबोला भाइरसको संक्रमणको जोखिम राष्ट्रिय र क्षेत्रीय स्तरमा उच्च तर वैश्विक स्तरमा कम रहेको बताएको छ। संगठनले इबोला भाइरसको प्रसारलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। दुवै नेताले भारत पश्चिम एसिया युरोप आर्थिक करिडोरका लागि सहयोग बढाउनबारे चर्चा गर्नका साथै संयुक्त रणनीति कार्यवाही योजनाको समीक्षा गर्नुभयो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आगामी नीट युजी पूर्ण परीक्षा सुनिश्चित गर्न उच्च सतर्कता र पूर्ण सुरक्षामा जोड दिनुभएको छ। केन्द्रीय मन्त्री नितिन गडकरीले प्रविधि र डिजिटल प्लेटफर्मसँगै हिन्दीको प्रयोग बढाउनु पनि बताउनु भएको छ। अनि वैश्विक संकट रहे तापनि राष्ट्रसंघले यस वर्ष भारतको विकास दर 6.4% रहने अनुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:05 पुनः हामी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू।

श्रोताबिन कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। चार कदमलाई चार पाइलाको रूपमा अनुवाद गरिएको छ। फिल्म पिकेको यो गीतले एक प्रेमिकालाई हात समातेर सँगै थोरै हिँड्न आग्रह गर्ने बारेमा एक गीत हो। यसले विश्वासको धेरै सोच विचार नगरी वा समाजबाट डर नमानिकन सम्बन्धलाई अँगाल्ने प्रतीक हो। शान र श्रेया घोषालको आवाजमा संगीतकार शान्तनु मोइत्रा, शब्दकार सुहान

मनमा भावना जाग्ने वा हृदयमा भावनाहरू जागृत हुन्छन् भन्ने बुझिन्छ। सन् 2015 को चलचित्र दिलवालेबाट यो उत्साहजनक ट्र्याक र रोमान्टिक भावनाहरू हो। प्रियजनलाई पछ्याउने उत्साहको अचानक चञ्चल मनमोहक गीत हो। यो गीतले मुटु जस्ता रूपकहरू प्रयोग गर्दै प्रेम अप्रत्याशित रूपमा प्रहार हुँदा अनुभव हुने उत्साह र जीवन्तताको बारेमा कुरा गर्छ। मनमा इमोसन जागे अमित मिश्रा, अनुष्का मनचन्दा र अन्तरा मित्राको आवाजमा संगीतकार प्रीतम, शब्दकार अमिता भट्टाचार्य।

यो गीतले शनिबार राति पार्टी गर्दाको आनन्द र उत्साहलाई जनाउँछ। यसले जीवन प्रतिको लापरवाह र मनोवृत्तिलाई चित्रण गर्दछ, जसमा सन्दर्भहरू समावेश छन्। यो गीतले प्रेम, व्यवस्थित र पारिवारिक अपेक्षा र सामाजिक वर्ग भिन्नताका विषय वस्तुहरूको अन्वेषण गर्दछ। बादशाह इन्दी बाक्सी र आकृति कक्करको आवाजमा संगीतकार सारिप तोसी, शब्दकार कुमार।

सुकुमिला मैले शान्ति पाए वा मेरो हृदयले शान्ति पायो भन्ने बुझिन्छ। मेरी कोम चलचित्रको गीतले प्रियजनको उपस्थितिमा पूर्ण आराम, शान्ति र आनन्द पाउनुको अनुभूतिलाई वर्णन गर्दछ। सन् 2015 को भारतीय हिन्दी भाषाको जीवनी खेलकुद चलचित्र हो, जुन बक्सर मेरी कोमको जीवनमा आधारित छ र यसलाई उमङ कुमारले निर्देशन गरेका हुन्। अरिजित सिंह को आवाजमा संगीतकार शशि सुमन, शब्दकार प्रशान्त टिङ्गोली।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ जुबी जुबी सुनु निगम र श्रेया घोषालको आवाजमा, संगीतकार शान्तानु मोइत्रा, शब्दकार स्वानन्द खिर।

0: चलने वाली सुपर फास्ट एक्सप्रेस की यात्रा
1: दीप तो मैंने इसे मोबाइल चार्ज करना
2: दिमाग चार्ज कर अपना
3: ऐसे पब्लिक पोर्ट से फोन चार्ज किया तो पर्सनल डेटा होगा पब्लिक
2: देखा
1: पापा रुको मैं पे करता हूँ नो सिग्नल
3: अब क्या करोगे
1: फ्री वाईफाई है ना
2: बुद्धू सुधर जा
3: पेमेंट्स के लिए नो ओपन वाईफाई
1: यानी फ्रॉड को करो बाय बाय
3: RBI कहता है
4: करो सही शुरुआत बनो फाइनेंशियली स्मार्ट
5: नमस्कार आज हामीसित हुनुहुन्छ डाक्टर जीएस योञ्जन गम्भीर सिंह योञ्जन उहाँ एकजना प्रतिष्ठित बोटानिस्ट एजुकेशनिस्ट इन्भाइरोमेन्टलिस्ट पब्लिक एजुकेटर र सोसल वर्कर हुनुहुन्छ उहाँले पर्यावरणको क्षेत्रमा धेरै काम गर्नुभएको छ विशेष गरी हिमालयन फ्युना एन्ड फ्लोरा
6: फ्लोरा एन्ड फाउना एन्भाइरोमेन्ट
5: इन्भाइरोमेन्टमा अनि उहाँले अहिलेसम्म बोटनीको क्षेत्रमा र पर्यावरणको क्षेत्रमा सातवटा पुस्तक पनि लेख्नु भएको छ र स्वयं एउटा शिक्षाविद हुनुको नाताले प्लस हाम्रो गोर्खा नेपाली समाजको निम्ति भनौँ या समाजबाट सुदूर सिङ्गेमा 1939 17 नवम्बरको दिन जन्मिनु भएको र एक प्रकारले भनौँ भने देशको स्वतन्त्रता भन्दा अगाडि उहाँको जन्म भएको हो र हामी अनुभव गर्न सक्छौ कि त्यसका शिक्षाको अवस्था यातायातको अवस्था कति कठिन थियो होला र सिन्जे कालिम्पोङदेखि कति सुदूर क्षेत्र थियो होला यस्तो दुर्गम क्षेत्रबाट पनि उहाँले बोटनीको क्षेत्रमा अध्ययन गरेर स्नातक स्नातकोत्तर विद्यावारी PhDसम्म प्राप्त गर्नु तथा बोटनीको शिक्षकको रूपमा कार्यभार सम्हाल्नु पछि कालिम्पोङ कलेजको प्रधानाचार्यको पदभार पनि सम्हाल्नु र यस्तो एकजना गौरवशाली व्यक्तित्व आज हामीसित हुनुहुन्छ चर्चा चौतारी कार्यक्रममा र म अशोक चौरसिया आकाशवाणीको तर्फबाट तपाईँलाई स्वागत र नमस्कार
6: नमस्कार
5: जोशुञ्जन सर यस वर्ष 2026 को पद्मश्री पुरस्कार भारत सरकारले घोषणा गर्यो र 25 जनवरीको दिन स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मूले तपाईँको नामको पनि स्वीकृति दिनुभयो र यसपालि जम्मा 131 जनाले पद्म पुरस्कारहरू प्राप्त गरे जसमा 5 जनाले पद्म विभूषण 13 जनाले पद्म भूषण र 113 जनाले पद्मश्री प्राप्त गरे 140 करोड आबादी भएको देशमा 113 पद्मश्री पुरस्कार प्राप्त गर्नेहरू मध्ये तपाईँको पनि एउटा नाम र यसलाई तपाईँको नाम पद्म पुरस्कारको निम्ति घोषणा गर्दा तपाईँलाई कस्तो अनुभूति भयो
6: बहुत धन्यवाद अशोक चौरसिया भाइ सर्वप्रथम तपाईँहरू खरसाङ केन्द्रको तर्फबाट यति टाढोबाट यहाँ आइकन जुन प्रकारले मलाई यो खालको अन्तर्वार्ता लिइरहनु भएको छ यसको लागि म एकदमै धन्यवादी छु म तपाईँहरूलाई मेरो तर्फबाट स्वागत अभिनन्दन प्रकट गर्दछु त मलाई लाग्छ यसपालि भारत सरकारले जुन प्रकारले मलाई पद्मश्री अवार्ड प्रदान गरेर चाहिँ मलाई सम्मान गरे अनि मैले जति पनि कन्ट्रिब्युसन्स यो हिल एरियाको सार्वभौमिक विकासको निम्ति पर्यावरण मात्र होइन शैक्षिक क्षेत्र मात्र होइन अरू रिसर्च क्षेत्रमा पनि अनि जनसाधारणलाई पनि जुन स्थितिमा उनीहरू रहेका छन् त्यो स्थिति धेरै उभो ल्याउने जुन चाहिँ प्रक्रिया छ त त्यस क्षेत्रमा पनि मैले जुन प्रकारको कन्ट्रिब्युसन आजभन्दा 40-50 वर्षदेखि गर्दै आएको थिएँ र यो जम्मै कामहरूलाई चाहिँ आज गभर्मेन्ट अफ इन्डियाले चाहिँ यो चाहिँ सही दिशामा भएको काम रहेछ यो राम्रो काम भएको रहेछ यो चाहिँ साँच्चै नै एउटा नयाँ भारत निर्माणप्रति चाहिँ डाक्टर योञ्जनले यो दार्जिलिङ इलाकालाई लिएर चाहिँ एउटा नयाँ कदमहरू उहाँले कदमको रूपमा चाहिँ उहाँले ठोस काम गर्नुभएको रहेछ भनेर जुन चाहिँ रेकग्निसन मलाई आज दिनुभयो गभर्मेन्ट अफ इन्डियाले र त्यसको निम्ति म गभर्मेन्ट इन्डियाप्रति चाहिँ मेरो आफ्नो हार्दिक मेरो धन्यवाद अनि ग्रेटफुलनेस म यहाँ प्रकट गर्न चाहन्छु
5: डाक्टर योञ्जन सर तपाईँले अघि भन्नुभयो सिन्जे जस्तो एउटा सुदूर

0: चिनोट इलाकामा तपाईँको जन्म भयो अनि स्वतन्त्रता भन्दा अगाडि र तपाईँले बोटनीमा अध्ययन गर्ने चासो चाहिँ कसरी जागृत भयो? त यस्तो भयो, यो खुबै राम्रो प्रश्न तपाईँले मलाई गर्नुभयो। त यो प्रश्न अघिबाट पनि अघि पनि मलाई थुप्रै मेरा छात्रहरूले पनि भयो, साथीहरूले पनि मलाई सोधे कि डाक्टर रञ्जनज्यू तपाईँले यो उद्भिद विज्ञानमा चाहिँ कसरी चासो राख्नुभयो भनेर। त मलाई स्थानीय उमेरदेखि चाहिँ अब हामी उहाँ गाउँ बस्तीमा जन्मेको व्यक्ति र अब त्यति बेला 1939-40 सालको जुन चाहिँ गाउँ बस्तीको सिनेरियो थियो, त्यो सिनेरियो चाहिँ कस्तो थियो भनेदेखि चाहिँ चारैतिर जङ्गलै जङ्गल, अनि हामी अब खेतीपाती गर्थ्यौँ। मेरो बाबा आमाले खेतीपाती गर्नुहुन्थ्यो, पुरै गाउँलेहरूले खेतीपाती गर्थे, तर जङ्गलमाथि नै हामी एकदमै निर्भर गर्थ्यौँ। दाउरा पनि जङ्गलबाटै पाउँथ्यौँ, घाँस पत्र पनि जङ्गलबाटै, अनि जङ्गलमा यति थुप्रो फलफुल उद्भिदहरू पाउँथे, खाने खालको उद्भिदहरू पाउँथे अनि पाइन्थ्यो। अनि हामीले बेला बेलामा चाहिँ जस्तो कि अब यो के भन्छ वन तरुल भयो, त्यस्तै प्रकारले थुप्रो किसिमको तरुलहरू वनमा पाइन्छ, थुप्रो किसिमको सागपात पनि पाइन्छ, औषधमूलक झारपातहरू पाइन्छ। र त्यति बेला के थियो भनेदेखि चाहिँ गाउँको सिनेरियो चाहिँ कुनै हस्पिटल त्यहाँ थिएन, अनि कालिम्पोङ एउटा सहर जानु पर्दाखेरि थोरै दिन लाग्थ्यो। सिन्जीदेखि हिँडेर कालिम्पोङ आउँदा कम्तीको पनि 6 घन्टा समय लाग्थ्यो, फेरि फर्किँदा अर्को 6 घन्टा, 12 घन्टा समय बिताएर त्यहाँको गाउँलेहरू कालिम्पोङ आउँथे सौदापात गर्नुको निम्ति। र त्यस्तो खालको स्थिति त्यति बेला थियो, कुनै अस्पताल थिएन, कुनै डाक्टर थिएन, अनि गाई बस्तु पालिन्थ्यो दुध दही घिउको निम्ति, तर गाई बस्तु कुनै पनि उपचार नपाइकन गाई बस्तुहरू पनि मर्ने गर्थे, हजारौँ संख्यामा गाई बस्तुहरू मर्ने गर्थे। त्यसले भेटेरी सर्भिस भन्ने जुन चाहिँ पशुपालनमा जुन चाहिँ एउटा भेटेरी डक्टर हुन्छ, एउटा भेटेरी जुन चाहिँ चिकित्सालय हुन्छ, त्यसको कुनै नाम निशानै त्यहाँ थिएन। र त्यस्तो अवस्थामा हामी हुर्केको, अनि हामी चाहिँ प्राकृतिक वातावरणमा हुर्केको हुनाले त्यो वातावरण भनिन्छ एकदमै 100% प्राकृतिक वातावरण। बिहानै उठ्दाखेरि चराको चुरुङ्गी कराएको हामी सुन्थ्यौँ, चराहरूले गीत गाएको हामी सुन्थ्यौँ, राति फेरि स्याल कराएको हो कि या त ती छेउको वनमा चाहिँ वन जङ्गलभित्र चाहिँ बाघ पो कराएको हो कि मृगले खोकेको पो हो कि, यस्तै नाना प्रकारको खोलाको आवाज पो हो कि ती मनतिर बगिरहेको, र त्यसले गर्दा प्रकृति नै प्रकृतिको आवाज यति थुप्रो मात्रामा हामीले सुन्ने गर्थ्यौँ, र त्यसले चाहिँ एउटा यति भयङ्कर गहिरो एउटा छाप चाहिँ हाम्रो मनमा बस्ने गर्थ्यो। अनि मलाई पनि त्यसै त्यही मेरो बालकालदेखि नै प्रकृतिमै जन्मेको, प्रकृतिकै बिचमा जन्मेको हुनाले, प्रकृतिसँग म हुर्केको हुनाले, अनि वरिपरि प्रकृतिकै हरियाली भरिभरा हुनाले चाहिँ मेरो एउटा स्वभावकै हो, मलाई यो वनस्पति विज्ञानमा चाहिँ मेरो चासो बढ्दै गएको। अनि पछि जब म समालबुङ एउटा प्राइमेरी स्कुल मैले 4th class मैले पास गरेँ, त्यसपछि म एसयुएम इन्स्टिट्युसन मैले भर्नाले class 5 अनि एसयुएमबाट 1957 सालमा चाहिँ एउटा प्रथम ब्याचको रूपमा स्कुल फाइनल एक्जाम मैले पास गर्न सकेँ। अनि त्यसपछि मलाई फेरि यो बोटनी नै उद्भिद विज्ञान नै पढ्ने चासो भएको हुनाले चाहिँ म दार्जिलिङ सरकारी कलेज गएर इन्टिग्रेटेड साइन्समा म भर्ती लिएँ, अनि इन्टिग्रेटेड साइन्समा भर्ती हुने चाहिँ सम्पूर्ण कालिम्पोङ सबडिभिजनबाट चाहिँ फर्स्ट व्यक्ति म साइन्स पढ्ने, दार्जिलिङ सरकारी कलेजमा गएर साइन्समा भर्ती लिने। त्यति बेला यो हिल एरियामा कुनै कलेजहरू थिएन, खालि दार्जिलिङ सरकारी कलेज थियो एउटा, अनि एउटा सेन्ट जोसेफ कलेज थियो, कालिम्पोङ कुनै कलेज थिएन, खरसाङमा पनि थिएन, अहिले त जम्मा 14 कलेज भइसकेको थियो। त्यति बेला खालि 2 कलेज मात्रै थियो हिल एरियामा, खालि एउटा सेन्ट जोसेफ कलेज, एउटा दार्जिलिङ सरकारी कलेज। अनि दार्जिलिङ सरकारी कलेजमा गएर म आइसीमा भर्ती गरेँ, भर्ती लिएँ, अनि त्यसमा मैले यो उद्भिद विज्ञान नै एउटा थुप्रै अरू अरू विषयहरूमध्ये यो विषय पनि मैले लिएँ। जब उद्भिद विज्ञानमा मैले अब फर्स्ट चेप्टरमा मैले पास गरेँ, पास गरेर मैले अन्त फेरि बिएससी पढ्ने मेरो इच्छा भयो, अनि मेरो घरका आमा बाउले पनि भन्नु पर्यो, मेरो दाजुहरूले पनि दिदीहरूले पनि, अब यो बस्ती जस्तो ठाउँबाट तिमी गएको र भाइ तिमीले चाहिँ अझै उच्च शिक्षातिर जानुपर्छ, किन हाम्रो जातिमा चाहिँ उच्च शिक्षा अध्ययन गर्ने, उच्च शिक्षाको डिग्रीहरू प्राप्त गर्ने कोही पनि छैनन्, अनि झन् यो उद्भिद विज्ञानमा त अरू कोही पनि छैन भनेर हुँदाखेरि, यस्तो भन्ने हुँदाखेरि चाहिँ त्यहाँदेखि मैले उद्भिद विज्ञानमा भर्ती लिएँ बिएससी अनर्समा। त्यो पास गरेपछि त्यहाँदेखि फेरि मैले एमएससी गर्ने भए उद्भिद विज्ञानमै, अनि उद्भिद विज्ञानमा म फर्स्ट हिल, यो हिल एरियाबाट, यो पार्वती अञ्चलबाट चाहिँ, दार्जिलिङ पार्वती अञ्चलबाट चाहिँ उद्भिद विज्ञानमा बिएससी अनर्स गर्ने, एमएससी गर्ने, अनि पछि 6 वर्षपछि चाहिँ कलकत्ता विश्वविद्यालयबाट 1976 सालमा आइपुग्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ पिएचडी गर्ने पनि म प्रथम व्यक्ति म भएँ
1: पुरा दार्जिलिङ जिल्लामै।
0: हजुर, दार्जिलिङ जिल्लामै
1: साइन्स पढ्ने,
0: हजुर हजुर,
1: लिने,
0: हजुर,
1: अनि पहिलो व्यक्ति,
0: हजुर हजुर,
1: पिएचडी
0: गर्ने चाहिँ म प्रथम भए।
1: सर, तपाईँले यो जुन तपाईँले सिङ्जीदेखि दार्जिलिङ गभर्मेन्ट कलेज, त्यहाँदेखि तपाईँको पिएचडीसम्मको यो यात्रामा तपाईले के चुनौतीहरू फेस गर्नुभयो?
2: तपाईँले यो जुन चाहिँ प्रश्न गर्नुभयो, यो प्रश्न चाहिँ मेरो लागि मात्रै होइन तर सम्पूर्ण पहाडमा रहेका स्टुडेन्ट्सहरूको निम्ति अनि पहाडीहरूको निम्ति चाहिँ यो प्रश्न चाहिँ एकदमै सान्दर्भिक ठहरिन्छ भन्ने चाहिँ मलाई महसुस हुन्छ अहिले। अब चुनौतीहरू थुप्रै थिए त्यति बेला। अब एउटा चुनौती थियो गरिबीको चुनौती, गरिबी, किनभने हाम्रो अब उता अब जुन चाहिँ गाउँ बस्तीको एउटा चित्रणलाई हामीले मनमा सम्झ्यौँ भनेदेखि चाहिँ के पाइन्छ भनेदेखि चाहिँ अब खेतबारीमा प्रष्ट रूपमा धान मकै कोदो त्यहाँ फल्थ्यो अनि हामीले खानुको दुःख चाहिँ त्यहाँ थिएन, तर पैसाको चाहिँ महादुःख थियो त्यहाँ। जस्तो अब एक रुपियाँमा त्यति बेला कमसेकम 8 केजी चामल पाइन्थ्यो एक रुपियाँमा, तर त्यो एक रुपियाँ कमाउनु कति साह्रो पर्थ्यो। अब 8 केजी चामल बेचेर 1 रुपियाँ पाइन्थ्यो, त्यो एउटा चुनौती चाहिँ गरिबीको चुनौती त्यहाँ थियो। अर्को चुनौती के थियो भने चाहिँ अब विदेश राजमा चाहिँ सारा भारतमा चाहिँ स्कुलहरू एकदमै कम्ती, एकदमै कम्ती, टाढा टाढामा स्कुलहरू एकदमै, त्यसले गर्दाखेरि हाई स्कुल भनेको पत्तकै थिएन, कलेज भनेको त्यति बेला कतैकै थिएन। अनि गाउँ बस्तीको हामी चाहिँ अब के भन्दै स्कुल हामी पढ्नु रुचाउँथ्यौँ तर स्कुलै छैन कहाँ पढ्ने, कलेज पढ्नु रुचाउँथ्यौँ कलेज कहाँ पढ्ने, त्यो एउटा शिक्षाको चाहिँ एउटा ठुलो चुनौती थियो, शिक्षाको अभाव चाहिँ ठुलो चुनौती। त्यसले गर्दा पनि अन्त जुन चाहिँ शिक्षा हामीले लिनु चाहन्थ्यौँ रुरल डेभलपमेन्टको लागि यता ओभरअल अब अलराउन्ड डेभलपमेन्टको लागि, त्यो शिक्षा चाहिँ हामीलाई त्यहाँ प्राप्त हुँदैन थियो। त्यो शिक्षा प्राप्त नहुँदा के हुन्थ्यो भने हामीलाई ज्ञान पनि प्राप्त हुँदैन थियो, ज्ञान त शिक्षाबाट आउँछ र अब शिक्षा इज रिलेटेड टु ज्ञान, नलेज, नलेज इज रिलेटेड टु तपाईँको पोजिसन, पोजिसन इज रिलेटेड टु पावर, पावर इज रिलेटेड टु डेभलपमेन्ट, यसरी एउटा चेन्ज सिस्टममा आएको हुन्छ।
1: डाक्टर जयसुन्दन सरले राष्ट्रपतिद्वारा मार्च अथवा अप्रेल महिनामा तोकिएको राष्ट्रिय कार्यक्रममा राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार प्राप्त गर्नुहुनेछ र सम्पूर्ण पहाडको निम्ति हाम्रो पश्चिम बङ्गाल सहित देशकै निम्ति तथा यो बोटानिकल साइन्सको क्षेत्र विज्ञानको निम्ति पनि एउटा गर्व र गौरवको कुरा हो उहाँले पद्मश्री पुरस्कार प्राप्त गर्नु र उहाँले जुन उपलब्धिहरू हासिल गर्नुभयो त्यो उपलब्धिहरूलाई भारत सरकारले मान्यता दिनु झन् ठुलो कुरो हो र उहाँ एउटा अभावमा र कठिन परिस्थितिमा पढाइ मात्र नगरेर पिएचडी मात्रै ग्रहण नगरेर अध्यापक र अध्यापन मात्र नगरेर कलेजको प्रधानाचार्य मात्र नरहेर देश विदेशको विश्वविद्यालयहरूमा पनि उहाँले भ्रमण गर्नुभएको हो र यस्ता डाक्टर जयसुन्दनसित हामीले आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा चर्चा गर्न पाउँदा हाम्रो श्रोताहरूको निम्ति, हाम्रो समाचार एकांशको निम्ति एउटा गर्व र गरिमाको कुरो हो र नेपालीमा भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन र त्यसको उहाँ प्रत्यक्ष उदाहरण हुनुहुन्छ र हाम्रा पहाडका विद्यार्थीहरू, पहाडको जनजीवन, पहाडको विकासप्रति उहाँ चिन्तित हुनुहुन्छ र उहाँले यो प्रमाणित गर्नुभएको छ कि लगनशीलताका साथ मेहनत र परिश्रम र लक्ष्यलाई लिएर सठिक मार्गमा अगाडि बढ्यो भने सफलता अवश्य प्राप्त हुनेछ र डाक्टर जयसुन्दन सर तपाईँ आफ्नो बहुमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार,
2: धन्यवाद, नमस्कार।
3: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चर्चा चौतारी।

हामी बोलिरहेका छौँ आकाशवाणीको खरसाङ केन्द्रबाट। समय यस बेला रातिको 10:10 भइरहेछ। तब यसको साथै आज प्रसारण गरिने सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गर्दछौँ। भोलि बिहान 6:25 हामी पुनः यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तबसम्मलाई दिनुहोस् बिदा, शिवरात्रि, जय हिन्द। तबसम्मलाई दिनुहोस् बिदा, शिवरात्रि, जय हिन्द।